सुप्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोल्दैछौँ। आज हो शनिबार, जुन महिनाको 6 तारिक 2026 साल, तदनुसार विक्रम सम्वत 2083 सालको जेठ 23 गते, र समय अहिले बिहानीको ठिक 6:25 अनि 42 सेकेन्ड भइरहेछ। र अब शुभारम्भ गर्न लागिरहेका छौँ आजको हाम्रो प्रभातकालीन प्रसारण एफएम 103.5 MHz ध्वनि तरङ्गमा। हाम्रो प्रसारणहरू दार्जीलिङ एफएम 100.2 MHz साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहनेछ। आकाशवाणी खरसाङ सुनिरहनुभएका सम्पूर्ण हाम्रा नजिक अनि टाढाका अति आदरणीय श्रोताहरूमा म उद्घोषिका इसारा लगायत मेरो प्रसारण सहयोगी नमिता अनि प्राविधिक सहयोगी सचिनको तर्फबाट पनि सप्रेम नमस्कार, अभिनन्दन।

हामी साच्चै भाग्यमानी छौँ श्रोता, किनभने हामीले फेरि अर्को नयाँ दिन जिउने सुन्दर अवसर प्राप्त गरेका छौँ। त्यसैले सबैभन्दा पहिले ईश्वरप्रति कृतज्ञ रहौँ, मनमा सकारात्मक सोच राखौँ र आशा विश्वास अनि मुस्कानका साथ आजको दिनको सुरुवात गरौँ। भनिन्छ नि, कृतज्ञ मनमा सधैँ शान्तिको बास हुन्छ र सकारात्मक सोचले जीवनलाई उज्यालोतर्फ डोर्याउँछ। त आजको अधिवेशनको थालनी गरौँ अर्चना कार्यक्रमबाट।

अनुभव एक महान शिक्षक हो, यसैले गल्तीहरूबाट डराउनु कदापि हुँदैन, यसबाट शिक्षा लिँदै अगाडि बढ्नुपर्छ। नमस्कार आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रस्तुत हुने बिहानीको कार्यक्रम अर्चनामा।

आदरणीय श्रोता, आजको अर्चना कार्यक्रममा हामीभित्र रहेका तीन ठुल्ठुला शत्रुहरू लोभ, मोह र अहंकार विषयलाई नियाल्ने प्रयास गरौँ। आशा छ यो 25 मिनटको समय यहाँहरू पक्कै पनि आकाशवाणीको साथमा नै रहनुहुनेछ। श्रोता, प्रत्येक शास्त्रले भन्छ कि मान्छेको पतन बाहिरको शत्रुले होइन, हामीभित्र विद्यमान शत्रुहरूले नै गराउँछ। शास्त्रले लोभ, मोह र अहंकारलाई हाम्रा मनका शत्रु भनेको छ। बाहिरको शत्रुहरूसँग त हामी लड्न सक्छौँ, तर भित्रको शत्रु चिन्नै हामीलाई गाह्रो हुन्छ। त्यसमध्ये पहिलो शत्रु हो लोभ, अर्थात् कहिल्यै नअगाउने भोक। लोभ भनेको के हो त? यो पनि चाहियो, त्यो पनि चाहियो भन्ने भाव नै लोभ हो। हाम्रो पुराना ग्रन्थले लोभलाई आगोसँग तुलना गरेको छ। आगोमा जति दाउरा हाल्यो त्यति नै तन्किन्छ, निभ्दैन। लोभी मान्छेको मन पनि त्यस्तै हो। आज हामी हेर्छौँ, मान्छेसँग घर छ तर अझै ठुलो बङ्गला चाहिरहेको हुन्छ, गाडी छ तर अझै महँगो चाहिरहेको हुन्छ, पैसा छ तर ब्याङ्क ब्यालेन्समा 10 थप्नकै लागि रातभर मानिस सुतिरहेको हुँदैन। महाभारतको एउटा प्रसङ्गलाई हेरौँ। दुर्योधनसँग हस्तिनापुरको राज्य थियो, तर के उसलाई पुग्यो? अहँ, पुगेन। पाण्डवको इन्द्रप्रस्थ देखेपछि उनको मनमा लोभ पलायो। त्यो लोभले अन्त्यमा के गर्यो? जुवा खेलायो, चिरहरण गरायो र महाभारतको युद्ध भयो। लाखौँ मान्छे मरे, एक लोभले अन्त्यमा कुल नै नाश हुन पुग्यो।

लोभले के गर्छ त? पहिलो, यसले हाम्रो सन्तोष मार्छ, जति पायो उति अतृप्त। दोस्रो, यसले सम्बन्ध बिगार्छ, भाइ भाइमा झगडा, बाबु छोरा बीचमा अनमिल। तेस्रो, यसले मान्छेलाई पापतिर लैजान्छ, अर्थात् चोरी, भ्रष्टाचार, ठगी सबै लोभकै रूपहरू हुन्। अब यसको उपाय के छ त? यसको सबैभन्दा ठुलो उपाय हो सन्तोष। गीतामा भगवान कृष्णले भन्नुभएको छ, सन्तुष्ट सततम योगी, अर्थात् जो सधैँ सन्तुष्ट छ त्यो नै योगी हो। बिहान उठेपछि पहिलो काम जे छ त्यसको लागि धन्यवाद दिने गरौँ। हे प्रभु, आज म श्वास फेर्न सक्छु, यो नै मेरो ठुलो कुरा हो। जब धन्यवादको भाव आउँछ, लोभ बिस्तारै हराउँदै जान्छ।

अब दोस्रोमा छ हाम्रो सबभन्दा ठुलो शत्रु मोह, अर्थात् मेरो भन्ने झुटो जाल। मोह भनेको आसक्ति हो, यो मेरो घर, यो मेरो परिवार, यो मेरो सन्तान, यो मेरो शरीर, मेरो इज्जत आदि आदि। हामी सबै कुरालाई मेरो भनेर समातेर बसिरहेका हुन्छौँ। यस विषयमा एउटा कथा सुनौँ। एकजना महात्मा थिए, उनको एउटा कुकुर थियो। एक दिन कुकुर मर्यो। महात्मा धेरै रोए। चेलाले सोधे, गुरुजी तपाईँ त ज्ञानी मान्छे, कुकुरको लागि किन रोनु भएको? महात्माले भने, म कुकुरको लागि रोएको होइन, म त मेरो मनमा भएको मोह देखेर रोएको हुँ। मैले सोचेको थिएँ मेरो मनमा मोह छैन, तर आज थाहा भयो कुकुरमा पनि मेरो मोह रहेछ। हाम्रो हालत पनि यस्तै छ। छोराछोरी विदेश जाँदा, अर्थात् आफूबाट टाढा हुँदा हामी आमाहरूलाई निन्द्रा हराउँछ, त्यो माया हो कि मोह? धन हराउँदा रातभर छटपटी हुन्छ, त्यो चिन्ता हो कि मोह? भगवान बुद्धले भन्नुभएको छ, यो संसार दुःखको कारण आसक्ति हो। हामी जुन कुरामा टाँसिन्छौँ त्यही कुराले हामीलाई रुवाएरै छोड्छ। नदीको पानीलाई मुठीमा बन्द गर्न खोज्यो भने हातबाट छुट्छ, तर हत्केला थाप्यो भने भरिन्छ। हाम्रा सम्बन्धहरू पनि यस्तै हुन्, समात्यो कि दुःख दिन्छ, यसलाई स्वतन्त्र छोडिदियो भने आनन्द दिन्छ।

मोहको औषधि हो वैराग्य। वैराग्य भनेको घर छोडेर जंगल जानु भने कदापि होइन। वैराग्य भनेको बुझ्नु हो कि यो सबै क्षणिक छ, आज जे मेरो छ भोलि अरू कसैको हुनेछ, यो शरीर पनि मेरो होइन, एक दिन खरानी हुनेछ। जब यो ज्ञान हाम्रो मनमा आउन थाल्छ, मोहको गाँठो आफै फुक्दै जान्छ। अब अर्को हाम्रो मनको सबभन्दा ठुलो शत्रु हो अहंकार, अर्थात् मनै सबै थोक हुँ भन्ने भ्रम। म जान्ने, म धनी, म शक्तिशाली, मैले नगरे कसले गर्छ, यो मले नै ठुल्ठुला व्यक्तिहरूलाई पनि डुबाएको छ। रावण को थिए? चार वेदका ज्ञाता, शिवका भक्त, लङ्काका राजा, तर म ब्राह्मण हुँ, म ज्ञानी हुँ भन्ने अहंकारले गर्दा सीतालाई हरण गरे। नतिजा के भयो भन्दा सुनको लङ्का खरानी भएर गयो। दुर्योधनसँग 11 अक्षौहिणी सेना थिए, तर म युवराज हुँ, पाण्डवले मेरो अगाडि झुक्नै पर्छ भन्ने अहंकारले उनलाई युद्धमा होम्यो। अन्तमा के पाए भन्दा पुरै वंश नै नाश भएर गयो। अहंकारको लक्षण के हो यो पनि बुझौँ। पहिलो लक्षण हो अरूको कुरा नसुन्नु, दोस्रो गल्ती स्वीकार नगर्नु, तेस्रो हो सधैँ आफूलाई मात्र सही ठान्नु। फल लागेपछि बरु रुखको हाँगा झुक्छ, तर अहंकारी मान्छे कहिल्यै झुक्दैन, अनि एक दिन ठूलो हुरी आउँछ र ऊ आफै भाँचिएर जान्छ। अब यसको उपाय के हो त भन्दा यसको उपाय हो नम्रता। हनुमानजीलाई हेरौँ, कति बलवान, कति ज्ञानी, तर सधैँ भन्नुहुन्थ्यो म रामको दास हुँ। त्यही नम्रताले गर्दा उहाँलाई आज पनि पूजा गरिन्छ। पृथ्वीलाई हेरौँ, सबैजना यहाँ टेक्छन्, थुक्छन्, फोहोर फाल्छन्, तर पृथ्वी कहिल्यै म किन सहने भन्दिनन्, बरु त्यही फोहोरलाई फूल बनाएर फर्काउँछिन्। यसैले श्रोताहरू, मन्दिर जानु, घन्टी बजाउनु, टीका लगाउनु हाम्रो आस्था हो, तर असली धर्म त्यो हो जसले आफ्नो मनलाई सफा गर्छ, लोभ हटाएर सन्तोष ल्याउँछ, मोह हटाएर प्रेम ल्याउँछ, अनि अहंकार हटाएर नम्रता ल्याउँछ।

एक दिन एक भक्तले भगवानलाई सोधेछन्, हे प्रभु, तपाईँ कहाँ बस्नुहुन्छ? भगवानले भन्नुभयो, म मन्दिरमा बस्दिनँ, म त त्यो मनमा बस्छु जहाँ लोभ छैन, मोह छैन अनि अहंकार छैन। त्यसैले श्रोता, हामी आजैदेखि प्रण गरौँ, हरेक दिन आफैलाई सोधौँ, आज मैले कतै लोभ गरेँ कि, कसैप्रति मोह राखेँ कि, अहंकारले कसैको चित्त पो दुखाएँ कि। जुन दिन यी तीन शत्रुलाई हामी जित्छौँ नि, त्यो दिन हामीले जीवनलाई जित्छौँ। किनभने स्वर्ग र नर्क खोज्न कतै टाढा जानु पर्दैन। लोभ, मोह, अहंकार भएको मन नै नर्क हो, अनि सन्तोष, प्रेम र नम्रता भएको मन नै स्वर्ग

श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो लोभ मोह र अहंकार मनका तीन ठूला शत्रु विषयमा एक आध्यात्मिक चिन्तन, अनि साथमा सुन्नुभयो विभिन्न भक्ति सङ्गीतहरू पनि। हवस् त श्रोता हजुरहरू, सबैको आजको दिन मङ्गलमय, शुभमय अनि आनन्दमय रहोस् भन्ने कामना ईश्वरअघि राख्दै कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना पनि आजलाई बिदा चाहन्छु। नमस्कार, शुभ दिन।

यो तिन्जेल प्रस्तुत थियो अर्चना कार्यक्रम र अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट सम्प्रसारण गरी श्रोताहरूलाई समाचार सुनाउने।

भजन अनि आराधनाबाट दिनको सुरुवात गर्दा मनमा शान्ति, सकारात्मक ऊर्जा र आनन्दको अनुभूति हुन्छ। जब हाम्रो दिन ईश्वरको स्मरण र राम्रो सोचको साथ सुरु हुन्छ, तब दिन पनि उत्साह, विश्वास, सफलताको बाटोमा अघि बढ्न प्रेरणा मिल्छ। यसै भनाइको साथमा अब भने हामी प्रवेश गरिसकेका छौँ आकाशवाणीको बिहानी प्रसारण सेवाका विविध प्रस्तुतिहरूमा। श्रोताहरू, अब भने हामी केही क्षण श्रोताहरूलाई भक्ति गीतहरू सुनाउनेछौँ। यो पहिलो भक्ति गीत स्वीकार्नुहोस्, मोहम्मद रफीको आवाजमा, खयामको सङ्गीत अनि मधुकर राजस्थानीको शब्दहरूमा।

0: हवस्त श्रोताहरू, भक्ति गीत अहिलेलाई यति नै। अब समय भइसकेको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले हिज राष्ट्रपति भवनमा कारगिलका विद्यार्थीहरू र दिव्याङ्ग भएका बालबालिकाहरूको समूहलाई भेट्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी आर्थिक संकटबीच पनि भारतीय अर्थव्यवस्थाको जग असाधारण रूपमा बलियो रहेको बताउनु भएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आगामी 5 वर्षमा भारतले आफ्नो समुद्री उत्पादहरूको निर्यातलाई 8 अरब डलरबाट बढाएर 36 अरब डलर पुर्याउने लक्ष्य राख्नुपर्ने बताउनु भएको छ। भारतीय शान्तिदूत मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले 2025 प्रतिष्ठित संयुक्त राष्ट्रिय सैन्य लैङ्गिक समानता समर्थक पुरस्कार प्रदान गर्नुभएको छ। अनि रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले भारतलाई 5 पुस्ताको स्टेल्थ लडाकु विमान सुखोई SU-57 प्रस्ताव गर्नुभएको छ र भारतमा यसको संयुक्त उत्पादनको प्रस्ताव पनि गर्नुभएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले हिज राष्ट्रपति भवनमा कारगिलका विद्यार्थीहरू र दिव्याङ्ग भएका बालबालिकाहरूको समूहलाई भेट्नुभयो। यो समूहले राष्ट्रिय एकता भ्रमणको एक भागको रूपमा राष्ट्रपति भवनको भ्रमण गरेको थियो। राष्ट्रपतिले सामाजिक सञ्जालमा भेटघाटको झलक साझा गर्नुभयो र विद्यार्थी अनि बालबालिकाहरूलाई उनीहरूको भविष्यको प्रयासको लागि शुभकामना दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी आर्थिक संकटबीच पनि भारतीय अर्थव्यवस्थाको जग असाधारण रूपमा बलिरहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, देशले वित्त वर्ष 2025-26 7.7% बलियो वृद्धि दर्ता गरेको छ। श्री मोदीले हिज साँझ दमनमा लगभग 2,970 करोड रुपियाँ को विकास परियोजनाहरूको श्रृङ्खलाको उद्घाटन गर्नुभयो। यस अवसरमा एक विशाल जमघटलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, भारत विश्वको सबैभन्दा छिटो बढ्ने अर्थव्यवस्थाहरूमध्ये एक हो। उहाँले देश गरिबहरूका लागि व्यापक पूर्वाधार विकास र कल्याणकारी योजनाहरूलाई प्राथमिकता दिँदै सुधारको बाटोमा अगाडि बढ्न नागरिकहरूलाई आश्वासन दिनुभयो।
2: भारत ने 7.7% की ग्रोथ रेट हासिल की है और पिछला क्वार्टर जो 31 मार्च को खत्म हुआ उसमें भी भारत की ग्रोथ 7.8% रही है और ये दुनिया में तेज गति से आगे बढ़ने वाली बड़ी इकोनॉमी है।
1: ऊर्जा क्षेत्रमा आत्मनिर्भरतामा जोड दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, विश्व हरियाली भविष्यतर्फ अघि बढिरहेको छ। उहाँले भन्नुभयो, भारतले आर्थिक विकास र पर्यावरण संरक्षण बीच सन्तुलन कायम गरेर यस दिशामा सक्रिय रूपमा अग्रणी भूमिका खेलिरहेको छ। यसअघि श्री मोदीले सुरतमा 18,000 करोडभन्दा बढीको विभिन्न पूर्वाधार परियोजनाहरूको उद्घाटन गर्नुभयो। यस अवसरमा प्रधानमन्त्रीले भारतको कुल नवीकरणीय ऊर्जा क्षमता 250 गिगावट रहेको जानकारी दिनुभयो र गुजरातले 50 गिगावट योगदान पुर्याउँदछ। यो देशको हरित ऊर्जा हिस्साको 5% एक महत्वपूर्ण हिस्सा हो। उहाँले गुजरात सौर्य ऊर्जाबाट हरित हाइड्रोजन र हरित अमोनियामा परिवर्तन गरी ऊर्जामा आत्मनिर्भर बन्न महत्वपूर्ण भूमिका खेल्न तयार रहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व पर्यावरण दिवसमा 5 करोडभन्दा बढी रूख रोपेकोमा उत्तर प्रदेशका जनतालाई बधाई दिनुभएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सामाजिक सञ्जाल पोस्ट शेयर गर्नुहुँदै श्री मोदीले भन्नुभएको छ, एक पेड मा के नाम अभियानको उल्लेखनीय सफलताले आजका मानिसहरू पर्यावरण संरक्षण गर्न पूर्ण रूपमा प्रतिबद्ध छन्। उहाँले विश्वास व्यक्त गर्नुभयो कि यस्ता पहलहरूले उत्तर प्रदेश र सम्पूर्ण देशको हरियाली भविष्य निर्माणमा लामो यात्रा गर्नेछन्। उहाँले भन्नुभयो, यसले देशका प्रत्येक नागरिकलाई प्रेरणा दिदछ। यसैबीच आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माको सामाजिक सञ्जाल पोस्ट शेयर गर्नुभयो उहाँले, र जसमा पर्यावरण दिवसमा आसामले जनताको 1 करोड 2 लाख भन्दा बढी रूख रोपेको रिपोर्ट गर्नुभयो। प्रधानमन्त्रीले आसामका जनता र विशेष गरी राज्यको महिला शक्तिलाई बधाई दिनुभएको छ। उहाँले दिगो ग्रह सृजना गर्ने दिशामा यस प्रयासमा नेतृत्व लिएकोमा उनीहरूको प्रशंसा गर्नुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आगामी 5 वर्षमा भारतले आफ्नो समुद्री उत्पादहरूको निर्यातलाई 8 अरब डलर भन्दा बढाएर 30 अरब डलर पुर्याउने लक्ष्य राख्नुपर्ने बताउनु भएको छ। विशाखापट्टनममा 2 दिवसीय राष्ट्रिय कार्यशालामा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले माछापालन क्षेत्रको लागि विश्वव्यापी बजारमा पहुँच विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भारतले विगत 3.5 वर्षमा रेकर्ड 9 स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेको उल्लेख गर्नुभयो, जसले 38 देशका बजारहरूमा अवसरहरू खोलेको छ र विश्वभरिका उपभोक्ताहरूलाई भारतीय माछा उत्पादहरूको पहुँच सुनिश्चित गरेको छ। मत्स्यपालन पशुपालन तथा दुग्ध विकास मन्त्री राजीव रञ्जन सिंहले विश्वव्यापी माछा उत्पादमा भारतको हिस्सा 8.8% रहेको बताउनुभयो। यसैबीच खाद्य प्रशोधन उद्योग मन्त्री चिराग पासवानले समुद्री खाना प्रशोधन क्षेत्रमा विशाल सम्भावनाको बारेमा पनि प्रकाश पार्नुभयो। यसैबीच आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले राज्यले देशको समुद्री खाद्य निर्यातमा महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्रालयले 2026 अहिलेसम्म अमेरिकाबाट 1076 करोड भारतीय नागरिकहरूलाई भारत फर्काएको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले 2025 अमेरिकाबाट 3567 भारतीय नागरिकलाई देश फर्काएको बताउनुभयो। उहाँले अप्रवासन र आवागमनका सम्बन्धमा दुई देशबीच छलफल भइरहेको बताउनुभयो। उहाँले यो पनि भन्नुभयो, मुख्य उद्देश्य अवैध अप्रवासन रोक्नु र कानूनी अप्रवासनलाई प्रतिकूल असर नपर्ने कुरा सुनिश्चित गर्नु हो। श्री जायसवालले देशमा अवैध रूपमा बसोबास गर्ने विदेशीहरूलाई सम्बोधन गर्न कानूनी कारवाही गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, अवैध बंगलादेशी नागरिकहरूको देश निकालाको लागि द्विपक्षीय व्यवस्था अप्नाइएको छ। भारतले यी व्यक्तिहरूको राष्ट्रिय प्रमाणित गर्न बंगलादेशबाट सहयोग खोज्छ र त्यसपछि मात्र देश निकाला प्रक्रिया अगाडि बढ्छ। उहाँले भन्नुभयो, यीमध्ये धेरै अनुरोधहरू अझै पनि बंगलादेशसँग विचाराधीन छन्। श्री जायसवालले भन्नुभयो, रूस र भारतको बलियो लामो समयदेखिको रक्षा सम्बन्ध छ। भारत र अमेरिका बीचको व्यापार सम्झौताको बारेमा श्री जायसवालले अमेरिकी प्रमुख वार्ताकारले यस महिनाको 1-4 तारिकसम्म एक प्रतिनिधि मण्डलसहित भारतको भ्रमण गर्नुभएको बताउनुभयो। उहाँले चर्चा सकारात्मक र रचनात्मक भएको पनि बताउनु भएको छ।
3: The negotiating team which came from
4: बातचीत करने वाली टीम यूनाइटेड स्टेट्स ट्रेड रिप्रेजेंटेटिव के कार्यालय से आई थी। इसमें अमेरिकी पक्ष के मुख्य वार्ताकार भी शामिल थे। ये बातचीत इस महीने की 1 और 4 तारीख के बीच हुई। ये चर्चा सकारात्मक और रचनात्मक रही है और दोनों पक्षों ने द्विपक्षीय व्यापार समझौते को आगे बढ़ाने की अपनी प्रतिबद्धता को दोहराया।
1: पद्म पुरस्कार 2027 नामाङ्कनका लागि अनलाइन आवेदनहरू आगामी महिनाको 31 तारिकसम्म राष्ट्रिय पुरस्कार पोर्टलमा बुझाउन सकिनेछ। गृह मन्त्रालयले 15 मार्चदेखि पद्म पुरस्कारका लागि आवेदन र सिफारिसहरू बुझाउने प्रक्रिया सुरु भएको बताएको छ। देशको सर्वोच्च नागरिक पुरस्कारको श्रेणीमा पर्ने पद्म पुरस्कारहरूमा पद्मविभूषण पद्मभूषण र पद्मश्री समावेश छन्। 1954 स्थापित यी पुरस्कारहरू प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा घोषणा गरिन्छ। पुरस्कारहरू कला साहित्य र शिक्षा खेलकुद चिकित्सा समाजसेवा विज्ञान र इन्जिनियरिङ जनसम्पर्क नागरिक सेवा र व्यापार अनि उद्योग जस्ता सबै क्षेत्र र विषयहरूमा विशिष्ट र असाधारण उपलब्धिहरू र सेवाको लागि प्रदान गरिन्छ। भारतीय शान्तिदूत मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले प्रतिष्ठित 2025 संयुक्त राष्ट्र सैन्य लैङ्गिक समानता समर्थक पुरस्कार प्रदान गर्नुभएको छ। लेबनानमा संयुक्त राष्ट्रसंघको अन्तरिम सेनामा भारतीय बटालियनसँग सेवारत मेजर बराकलाई अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेवा दिवसको अवसरमा सम्मान गरिएको थियो। संयुक्त राष्ट्र संघका प्रमुखले महिला संलग्नता टोलीको कमाण्डर र लैङ्गिक समानताको केन्द्रबिन्दुको रूपमा उनको कामको प्रशंसा गर्नुभयो। रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले भारतलाई 5 पुस्ताको स्टेल्थ लडाकु विमान सुखोई SU-57 प्रस्ताव गर्नुभएको छ र भारतमा यसको संयुक्त उत्पादनको प्रस्ताव पनि गर्नुभएको छ। सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको क्रममा उहाँले भन्नुभयो, यसले रूसले SU-57 कार्यक्रममा भारतको सहभागितामा रूस इच्छुक रहेको छ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले हिज राष्ट्रपति भवनमा कारगिलका विद्यार्थीहरू र दिव्याङ्ग भएका बालबालिकाहरूको समूहलाई भेट गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी आर्थिक संकट बीच पनि भारतीय अर्थव्यवस्थाको जग असाधारण रूपमा बलियो रहेको बताउनु भएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आगामी 5 वर्षमा भारतले आफ्नो समुद्री उत्पादहरूको निर्यातलाई 8 अरब डलरबाट बढाएर 30 अरब डलर भएको बताउनु भएको छ। अनि भारतीय शान्तिदूत मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले 2025 प्रतिष्ठित संयुक्त राष्ट्रिय सैन्य लैङ्गिक समानता समर्थक पुरस्कार प्रदान गर्नुभएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समाचार प्रसारणपछि हामी पुनः उपस्थित भइसकेका छौँ संगीत प्रवाह कार्यक्रममा आधुनिक गीतहरूको प्रस्तुति लिएर। प्रिय श्रोताहरू, तपाईँको साथ र मायाले नै हाम्रो साङ्गीतिक यात्रा अझ विशेष बन्नेछ। अब केही क्षण संगीतको आनन्द लिनेछौँ संगीत प्रवाह कार्यक्रममा। बदलिँदो समयसँगै संगीतका शैलीहरू पनि बदलिँदै गएका छन्, तर गीतको मिठास र भावनाको महत्व उस्तै रहनेछ। प्रस्तुत छ आधुनिक गीत पवन गोलेको आवाजमा, सुरज मोक्तानको शब्द अनि संगीतमा। गीतको बोल रहेको छ, एउटा फुल साह्रै राम्रो त्यही दिलमा फुलेको छ, अति सुन्दर कोमल तर काँडबीच लुकेको छ।

आकाशवाणीको बिहानी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ संगीत प्रभाव कार्यक्रम आधुनिक गीतहरूको प्रस्तुतिलाई। अब यो अर्को प्रस्तुति रहेको छ अञ्जली गुरुङको आवाजमा, शब्द अनि संगीत रहेको छ सूरज मोक्तानकै।

मनलाई छुने धुन, सुन्दर शब्द र मिठो आवाजको संगम भनेकै संगीत प्रवाह कार्यक्रमको विशेषता हो। संगीत भनेको मनको भाषा, कहिलेकाहीँ शब्दहरूले भन्न नसकेका भावनाहरू पनि संगीतले नै व्यक्त गरिदिन्छ। यस्तै यस्तै अनुभूति बोकेको अब बज्ने गीत रहेको छ किरण मोक्तानको आवाजमा, शब्द अनि संगीत रहेको छ सुरज मोक्तानकै।

साच्चै नै श्रोताहरू, हजुरहरूको माया, हजुरहरूको साथले नै हाम्रो सङ्गीतमय सङ्गीत प्रभा कार्यक्रम अझ विशेष बनेको छ। यसरी नै हामीलाई माया, यसरी नै हामीलाई हजुरहरूको साथ दिइरहनुहोला भन्ने आग्रह गर्दै अब भने हामी सङ्गीत प्रभा कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यो अन्तिम गीत राखिरहेका छौँ पवन गोलेकै आवाजमा, सुरज मोक्तानको शब्द अनि सङ्गीतमा।

त श्रोताहरू, अझ धेरै मिठा मिठा गीतहरू र मनोरञ्जनात्मक प्रस्तुतिहरू लिएर हामी तपाईँसँगै रहनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणीको यो बिहानी प्रसारणलाई, एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा।

समसामयिक समीक्षा अनुवादक तथा वाचक सिल्भेस्टर लेप्चा, विषय रहेको छ मङ्गोलियामा स्थापित भगवान बुद्धका प्रमुख शिष्यहरूका पवित्र अवशेषहरू। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। भारत मङ्गोलियाको सांस्कृतिक र आध्यात्मिक सम्बन्धहरूमा एक महत्त्वपूर्ण उपलब्धिको रूपमा भगवान बुद्धका दुई प्रमुख शिष्यहरू अहर्त सारिपुत्र र अहर्त महामङ्गलानाका पवित्र अवशेषहरूलाई वैशाख दिवस 2026 को अवसरमा मङ्गोलियाको उलान बातार स्थित गण्डतिङछिलिन मठमा विधिपूर्वक स्थापित गरिएको थियो। मे 31 देखि 10 जुन 2026 सम्म 10 दिने प्रदर्शनीको लागि भारतबाट ल्याइएको पवित्र अवशेषहरूलाई हजारौँ भक्तजनहरू र सङ्घका सदस्यहरूले गहिरो श्रद्धाका साथ स्वागत गरेका थिए। प्रदर्शनीको उद्घाटन असमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्य, मङ्गोलियाका लागि भारतका राजदूत श्री अतुल मल्हारी गोत्सुर्वे, मङ्गोलिया सरकारका वरिष्ठ प्रतिनिधिहरू, प्रख्यात बौद्ध नेताहरू, अन्तर्राष्ट्रिय बौद्ध महासङ्घ आइबिसी, श्रीलङ्काको महाबोधि समाज र बौद्ध विश्वभरका विशिष्ट अतिथिहरूको उपस्थितिमा गरिएको थियो। यस प्रदर्शनीको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर 2025 मङ्गोलियाका राष्ट्रपति श्री उखनागिन खुरेलसुकको भारत भ्रमणको अवधि गर्नुभएको थियो। यो पहलले भगवान बुद्धको शिक्षाहरूमा निहित भारत र मङ्गोलियाको बीच साझा गरिएको गहिरो आध्यात्मिक र सभ्यतागत सम्बन्धहरूलाई दर्शाउँदछ। सभालाई सम्बोधित गर्नुहुँदै असमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यले यस अवसरलाई ऐतिहासिक क्षण बताउनुभयो र भन्नुभयो कि यी पवित्र अवशेष ज्ञानको जीवन्त प्रकाशको प्रतीक हो, जसले शान्ति, करुणा र सद्भावको सार्वभौमिक सन्देश दिदछ। उहाँले भन्नुभयो कि साँचीको पवित्र स्तूपहरूमा शताब्दीदेखि संरक्षित अहर्त सारिपुत्र र अहर्त महागोङ्गलाका अवशेष भारतको सबैभन्दा बहुमूल्य सभ्यतागत धरोहरूमध्ये हो। उहाँले जोड दिनुभयो कि मङ्गोलियामा उनीहरूको प्रदर्शनी दुई राष्ट्रहरू बीचको विश्वास, श्रद्धा र मित्रताको गहिरो संकेत हो। भारत मङ्गोलियाको अटुट साझेदारीको उल्लेख गर्नुहुँदै राज्यपालले प्रधानमन्त्री मोदीको त्यस कथनको स्मरण गर्नुभयो कि भारत र मङ्गोलिया शताब्दीदेखि बौद्ध धर्मको माध्यमबाट जुडेको आध्यात्मिक छिमेकी हुन्। यस अवसरमा बोल्नुहुँदै मङ्गोलियामा भारतका राजदूत श्री अतुल मल्हारी गोत्सुर्वले भगवान बुद्धको शान्ति, सद्भाव, सामाजिक न्याय र तर्कसङ्गत चिन्तनको शिक्षाहरूको शाश्वत प्रासङ्गिकतामा प्रकाश पार्नुभयो। उहाँले उल्लेख गर्नुभयो कि भारत र मङ्गोलिया रणनीतिक साझेदार र आध्यात्मिक दाजुभाइको रूपमा पवित्र कान्जुर पाण्डुलिपिहरूको उपहार, विश्वव्यापी बौद्ध शिखर सम्मेलन, बौद्ध पाण्डुलिपिहरूको डिजिटलाइजेसन, एसियाली बौद्ध शिखर सम्मेलन र नालन्दा विश्वविद्यालय र गण्डतिङछिलिङ मठ बीचको शैक्षिक सहयोग जस्ता पहलहरू मार्फत बौद्ध सम्पदाको संरक्षण र प्रवर्धनमा गहिरो सहयोग जारी राखेका छन्। राजदूतले यस कुरामा जोड दिनुभयो कि अहर्त सारिपुत्र र अहर्त महामङ्गलानका अवशेषहरू यसअघि 2024 थाइल्यान्डमा एकपटक मात्र विदेश भ्रमण गरेका थिए, जसले गर्दा मङ्गोलियामा प्रदर्शनीलाई विशेष रूपमा महत्त्वपूर्ण अवसर बनाएको छ। उहाँले यो पनि उल्लेख गर्नुभयो कि प्रोटोकल र सुरक्षाको हिसाबले राज्य प्रमुखको दर्जा दिएको अवशेषहरू भारतीय वायुसेनाको विशेष IL-76 गजराज विमानमा मङ्गोलिया आइपुगेका थिए। गण्डतिङछिलिङ मठको परिसरमा प्रकाशका भाँडाहरू, प्रतिमा, अवशेष र धम्मको मार्ग शाक्यमुनि बुद्धको भ्रमण भारतको सङ्ग्रहालय सङ्ग्रह मार्फत शीर्षकको विशेष प्रदर्शनीको पनि उद्घाटन गरिएको थियो। राष्ट्रिय सङ्ग्रहालय नयाँ दिल्लीद्वारा क्युरेट गरिएको प्रदर्शनीले भारतको सङ्ग्रहालय सङ्ग्रहबाट चयन गरिएका खजानाहरू मार्फत भगवान बुद्धको जीवन, शिक्षा र कलात्मक प्रतिनिधित्वको समृद्ध दृश्य कथा प्रस्तुत गर्दछ। प्रदर्शनीले भारतका समृद्ध बौद्ध सम्पदा र समकालीन समयमा यसको निरन्तर प्रासङ्गिकतालाई हाइलाइट गर्दछ। यो प्रदर्शनी भारत सरकारको संस्कृति मन्त्रालय, नयाँ दिल्लीको राष्ट्रिय सङ्ग्रहालय, मध्यप्रदेश सरकार, अन्तर्राष्ट्रिय बौद्ध महासङ्घ आइबिसी, श्रीलङ्काको महाबोधि समाज र गण्डतिङछिलिङ मठको सहकार्यमा भारत र मङ्गोलिया सरकारको सहयोगमा आयोजना गरिएको हो। पवित्र अवशेषहरू 10 जुन 2026 सम्म मङ्गोलियाभरिका भक्तजनहरूको पूजाको लागि सार्वजनिक प्रदर्शनीमा रहनेछन्। अब प्रस्तुत छ समसामयिक।

श्रोता र अब समय भएको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी प्रथम हिन्दी औ त्यसपछि अंग्रेजीमा समाचार सुनाउने समाचार प्रसारणपछि 8:30 रंगबिरंगको संसार कार्यक्रम लिएर पुनः श्रोताहरूको सेवामा हामी उपस्थित रहने नै छौ। सुन्दै गर्नुहोला आकाशवाणीको बिहानी प्रसारणलाई।

पुनः स्वागत जनाउँदछौ हाम्रा समस्त नजिक अनि टाढाका आदरणीय श्रोताहरूलाई आकाशवाणीको बिहानी प्रसारण सेवामा। समय अहिले बिहानको ठिक 8:30 अनि 20 सेकेन्ड भइरहेछ। अभिवादन श्रोता, रङ बिरङको संसारको आजको अङ्कमा मोदघोषिका इशारा लगायत प्रस्तोता लेखनाथ राईको तर्फबाट

श्रोताहरू, आजको अङ्कमा हामी चर्चा गर्नेछौ हाम्रो देश भारतमा स्थित एक यस्तो रहस्यमय मन्दिरको बारेमा जहाँ विराजमान भगवानको मूर्तिमा स्वयं भगवानको वास्तविक हृदय स्थित रहेको छ भन्ने विश्वास रहेको छ। हजुर, सही सुन्नुभयो। भनिन्छ, जब उक्त मूर्तिको स्थानमा नयाँ मूर्ति राखिन्छ तब उक्त हृदय अथवा मुटुलाई निकालेर नयाँ मूर्तिमा स्थापित गरिन्छ औ त्यस समय सम्पूर्ण शहरको बिजुली बत्तीलाई बन्द गरिन्छ ताकि कुनै पनि व्यक्तिले भगवानको उक्त मुटु अथवा हृदयलाई देख्न नसकोस्। र यदि कसैले गल्तीले उक्त मुटुलाई देख्यो भने पनि त्यस व्यक्तिको मृत्यु स्वत हुँदछ भन्ने विश्वास रहेको छ। यो रहस्यमय मन्दिर हो पुरीमा अवस्थित भगवान जगन्नाथ मन्दिर। आउनु श्रोताहरू, रङ बिरङको संसारको आजको अङ्कमा जानी राखौ पुरीमा स्थित विश्व प्रसिद्ध भगवान जगन्नाथ मन्दिरको रहस्यहरूको बारेमा, जसलाई आजसम्म विज्ञान जगतले पनि सुल्झाउन सकेको छैन। हजुरहरूले कुनै पनि ध्वजा अथवा झण्डा हावाको दिशामा हल्लिएको फरफराएको त देख्नु नै भएको होला, तर जगन्नाथ मन्दिरमाथि स्थापित ध्वजा सदैव हावाको विपरीत दिशामा नै लहराउँछ। यस्तो के कारणले गर्दा हुन्छ? यसको कारण आजसम्म पत्तो लाग्न सकेको छैन। यति मात्र होइन, उक्त ध्वजा अथवा झण्डालाई सदैव परिवर्तन गर्ने अथवा फेर्ने कडा नियम रहेको छ। मान्यता छ, यदि कुनै कारणवश उक्त झण्डालाई फेर्नु सकिएन भने मन्दिर आउने 18 वर्षको निम्ति बन्द हुनेछ। यो मन्दिर 4,00,000 वर्ग फुट क्षेत्रमा फैलिएको छ र मुख्य मन्दिरको उचाइ लगभग 214 फिट रहेको छ। मन्दिरको मुनि उभिएर अथवा खडा भएर मन्दिरको शीर्ष अथवा गुम्बजलाई देख्नु सक्नु असम्भव छ, जुन गुम्बजको छायामा पनि एउटा राज लुकेको छ। यो गुम्बज यति विशाल हुनका साथ यसको छाया बिहानी पख, अपराह्नमा, साँझ पख कहिले पनि जमिनमा पर्दैन। मन्दिरको गुम्बजमाथि भगवान विष्णुको सुदर्शन चक्र पाइन्छ। यसो भनिन्छ, तपाईँ पुरी शहरको जहाँ कहीँ पनि खडा हुनुहोस्, तपाईँले उक्त सुदर्शन चक्रलाई देख्नु सक्नु हुनेछ। चक्रको बनावट यति अद्भुत छ कि यदि तपाईँ कुनै पनि दिशाबाट यो चक्रलाई हेर्नुभयो भने तपाईँलाई यस्तो महसुस हुनेछ कि यो चक्र साँच्चै तपाईँकै सम्मुख छ। यो चक्रलाई निरचक्र पनि भनिन्छ र अष्टधातुबाट निर्मित यो चक्र पवित्र चक्र मानिन्छ। साधारणत कुनै पनि समुद्र किनारमा हावा समुद्रबाट जमिनतर्फ आउनेछ। सन्ध्याकालको समयमा यसको ठिक विपरीत जमिनबाट समुद्रतर्फ हावा चल्ने गर्छ, तर पुरीमा यसको ठिक विपरीत हावा समुद्रबाट जमिनतर्फ नगएर जमिनबाट समुद्रतिर जाने गर्छ। कुनै पनि मन्दिर होस् या त मस्जिद अथवा कुनै पनि उचाइ भएको स्थानहरूमा पक्षीहरू आउने बस्ने कुरा त स्वाभाविक नै हो, तर जगन्नाथ मन्दिरको गुम्बजमाथि अथवा मन्दिरमाथि आजसम्म पनि कुनै पक्षीलाई उड्दै गरेको या त बसेको देखिएको छैन। यसै कारण मन्दिरमाथि हवाई जहाज, हेलिकप्टर उड्न निषेध छ। श्रोताहरू, तपाईँहरूलाई यो कुरा सुनेर आश्चर्य लाग्नु सक्छ, जगन्नाथ मन्दिर प्रतिदिन सन्ध्याकालमा मन्दिरमाथि स्थापित ध्वजालाई त्यहाँका पुजारीहरूद्वारा मन्दिरमा चढेर फेर्नु पर्ने हुन्छ। हजुर, तपाईँहरूले सठिक सुन्नुभयो। यो रहस्यमय मन्दिरमा पुजारीहरूलाई सिधा होइन तर उल्टा चढ्नु पर्नेछ। भनिन्छ, भगवान जगन्नाथ मन्दिरको छेवैमा संसारको सबैभन्दा ठूलो भान्साघर अवस्थित छ, जसमा लगभग 700 मानिसहरू मिलेर दैनिक जगन्नाथको प्रसाद निर्माण गर्ने कार्य गर्छन्। जहाँ लाखौं भक्तहरू दर्शन गर्न किन नआओस्, कहिले पनि भण्डारा अथवा प्रसाद कम्ती हुँदैन। सन्ध्याकाल हुनसाथ जब मन्दिरको गेट बन्द गरिन्छ तब त्यहाँ निर्मित प्रसाद स्वयं सकिन्छ। आजसम्म जगन्नाथ मन्दिरको भान्साघरमा प्रसाद कहिले पनि व्यर्थ भएको छैन, खेर गएको छैन। उक्त प्रसादलाई आजसम्म पनि प्राचीन विधिद्वारा दाउरामा पकाएर तयार गरिन्छ अनि माटोको भाँडा बर्तन नै प्रयोग गरिन्छ। भनिन्छ, 7 विशाल माटोको भाँडाहरू एकै साथमा एक माथि अर्को राखेर पकाइने चलन छ। रहस्यमय कुरा यो पनि छ कि जुन बर्तन सबैभन्दा माथि अथवा 7 नम्बरमा हुन्छ त्यसैमा सबैभन्दा पहिले प्रसाद पाकेर तयार हुन्छ। त्यसै गरी 6, 5, 4, 3, 2, 1 गरिकन प्रसाद तयार हुँदछ, जुन कुरा रहस्य भन्दा कम छैन। 4 धाम मध्ये एक धाम मानिने विश्व प्रसिद्ध जगन्नाथ मन्दिर प्रवेश गर्न साथ सिंह दरबार पाइन्छ र त्यहाँ पार गर्दा तपाईँको 2 कदम जबसम्म भित्र पस्दैन तब तपाईँको कानमा एकाएक समुद्र लहरको ध्वनि गुन्जिने गर्छ।
तर जति बेला तपाईँ द्वार भित्र पस्नुहुन्छ तब लहरहरूको ध्वनि स्वत बन्द हुन्छ। जगन्नाथ पुरीमा विशेष गरी तीन मूर्तिहरू विराजमान छन्, भगवान श्री कृष्ण, ठुला दाई बलभद्र अनि सानी बहिनी सुभद्रा। जगन्नाथ पुरीको तीनैवटा मूर्तिहरूलाई प्रत्येक 12 वर्षमा फेरिन्छ। पुराना मूर्तिहरूको सट्टामा नयाँ मूर्तिहरू स्थापित गरिन्छ। मूर्ति परिवर्तन गर्ने प्रथामा पनि एउटा अत्यन्तै रोचक कुरा लुकेको छ। जुन समयमा मूर्तिहरू परिवर्तन गरिन्छ त्यस समयमा सारा शहरको बिजुली बत्ती बन्द गरिन्छ। मन्दिरको वरिपरि परिवेश निष्पट अँध्यारो पारिन्छ। मन्दिरको बाहिर CRPF सुरक्षा तैनात गरिन्छ। त्यस समय मन्दिरमा कसैको पनि उपस्थिति निषेध गरिन्छ। केही पुजारी अथवा पाण्डहरूलाई जसले मूर्ति परिवर्तन गर्छन् केवल उनीहरूलाई मात्र मन्दिरमा पस्ने अनुमति दिइन्छ। अन्तमा मान्यता यो पनि रहिआएको छ, जब भगवान श्री कृष्णले आफ्नो देह त्याग गरेका थिए र उनको अन्तिम संस्कार गरिएको थियो तब शरीरको एक अङ्ग बाहेक उनको शरीर पञ्च तत्वमा विलीन भएको थियो। तर भगवान श्री कृष्णको मुटु अथवा हृदय मानिस सरह आज पनि ढुकढुकुने गर्छ, धड्कने गर्छ, आज पनि सुरक्षित छ भगवान जगन्नाथको काठको मूर्ति भित्र विराजमान भएर। आज पनि भक्तजन र श्रद्धालुहरू भगवान जगन्नाथलाई उत्तिकै भक्तिभाव र श्रद्धा सुमन अर्पण गर्छन् आस्था विश्वासको साथमा। त श्रोताहरू, रङ बिरङको संसार कार्यक्रममा फेरि पनि यस्तै रोचक र आश्चर्यजनक जानी राख्नु पर्ने सुनिराख्नु पर्ने कथा कहानी लिएर उपस्थित हुने नै छौ। तर अहिलेलाई भने म उद्घोषिका इशारा लगायत प्रस्तोता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।

0: श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो हिरा देवी वाइवाको स्वरमा यो लोकभाका। लोक संगीतको क्षेत्रमा वाइवा परिवारको योगदान विशेष रहँदै आएको छ। यही क्रममा हामी सम्झना गर्छौँ हिरा देवी वाइवालाई पनि, जसले आफ्नो सुमधुर स्वर र मौलिक लोकगीत मार्फत नेपाली लोक संगीतको क्षेत्रमा अमूल्य योगदान पुर्याउनु भएको छ। उहाँका गीतहरूमा हाम्रो माटो, हाम्रो संस्कृति र जीवनका भावनाहरूको सुन्दर झलको पाइन्छ।
1: धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। के तपाईँको
0: हवस् त श्रोता साथीहरू, आकाशवाणीको बिहानी प्रसारणमा कार्यक्रमहरूको प्रस्तुति अहिलेलाई यति नै। समय बिहानको ठिक 8:45 अनि 53 सेकेन्ड भइरहेछ। यसको साथै अब हामी पुनः आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवामा आइपुगिसकेका छौँ। एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा, साथै हामीलाई हाम्रा श्रोताहरूले दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा पनि सुन्दै हुनुहुन्छ भने हाम्रो प्रसारणहरू न्युजन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहेको छ। र अघिल्लो क्रममा अब हामी उपस्थित भइसकेका छौँ आजको योजना लिएर। अनि आजको योजनाको विषय रहेको छ प्रधानमन्त्री गरिब कल्याण अन्न योजना। अनि यस योजनाको साथमा हामी केही फिल्मी गीतहरू सुनाएर श्रोताहरूलाई मनोरञ्जन पनि गराउनेछौँ। पहिले लागौँ यस योजनातर्फ। प्रधानमन्त्री गरिब कल्याण योजना भारत सरकारको एउटा महत्त्वपूर्ण कल्याणकारी योजना हो। यसको उद्देश्य आर्थिक रूपमा कमजोर तथा गरिब परिवारहरूलाई खाद्य सुरक्षा प्रदान गर्नु हो। यो योजना COVID-19 कठिन समयमा 2020 आरम्भ भएको थियो भने सङ्कटको समय कुनै पनि गरिब परिवार भोकै बस्न नपरोस् भनेर यसको उद्देश्य रहेको थियो। पछिबाट यो योजनालाई सरकारले निरन्तरता दियो। यो योजना अन्तर्गत राष्ट्रिय खाद्य सुरक्षा ऐन NFSA अन्तर्गत पर्ने लाभार्थीहरूलाई निशुल्क खाद्यान्न उपलब्ध गराइन्छ। प्राथमिक परिवार PHH का लाभार्थीहरू प्रति व्यक्ति महिना 5 किलो खाद्यान्न अनि अन्त्योदय खाद्य योजना EAY परिवारलाई 35 किलो खाद्यान्न उपलब्ध गराउनेछ। यसको मुख्य उद्देश्य भनेको गरिब तथा विपन्न परिवारलाई खाद्य सुरक्षा सुनिश्चित गर्नु, आर्थिक कठिनाईको समयमा परिवारलाई सहयोग पुर्याउनु, कुपोषण हटाउन मद्दत गर्नु, देशमा सामाजिक सुरक्षा बलियो बनाउनु, सरल भाषामा भन्नुपर्दा गरिब परिवारको भान्सामा चुलो बलिरहोस् अनि कोही पनि खानाको अभावमा परेर भोकै बस्न नपरोस् भन्ने उद्देश्यले यो प्रधानमन्त्री गरिब कल्याण अन्न योजना सुरु गरिएको हो। समाजमा कमजोर वर्गको संरक्षण गर्नु साँचो विकासको आधार हो। PMGKAY अर्थात् प्रधानमन्त्री गरिब कल्याण अन्य योजना लाखौँ परिवारलाई खाद्य सुरक्षाको भरोसा दिएको छ। आवश्यक परेकोमा सहयोगको हात बढाउनु सरकार र समाज दुवैको जिम्मेवारी हो। त भर्खरै श्रोताहरूले आजको योजनामा सुन्दै हुनुहुन्थ्यो प्रधानमन्त्री गरिब कल्याण अन्न योजना विषयमा केही जानकारी। अब अघिल्लो क्रममा केही फिल्म गीतहरू सुनाएर श्रोताहरूलाई मनोरञ्जन गराउनेछौँ।

श्रोताहरूले कार्यक्रमको यो अर्को गीत पनि प्यार त होना ही था फिल्मबाट नै सुन्नुभएको थियो। कुमार सानु अनि साथीहरूको आवाजमा जतिन ललितको सङ्गीत अनि शब्द समीरको रहेको थियो। र अघिल्लो क्रममा अब समय भइसकेको छ बिहान 9 बजेको समाचारको, अनि समाचार प्रसारणपछि फेरि पनि हामी श्रोताहरूलाई मनोरञ्जन गराउनको निम्ति लिएर आउनेछौँ केही हिन्दी गजलहरू विविध कलाकारहरूको आवाजमा। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङको यो बिहानी प्रसारणलाई, एफएम 103.5 MHz को ध्वनि तरङ्गमा।

नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। गृहमन्त्री अमित शाहले छत्रपति शिवाजी महाराजको राज्याभिषेक दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा श्री शाहले भन्नुभयो, छत्रपति शिवाजी महाराजले स्वाभिमान, सुशासन र राष्ट्रिय रक्षा

0: को आदर्शमा आधारित शासन प्रणालीको निर्माण गर्नुभयो। यसले भारतीय जनतामा नयाँ आत्मविश्वास जगायो। गृहमन्त्रीले स्वराज, स्वसंस्कृति र स्वधर्मप्रति अटुट समर्पण र अदम्य साहसका साथ युवा शिवाजी छत्रपतिको रूपमा प्रसिद्ध भएको पनि भन्नुभयो। उहाँले भन्नुभयो, सानो उमेरमा छत्रपति शिवाजी महाराजले हिन्दी स्वराजको स्थापना गर्ने प्रतिज्ञा गरे र मुगलहरूलाई चुनौती दिए। श्री शाहले भन्नुभयो, छत्रपति शिवाजी महाराजको जीवनले अझै पनि लाखौं युवाहरूलाई देशभक्ति सांस्कृतिक गौरवको भावनाले प्रेरित गर्दछ। तेलंगाना सरकारले तेलंगाना राइजिङ कार्यक्रम अन्तर्गत हाइटेक्स क्याम्पस हैदराबादमा थ्रेड पोचम्पल्ली ह्याण्डलुम प्रदर्शनी आयोजना गरेको छ। प्रदर्शनीको उद्घाटन कृषि र हतकर्घा मन्त्री तुमल्ला नागेश्वर राव र सड़क तथा भवन मन्त्री कामा तिरेड्डी वेंकट रेड्डीले गर्नुभएको थियो। प्रदर्शनीमा 100 भन्दा बढी ह्याण्डलुम स्टलहरू राखिएको छ। प्रदर्शनी 8 जुनसम्म चल्नेछ। आसाम मन्त्रीमण्डलले सेवारत सरकारी कर्मचारी र पेन्सनहरूको महँगी भत्ता र महँगी राहतलाई हालको 58% बढाएर 60% पुर्याउन अनुमोदन गरेको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्वास शर्माको अध्यक्षतामा बसेको राज्य मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। राज्य क्याबिनेटले डिब्रुगढलाई दोस्रो राज्य राजधानी क्षेत्र घोषणा गर्ने र दोस्रो राज्य राजधानी क्षेत्र विकास प्राधिकरण स्थापना गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ। यो क्षेत्र डिब्रुगढ जिल्लाभित्र डिब्रुगढ क्यापिटल कम्प्लेक्सको 20 किलोमिटरको दायरामा आउनेछ। अर्को महत्वपूर्ण निर्णयमा क्याबिनेटले आर्थिक वर्ष 2026-27 लागि विधायक स्थानीय क्षेत्र विकास विनियोजनलाई 1 करोड रुपियाँबाट बढाएर 1.5 करोड रुपियाँ पुर्याएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले अङ्क जाँच र पुनः मूल्याङ्कनका लागि आवेदन बुझाउने अन्तिम मिति बढाएको छ। बोर्डले सामाजिक सञ्जालमा पोस्ट गर्दै विद्यार्थीहरूले अब आइतबार मध्यरातीसम्म आवेदन बुझाउन सक्ने बताइएको छ। सीबीएसईले विद्यार्थीहरूको हितमा यो निर्णय लिएको बताइएको छ, ताकि उनीहरूले आवेदन प्रक्रिया पूरा गर्न थप समय पाउन सकुन्। आवेदन बुझाउने पहिलेको अन्तिम मिति यस महिनाको 6 तारिक थियो। सीबीएसईले सबै योग्य विद्यार्थीहरूलाई बढाइएको अन्तिम मितिलाई ध्यानमा राखेर तोकिएको समयभित्र आवेदन प्रक्रिया पूरा गर्न सल्लाह दिएको छ। भारतीय रिजर्व ब्याङ्कले विदेशी पोर्टफोलियो लगानीकर्ताद्वारा सरकारी प्रतिभूतिहरूमा लगानी गर्ने नियमहरूमा महत्वपूर्ण परिवर्तन गरेको छ। नयाँ प्रावधानहरू अन्तर्गत सामान्य मार्गबाट लगानी गर्ने विदेश लगानीकर्ताहरू अब बहु लगानी सीमाको अधीनमा हुने छैनन्। आरबीआईले केन्द्रीय र राज्य सरकारी प्रतिभूतिहरूका लागि पहिले नै रहेको सामान्य र दीर्घकालीन लगानी सीमाहरूलाई पनि मर्ज गरेको छ। आरबीआईका अनुसार यी परिवर्तनहरूले विदेशी लगानीकर्ताहरूलाई बढी सुविधा र लगानी लचिलोपन प्रदान गर्छ। नयाँ दिशानिर्देशहरू तुरन्तै लागू हुनेछ। नेपाल सरकारले सशस्त्र पुलिस बलद्वारा जफत गरिएका 779 विद्युतीय सवारी साधनको भन्सार स्थितिको विस्तृत जाँच गर्न एक समिति गठन गरेको छ। राष्ट्रिय बजेट घोषणा हुनुभन्दा अघि मुस्ताङ जिल्लाको कोरला सीमाबाट चीनबाट बीवाईडी विद्युतीय सवारी साधन आयात गरिएको थियो, जसले भन्सार र ट्याक्स गडबडीको शंका उत्पन्न गरेको छ। भन्सार गडबडीको आरोपको जाँच गर्न वित्त मन्त्रालय, भन्सार विभाग, नेपाल पुलिस र सशस्त्र पुलिस बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त समिति गठन गरिएको छ। नयाँ बजेटले सबै ईभीमा 20% भन्सार शुल्क साथै स्वच्छ पूर्वाधार लगानी शुल्क, संशोधित करयोग्य आधारमा भ्याट र ईभीमा सड़क मर्मत शुल्क लगाएर नेपालका धेरै ईभी वर्गहरूमा करको भार उल्लेखनीय रूपमा बढाएको छ। भारतले अवैध रूपमा पाकिस्तानको कब्जामा रहेको भारतीय भूभाग गिलगिट बाल्टिस्तानमा तथाकथित विधानसभा चुनाव गर्ने पाकिस्तानको योजनाको कडा विरोध जनाएको छ। यी चुनावहरू भोलि हुने कार्यक्रम छ। विदेश मन्त्रालयले जम्मू कश्मीर र गिलगिट बाल्टिस्तान सहित सम्पूर्ण केन्द्र शासित प्रदेश भारतको अभिन्न र अविभाज्य भाग भएको र जम्मू कश्मीर 1947 पूर्ण कानूनी र अपरिवर्तनीय रूपमा भारतमा विलय भएको बताएको छ। मन्त्रालयले पाकिस्तानको यस्तो प्रयासले मानव अधिकार उल्लङ्घन, राजनीतिक दमन, आर्थिक शोषण र त्यहाँको स्वतन्त्रताको अस्वीकार जस्ता गम्भीर मुद्दाहरूलाई लुकाउन नसक्ने बताइएको छ। भारतले फेरि एकपटक स्पष्ट पारेको छ कि पाकिस्तानको अवैध कब्जा अन्तर्गतका क्षेत्रहरूमा कुनै पनि परिवर्तन अस्वीकार्य छ र पाकिस्तानले भारतीय क्षेत्रहरूमा आफ्नो अवैध कब्जा अन्त्य गर्नुपर्छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: नौ बजीको समाचारपछि हामी फेरि पनि उपस्थित भइसकेका छौँ केही हिन्दी गजलहरूको साथमा। त श्रोताहरू, गजलको इतिहासलाई हेर्ने हो भने यसको विकास फारसी साहित्यको परम्पराबाट भएको मानिन्छ। समयसँगै गजल भारतीय उपमहाद्वीपमा आइपुग्यो र उर्दू साहित्य तथा संगीतसँग जोडिँदै यसले आफ्नै छुट्टै पहिचान बनायो। भारतीय संगीतको क्षेत्रमा गजलले प्रेम, विरह, जीवनका अनुभव र मानवीय भावनाहरूलाई अत्यन्तै कोमल ढंगले प्रस्तुत गर्ने एउटा महत्वपूर्ण स्थान बनाएको छ। धेरै महान गायक गायिकाहरूले आफ्नो स्वर मार्फत गजललाई जन जनसम्म पुर्याउन सफल भएका छन्। आज पनि गजलका मीठा मीठा शब्द र धुनहरूले श्रोताहरूको मनभित्रबाट नै छुने गर्छ। त कार्यक्रमको यो पहिलो गजल प्रस्तुत छ विनोद सेगलको आवाजमा, जगजित सिंहको संगीत अनि दलीप ताहिरको शब्दहरूमा।

सुन्दै हुनुहुन्छ हिन्दी गजलहरू। केही अघिल्लो गजल प्रस्तुत छ घनश्याम वासवानीको आवाजमा, जगजित सिंहकै संगीत अनि इब्राहिम अशको शब्दहरूमा।

0: पश्चिम बङ्गालका खेलकुद मन्त्री निशित प्रमाणिकले डायमन्ड हार्बर एफसी सम्बन्धी विभिन्न गुनासोहरूको जाँच सुरु गरेको बताउनु भएको छ। पूर्व राज्य खेलकुद मन्त्री अरूप विश्वासका भाइ स्वरूप विश्वासलाई अदालतले 14 दिनको पुलिस हिरासतमा राख्ने आदेश दिएको छ। क्यानिङ पूर्वका विधायक तथा बाङ्गर निर्वाचन क्षेत्रका पूर्व तृणमूल कङ्ग्रेसका उम्मेद्वार शौकत मल्ललाई राष्ट्रिय अन्वेषण अभिकरण एनआइएले हिजो राति पक्राउ गरेको छ। तृणमूल कङ्ग्रेसको राष्ट्रिय कार्यसमितिको बैठकले पार्टी सङ्गठनलाई सुदृढ पार्ने उद्देश्यले धेरै महत्त्वपूर्ण निर्णयहरू गरेको छ। अनि विश्व पर्यावरण दिवसको अवसरमा दार्जिलिङ जिल्लाको विभिन्न ठाउँमा हिजो दिनभरि पर्यावरण दिवस पालन गरियो। अब समाचार विस्तारमा। पश्चिम बङ्गालका खेलकुद मन्त्री निशित प्रमाणिकले डायमन्ड हार्बर एफसी सम्बन्धी विभिन्न गुनासोहरूको जाँच सुरु गरेको बताउनु भएको छ। क्लबले हालै आई लिग जितेर आइएसएलको लागि छनौट भएको थियो। हिजो पत्रकारहरूसँग कुरा गर्नुहुँदै मन्त्रीले क्लबको गठन, यसको आर्थिक स्रोत र यसको खर्च ढाँचाको बारेमा धेरै गुनासोहरू प्राप्त भएको बताउनुभयो। यी सबै विषयमा जाँच भइरहेको छ। उहाँले क्लब नियमहरू अनुसार सञ्चालन भइरहेको छ कि छैन भनेर निर्धारण गरिने बताउनुभयो। मन्त्रीले आवश्यक परेमा क्लबका प्रायोजकहरूलाई पनि सोधपुछ गर्न सकिने बताउनुभयो। क्लबको कोषको स्रोत र त्यसको प्रयोगको पनि जाँच गरिनेछ। उहाँले डायमन्ड हार्बर एफसीले अभ्यास गर्ने मैदानमा अवैध कब्जाको गुनासो आएको दावी गर्नुभयो। प्रशासनले मैदान खाली गरिसकेको छ भने प्रतिवेदनको आधारमा थप कारवाही गरिनेछ। खेलकुद मन्त्रीले राज्य खेलकुद विभागले यस विषयमा जाँच सुरु गरेको र भारतीय फुटबल सङ्घ आइएफएसँग छलफल भइरहेको बताउनुहुँदै यस मामिलामा चाँडै निर्णय हुन सक्ने बताउनुभयो। पूर्व राज्य खेलकुद मन्त्री अरूप विश्वासका भाइ स्वरूप विश्वासलाई अदालतले 14 दिनको पुलिस हिरासतमा राख्ने आदेश दिएको छ। उनलाई हिजो अदालतमा पेश गरिएको थियो। स्रोतका अनुसार स्वरूप विश्वासलाई टोलीगञ्ज क्षेत्रकी एक महिला मेकअप आर्टिस्टले दायर गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो। उजुरीमा स्वरूप विश्वासले फिल्म, टेलिभिजन र ओटिटी उद्योगमा मेकअप आर्टिस्टहरूको संस्था मार्फत काम गर्ने धेरै मानिसहरूलाई जागिर दिने बहानामा पैसा असुलेको आरोप छ। अभियोजन पक्षले अदालतमा अभियुक्त राजनीतिक प्रभाव भएको, प्रभावशाली व्यक्ति भएको तर्क गर्दै विस्तृत सोधपुछ आवश्यक बनाएको तर्क गरेको छ। यसैको आधारमा अदालतले पुलिसको तर्क स्वीकार गर्दै 14 दिनको पुलिस हिरासतमा राखेको छ। क्यानिङ पूर्वका पूर्व विधायक तथा बाङ्गर निर्वाचन क्षेत्रका पूर्व तृणमूल कङ्ग्रेसका उम्मेद्वार शौकत मल्ललाई राष्ट्र अन्वेषण अभिकरण एनआइएले हिजो राति पक्राउ गरेको छ। उनलाई भाग्ने प्रयास गरिरहेको अवस्थामा चिङ्रीघाटा क्षेत्रबाट पक्राउ गरेको थियो। स्रोतका अनुसार भाग्ने डरको बीच शौकत मल्ललाई पक्राउ गरिएको थियो। यद्यपि उनले पछि आफ्नै जिल्लामा लुक्ने प्रयास गरेका थिए। उनको परिवारले दावी गरेको छ कि उनी पक्राउ पर्दा केन्द्रीय एजेन्सीमा आत्मसमर्पण गर्ने जाँदै थिए। उनकी छोरीले भनिन् उनलाई पक्राउ गरेको थिएन तर उनले आत्मसमर्पण गरेका थिए। स्रोतका अनुसार एनआइए टोलीले बिहिबार बिहान उनको जीवन तला निवासमा छापा मारेको थियो। उनी त्यति बेला उपस्थित थिएनन्। टोलीले उनका छोरा इमरान मल्ललाई सोधपुछ गरेको थियो र घरको खोजी गरेको थियो। यो कारवाही भाङ्गरको दक्षिण बामुनिया क्षेत्रमा भएको बम विस्फोटको जाँचको सम्बन्धमा गरिएको थियो, जसमा विधानसभा चुनाव अघि एकजनाको मृत्यु भएको थियो र धेरैजना घाइते भएका थिए। इन्डियन सेक्युलर फ्रन्ट आइएसएफका प्रमुख तथा भाङ्गरका विधायक नौसाद सिद्दिकीले यस विषयमा जाँचको माग गरेपछि यो जाँच पुलिसबाट एनआइएमा हस्तान्तरण गरिएको थियो। जाँचको क्रममा शौकत मुल्लासहित धेरै व्यक्तिहरूलाई पक्राउ गरिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। तृणमूल कङ्ग्रेसको राष्ट्रिय कार्यसमितिको बैठकले पार्टी सङ्गठनलाई सुदृढ पार्ने उद्देश्यले धेरै महत्त्वपूर्ण निर्णयहरू गरेको छ। पार्टी नेता कल्याण भेनर्जीले हिजो साँझको बैठकमा लिएका निर्णयहरूको विवरण दिनुहुँदै सङ्गठनात्मक संरचनामा ठूलो परिवर्तनहरूको घोषणा गर्नुभयो। निर्णयअनुसार अभिषेक ब्यानर्जीलाई राष्ट्रिय महासचिवको रूपमा सहयोग गर्न, डरिक ओब्रायन र डोला सेनलाई संयुक्त महासचिवको रूपमा नियुक्त गरिएको छ। पश्चिम बङ्गाल प्रदेश अध्यक्ष सुब्रत बक्सीको अस्वस्थ स्वास्थ्यका कारण चन्द्रिमा भट्टाचार्यलाई प्रदेश अध्यक्ष नियुक्त गरिएको छ। सजदा अहमद, नैना ब्यानर्जी र अन्य धेरै नेताहरूलाई उपाध्यक्ष नियुक्त गरिएको छ। तृणमूल युवा कङ्ग्रेसको नेतृत्व गर्न साइनी घोषलाई नियुक्त गरिएको छ। माला राईलाई महिला सङ्गठनको नेतृत्व दिएको छ, जबकि प्रियङ्का अधिकारीलाई विद्यार्थी सङ्गठनको जिम्मेवारी दिएको छ। पार्टीले यो पनि स्पष्ट पारेको छ कि डेरेक ओब्रायन र कल्याण ब्यानर्जीले राष्ट्रिय प्रवक्ताको रूपमा काम गर्नेछन्, जबकि कुणाल घोषलाई राज्य प्रवक्ताको जिम्मेवारी दिएको छ। यसका साथै संगठनात्मक संरचनाभित्र अन्य प्रमुख जिम्मेवारीहरू तोकिएका छन्। यसमा मजदुर संघको राज्य अध्यक्षको रूपमा मलाई घटक, फेरिवाला संघको इन्चार्जको रूपमा मदन मित्र र कानुनी सेलको इन्चार्जको रूपमा विमान ब्यानर्जी समावेश छन्। पार्टी नेतृत्वले जिल्ला अध्यक्षहरूको छनौट गर्ने जिम्मेवारी पार्टी प्रमुख ममता ब्यानर्जीमा रहने निर्णय पनि गरेको छ। अभिनेत्री मीनाक्षी शर्मा सनियालाई भारतीय जनता मजदुर सभा बिजिएमसीको राष्ट्रिय महासचिव महिला शाखा नियुक्त गरिएको छ। यो घोषणा बिजिएमसीका राष्ट्रिय अध्यक्ष डाक्टर अर्णव च्याटर्जी र राष्ट्रिय महासचिव जगदीश यादवले पत्रकार सम्मेलनमा गरेका हुन्। एक प्रश्नको जवाब दिनुहुँदै डाक्टर अर्णव च्याटर्जीले फिल्म उद्योगसँग सम्बन्धित सबै व्यक्तिहरू बिजेएमसीमा सामेल हुन सक्ने बताउनुभयो। अभिनेत्री मीनाक्षी शर्मा सनियाले यस विषयमा निरीक्षण गर्नुहुनेछ। आफ्नो नियुक्तिमा मीनाक्षी शर्माले महाकाली सहरमा यस्तो जिम्मेवारीको लागि कृतज्ञता व्यक्त गर्नुहुँदै यसलाई आफ्नो क्षमताले भ्याएसम्म पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। हिजो घोषणा गरेको नयाँ पुनर्गठनमा चिन्मय रोयलाई बङ्गालको प्रदेश अध्यक्ष, देवेन्द्रनाथ दासलाई प्रदेश कार्यकारी अध्यक्ष र प्रणति हल्दर, किया मालिक र बानी हल्दरलाई प्रदेश महिला महासचिव नियुक्त गरिएको छ। दार्जिलिङका सांसद राजु विष्टले कालिम्पोङमा मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी गराउनु भएको छ। श्री विष्टले गत 29 मईको दिन कोलकातामा मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग भएको उच्चस्तरीय बैठकपछि मुख्यमन्त्रीले डिपिआर तयार पार्ने निर्देश दिनुभएको बताउनु भएको छ। यस क्रममा कालिम्पोङको डुगराईस्थित कृषि विश्वविद्यालय परिसरमा 20 एकर जमिन मेडिकल कलेजका लागि पहिचान गरिएको छ। उहाँले यो जमिन स्वास्थ्य तथा परिवार कल्याण विभागलाई अन्तर्विभागीय हस्तान्तरण गर्ने प्रस्ताव अघि बढाएको बताउनु भएको छ। यसका साथै सम्बन्धित विभागको स्वीकृतिपछि निर्माण कार्य सुरु हुने पनि उहाँले हिजो एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै जानकारी गराउनु भएको छ। श्री विष्टले यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी अनि मुख्यमन्त्री शुभेन्दु अधिकारीप्रति आभार प्रकट गर्नुभएको छ। विश्व पर्यावरण दिवसको अवसरमा दार्जिलिङ जिल्लाको विभिन्न ठाउँमा हिजो दिनभरि पर्यावरण दिवस पालन गरियो। खरसाङ नगरपालिका र वन विभागको आयोजना तथा दार्जिलिङ हिमालयन रेलवे र गैर सरकारी संस्था खरसाङ रेलको तत्वावधानमा हिजो विश्व पर्यावरण दिवस पालन गरियो। यस अवसरमा वृक्षरोपणको साथमा खरसाङ बजार क्षेत्रमा सरसफाई पनि गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा खरसाङका विधायक सोनाम लामा उपस्थित हुनुहुन्थ्यो भने खरसाङका महकुमा शासक आइएएस प्रिया यादव, डिएफओ खरसाङ आइएफएस देवेश पाण्डे, दार्जिलिङ हिमालयन रेलवेका निर्देशक ऋषभ चौधरी, खरसाङ महकुमा पुलिस अधिकारी आइपिएस निर्जा अनिस शाह, विद्युत विभाग महकुमा अधिकारी सन्दीप तामाङ, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती लगायत अन्यहरू उपस्थित रहेका थिए।
1: खरसाङको रेलवे स्टेशन परिसरमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विधायक सोनाम लामाले विश्व पर्यावरण दिवसको अवसरमा अबदेखि खरसाङमा सिंगल युज पोलिथिन ब्याग प्रयोग नगर्ने प्रण गर्ने आह्वान गर्नुभयो। उहाँले एक पेड माँ के नाम विषयमा बोल्नुहुँदै सबैले आफूलाई जन्मदिने आमाको नाममा एउटा रुख रोप्ने आह्वान पनि गर्नुभयो। अर्कोतिर सोनादा डिग्री कलेजको राष्ट्रिय सेवा योजना एकाइद्वारा विविध कार्यक्रमहरूको आयोजना गरी पर्यावरण दिवस पालन गरियो। कार्यक्रमको पहिलो चरण कलेजको प्रेक्षागृहमा कलेजका प्राचार्य डाक्टर योगेश खातीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्राध्यापक रतिका सुब्बा, विशाल राई तथा डाक्टर योगेश खातीले पर्यावरण संरक्षण, स्वच्छताका विविध पक्षबारे आफ्ना विचार व्यक्त गरे। विशेष वक्ताका रूपमा उपस्थित विशाल राईले आफ्नो क्षेत्रलाई फोहोर मुक्त बनाउने उपायहरूबारे विस्तृत जानकारी दिनुहुँदै स्थानीय वासिन्दाहरूको सामूहिक प्रयासबाट
0: अब अन्तमा मुख्य समाचार पुनः एकपटक। पश्चिम बङ्गालका खेलकुद मन्त्री निशित प्रमाणिकले डायमन्ड हार्बर एफसी सम्बन्धी विभिन्न गुनासोहरूको जाँच सुरु गरेको बताउनु भएको छ। पूर्व राज्य खेलकुद मन्त्री अरूप विश्वासका भाइ स्वरूप विश्वासलाई अदालतले 14 दिनको पुलिस हिरासतमा राख्ने आदेश दिएको छ। तृणमूल कङ्ग्रेसको राष्ट्रिय कार्य समितिको बैठकले पार्टी संगठनलाई सुदृढ पार्ने उद्देश्यले धेरै महत्त्वपूर्ण निर्णयहरू गरेको छ। आकाशवाणीबाट प्रादेशिक समाचार पूरा भयो। 10 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: प्रादेशिक समाचारपछि अब पालो भएको छ हिन्दी नाटकको।
3: शत्रु नाटकों की विशेष मासिक श्रृंखला में आज प्रस्तुत है के वी शरत चंद्रन के मलयालम नाटक का हिंदी अनुवाद। तो सुनिए नाटक शत्रु।

0: अध्यारोमा छायाले पनि साथ दिँदैन, बुढेसकालमा शरीरले पनि साथ दिँदैन। जीवनभरि आफन्तको लागि, क्षणिक सुखको लागि धेरै दुःख गर्यौं। मृत्युको क्षणमा माया मोहले थुपारेको धन पनि सँगै जाँदैन। जीवनको अन्त्यमा साथ दिने भनेको धन होइन, कर्म रहेछ। नमो बुद्धाय।
1: शक्ति कर ले मुझे, काम क्या।

त श्रोताहरू, भगवान बुद्धको यो अत्यन्तै अर्थपूर्ण भनाइको साथमा आजको हलो खर्साङको अङ्क पनि आरम्भ भइसकेको छ। अनि आजको अङ्कमा हजुरहरूको साथमा म छु, हजुरहरूकै रेडियो साथी इशारा, अनि मेरो साथमा छन् मेरो प्रसारण सहयोगी नमिता अनि प्राविधिक सहयोगी सचिन पनि। हामी तिनैको तर्फबाट स्वीकार्नुहोस् आकाशवाणी खरसाङको यो रमाइलो बिहानीको कार्यक्रम हलो खरसाङबाट हार्दिक अभिनन्दन, सप्रेम नमस्कार।

श्रोता साथीहरू, अहिले हामी जुन महिनाको सुरुवाती हप्तामा छौँ, अर्थात् आज हामी जुन महिनाको 6 तारिकमा प्रवेश गरिसकेका छौँ। पहाडी क्षेत्रमा पनि अब गर्मीको मौसम दिनदिनै बढ्दै गएको छ। यद्यपि बेला बेलामा पर्ने वर्षाले मौसमलाई केही शीतल बनाइरहेको छ। गर्मी र वर्षाको यो मौसमसँगै हाम्रो वरिपरिको तापमानमा पनि परिवर्तन देखिन थालेको छ। आज खरसाङ, दार्जिलिङ, कालेबुङ अनि मिरिक क्षेत्रको मौसमी तापमान सामान्यतया बदलिरहने सम्भावना छ भने केही स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ। तापक्रम भने पहाडी क्षेत्र अनुसार करिब 18-25 डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। वर्षाका कारण बिहान र साँझतिर मौसम केही चिसो र रमाइलो महसुस हुन सक्छ। यसरी बिहानको मौसमको जानकारी श्रोताहरूलाई दिउँ। यो त थियो आजको मौसमी तापमानबारे हाम्रा श्रोताहरूलाई छोटो जानकारी।

श्रोताहरू, विशेष गरी गर्मीको मौसममा आफ्नो स्वास्थ्य, यात्रा र सुरक्षाप्रति हामी सबै सचेत र सजग रहनुपर्छ। गर्मीका दिनहरूमा शरीरमा पानीको कमी हुन नदिन पर्याप्त मात्रामा पानी पिउने, अत्याधिक घाममा लामो समयसम्म बस्नबाट जोगिने र आफ्नो स्वास्थ्यको ख्याल राख्नु आवश्यक हुन्छ। साथै वर्षाको सम्भावना रहने भएकाले यात्रा गर्दा पनि विशेष सतर्कता अप्नाउनु पर्ने हुन्छ। अब कुरा गरौँ ट्राफिक सुरक्षाको। सडक सबैको साझा ठाउँ हो, त्यसैले सडक प्रयोग गर्दा नियमको पालना गर्नु हामी सबैको जिम्मेवारी हो। सवारी चलाउँदा गति नियन्त्रणमा राख्ने, ट्राफिक सङ्केतहरूको पालना गर्ने, हेलमेट तथा सिट बेल्टको प्रयोग गर्ने र मोबाइल फोन प्रयोग गर्दै सवारी नचलाउने जस्ता कुरामा ध्यान दिनुपर्नेछ। विशेष गरी पहाडी क्षेत्रमा घुम्ती उरालो ओकालो बाटो र वर्षाका कारण चिप्लो सडकहरू हुन सक्ने भएकाले चालक तथा यात्री दुवैले थप सावधानी अप्नाउनु पर्नेछ। हाम्रो सानो सावधानीले ठूलो दुर्घटना रोक्न सक्छ। त्यसैले श्रोता साथीहरू, सुरक्षित यात्रा, स्वस्थ जीवन र जिम्मेवार नागरिक बन्ने प्रयास हामी सबैको कर्तव्य हो। त श्रोताहरूलाई आजको दिनको मंगलमय शुभकामना, शुभेच्छा, सफल यात्राको, सुखद यात्राको।

त श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानीको यो रमाइलो कार्यक्रम हेलो खरसाङ, म इशाराको साथमा। श्रोताहरू, आज हो 6 तारिक जुन। आज छत्रपति शिवाजी महाराजको राज्य अभिषेक दिवस हो। मराठा इतिहासको एउटा अत्यन्तै महत्वपूर्ण दिन हो आज। यो दिवस हरेक वर्ष ज्येष्ठ शुक्ल त्रयोदशी हिन्दू पात्र अनुसार मनाइन्छ। सन् 1674 6 तारिक जुनको दिन रायगढ़ किल्लामा शिवाजी महाराजको भव्य राज्य अभिषेक भएको थियो। छत्रपति शिवाजी महाराजले सानो उमेरदेखि नै अन्याय विरूद्ध संघर्ष, स्वराजको स्थापना र जनताको हितलाई आफ्नो लक्ष्य बनाउनु भएको थियो। उहाँले मराठा शक्तिलाई संगठित गर्दै एउटा स्वतन्त्र शासन व्यवस्था निर्माण गर्नुभयो। राज्य अभिषेकपछि उहाँलाई औपचारिक रूपमा छत्रपतिको उपाधि प्रदान गरियो। यो केवल एउटा राजाको गद्दी आरोहण मात्र थिएन, जनताको आफ्नै शासन र आत्मसम्मानको प्रतीकको रूपमा पनि यसलाई हेरिन्छ। शिवाजी महाराजको शासनका केही विशेष पक्षहरूलाई भन्नुपर्दा, जनताको सुरक्षा र कल्याणमा जोड, कुशल प्रशासन व्यवस्था, किल्लाहरूको रणनीतिक प्रयोग, नौसेनाको विकासमा ध्यान।

श्रोताहरू, अब भने केही अद्भुत सत्यबारे जानकारी दिइरहेका छौ। स्वास्थ्यको क्षेत्रमा एउटा चमत्कार भएको छ। बहिरोपन निको पार्ने एक इन्जेक्सन प्रविधि खोजी गरिएको छ। अप्रिल 2026 को सुरुवातमा चिकित्सा विज्ञानमा एउटा ठूलो चमत्कार भएको छ। नयाँ जिन थेरपी को सफल परीक्षणपछि जन्मजात बहिरोपन भएका मानिसहरूले मात्र एक इन्जेक्सनको भरमा केही हप्तामै सुन्न सक्ने क्षमता प्राप्त गर्न सक्नेछन्। यो प्रविधिले भित्री कानको दोषपूर्ण जिनलाई स्वस्थ जिनले प्रतिस्थापन गर्न सक्नेछ। यो त थियो स्वास्थ्यको क्षेत्रमा एउटा खुसीको खबर। यसको साथै श्रोताहरू, अब भने हामी हलो खरसाङको आजको अङ्कको अन्ततिर आइसकेका छौँ अनि श्रोताहरूलाई यतिन्जेल साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद टक्राउँदै अब मलाई पनि बिदा दिनुहोस् अनि यो अन्तिम गीत यहाँहरूको निम्ति राखिरहेकी छु।

श्रोताहरू, 2 जुन 2026 को दिन आकाशवाणी खरसाङले आफ्नो 65 वर्षको यात्रा पूरा गरेको छ। यो यात्रा 1962 निरन्तर रूपमा धारा प्रवाह रूपमा बगिरहेको छ र यसले आफ्नो यात्रामा अनेकौँ मानिसहरूको जीवनलाई सिन्चेर गएको छ अनि साथै धेरै मिठो मिठो सम्झनाहरू पनि तपाईँ हामीलाई दिएर गएको छ। आकाशवाणी खरसाङ केवल एउटा संस्था मात्र होइन, हामी सम्पूर्ण पहाड तराईमा बसोबासो गर्ने गोर्खाहरूको निम्ति एउटा सांस्कृतिक धरोहर पनि हो। आकाशवाणी खरसाङको स्थापना पश्चात यस दिव्य अनि भव्य संस्थानले आफ्नो श्रोताहरूमाझ एउटा अटुट सम्बन्ध कायम गरेको छ। साथै श्रोताहरूले पनि आकाशवाणी खरसाङलाई आफ्नो अपार माया अनि स्नेहले मलजल गरी यस संस्थानको विशाल जराहरूलाई दरिलो रूपमा पहाडको भूमिमा फैलाउनमा सहायता पुर्याएका छन्। हाम्रा श्रोताहरूको यही माया प्रेमलाई ध्यानमा राख्दै तपाईँहरूको निम्ति एउटा नौलो कार्यक्रमको थालनी गरेका छौँ, श्रोता संवाद।

हजुर श्रोताहरू, तपाईँहरूको साथमा छु म निगम, श्रोता सम्वाद कार्यक्रम लिएर, जहाँ हामी चर्चा गर्नेछौँ हाम्रो कार्यक्रमहरूको नियमित श्रोताहरूसँग प्रत्यक्ष आकाशवाणी खरसाङको स्टुडियोमा। त आज हामीसँग स्टुडियोमा हाम्रो अतिथि बनेर आउनुभएकी छिन् सुषमा सिंहज्यू। उहाँ निरन्तर रूपमा हाम्रो कार्यक्रमहरू सुन्ने गर्नुहुन्छन् अनि आकाशवाणी खरसाङलाई पनि धेरै माया गर्नुहुन्छ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ श्रोता सम्वादको कार्यक्रममा अनि जानौँ आकाशवाणी खरसाङलाई उहाँले कसरी अनि कुन रूपमा याद गर्नुहुन्छ।

0: श्रोता संवाद कार्यक्रममा सुषमा सिंहज्यूलाई हार्दिक स्वागत छ।
1: नमस्कार।
0: आकाशवाणी खरसाङले भर्खरै मात्रामा आफ्नो 65 वर्षगाँठ मनाएका छन् है, र हजुर पनि यो संस्थासँग धेरै समयदेखि जोडिनु भएको छ। आकाशवाणी खरसाङ हजुरको निम्ति के कस्तो महत्व राख्दछ, कति माया गर्नुहुन्छ, र आज यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ, के कस्तो लागिरहेको छ तपाईँलाई?
1: सर्वप्रथम चाहिँ म के भन्न चाहन्छु भने आज 1962 जुन 2 तारिकदेखि चाहिँ यो आकाशवाणी खरसाङ खोलिएको भनेर भन्नुहुन्थ्यो मेरो बाबाले, र आज 65 वर्ष पुगिसकेछ, र यसको खुसियाली भनौँ यसको निम्ति चाहिँ म सम्पूर्ण यो आकाशवाणी खरसाङको जति पनि सपरिवारहरू हुनुहुन्छ उहाँहरूलाई सबै सबै सबैलाई म मेरो म सुषमा सिंहको तर्फबाट चाहिँ आभार प्रकट गर्छु। र आज 65 वर्ष भन्ने कुरो मामुली कुरो होइन, हिजो अस्ति जस्तो लाग्छ रेडियो सुनेको अघि, र सुन्दा सुन्दा सुन्दा सुन्दा जुन 2 तारिक 65 वर्ष पुगिसकेछ अघि, यो 65 वर्षको यो उयो गर्नु पनि मेरो एउटा अहोभाग्यै भनेर म ठान्छु।
0: हजुर, श्रोता संवाद कार्यक्रम हामीले है हाम्रो श्रोताहरूको निम्ति, नियमित श्रोताहरू जसले हामीलाई सुन्नुहुन्छ है उहाँहरूको निम्ति हामीले सुरु गरेका छौँ, र हजुर प्रथमपल्ट यस कार्यक्रमको अतिथि भएर आउनुभएको छ है। आकाशवाणी खरसाङको यात्रा 65 वर्षको अब धेरै लामो यात्रा हो। यस यात्रामा धेरै पढावहरू पनि आउँदै गए, नयाँ नयाँ कार्यक्रमहरू जोडिँदै गए है। हामीलाई तपाईँको अनुभव साझा गरिदिनुहोस् न, कुन समयदेखि तपाईँको आकाशवाणी खरसाङसँग लगाउ जोडियो, कस्तो कार्यक्रमहरू सुन्नुहुन्छ है, कुन कार्यक्रमहरू तपाईँलाई अति नै रुचिकर लाग्छ, मनपर्छ?
1: हजुर, अब यसको विषयमा भन्नु हो भनेदेखि चाहिँ जब म क्लास 4-5 पढ्थेँ त्यति बेला नानीको मेला भन्थ्यो र मलाई बाबाले लिएर आउनुहुन्थ्यो। त्यति बेला लिएर आउँदा चाहिँ अब त्यो नानीको मेला भनेको खै के हो कुनै अब रेडियोमा जानुपर्छ नानीको मेला छ भनेर भन्नुहुन्थ्यो। त्यति बेलादेखि नै मैले नानीको मेला गरेको, अहिले चाहिँ अब बाल बगैँचा भन्छ होइन त्यो भन्छ। त्यति बेलादेखि नै मैले यो आकाशवाणीको दैलो भनौँ न, दैलोमा चाहिँ मैले टेकेको, र अब टेक्दा टेक्दा बस्दा रहँदाखेरि म गर्दै गएँ गर्दै गएँ गर्दै बस्दै रहँदा त्यहाँदेखि नाटककोमा सुरुवात भएको रहेछ भन्नु पर्यो भयो। अनि नाटक सुरु भएपछि फेरि मैले नाटकमा मैले जोइन गरेँ, अनि नाटकहरू मैले खेल्दै गएँ खेल्दै गएँ। त्यति बेला अब हाम्रो एकदमै पूज्य महानुभावहरू हुनुहुन्थ्यो, हाम्रो सर शिवकुमार राई होइन, उहाँहरूले लेखेको ड्रामाहरू पनि गर्नु पाएँ मैले, अनि हाम्रो एसपी सिंहज्यू, अनि हाम्रो देविका मोक्तान, अनि हाम्रो विनोद छेत्री, उहाँहरूकोले नै म अघि बढ्दै बढ्दै गएको भनौँ न, उहाँहरूकै प्रेरणा पाएँ मैले भनेर चाहिँ म अब एकदमै म कृतज्ञ छु म उहाँहरूको लागि चाहिँ अघि। त्यसरी गर्दै गर्दै आजसम्म पनि म यहाँ नाटक गर्दै नै छु।
0: भनेपछि त धेरै लामो यात्रा रहेछ।
1: हजुर हजुर, एकदमै धेरै लामो यात्रा हो, अब नानीको मेलादेखि
0: हजुर
1: मैले गर्दै आएको कुरो हो।
0: मोटामोटी 4 दशकको यात्रा जतिकै तपाईँले यात्रा गरिसक्नु भइसकेको रहेछ। हामीलाई हाम्रो श्रोताहरूलाई को श्रोताहरूको अघि राखिदिनुहोस् न, आकाशवाणी खरसाङ यो जुन बिल्डिङ छ है कतिको परिवर्तन भएको छ, पहिला कस्तो थियो आउँदाखेरि है, कस्तो प्रकारले रेकर्डिङ हुन्थ्यो है, अहिले अब अहिले आउनु हुँदाखेरि अहिले कति परिवर्तन आएको छ?
1: अरे बाफरे, अब त्यो त के भन्नु र, अब त्यति बेला अब म जब नानीको मेला अनि म ड्रामा खेल्नु आउँथेँ यही मुनिलो तल त थियो, माथिल्लो तल थिएन अघि। त्यति बेला आएर अब अहिलेको जस्तो बस्ने यस्तोहरू अब थिएन नै है, भुइँमा बसेर हामीले गर्थ्यौँ ड्रामा, त अब अहिले पनि अब ड्रामा त भुइँमै बसेर गरिन्छ होइन, र त्यस्तो थियो। त्यति बेलादेखिकै यो रेडियो, त्यति बेला अब गाउँले सभाहरू हुन्थ्यो होइन, गाउँले सभा एकदमै रोचक रोचक हुन्थ्यो गाउँले सभा। गाउँले सभा मेरो बाबा चाहिँ आइके सिंह अघि बाबाले गर्नुहुन्थ्यो, अनि मसिने दाई भनेर भन्नुहुन्थ्यो उहाँ चाहिँ हाम्रो डिबी प्रधान अघि, बाबाहरूले उहाँहरूले नै मिलेर नै उहाँहरूले गर्नुहुन्थ्यो। अनि एसपी छेत्री अङ्कल हुनुहुन्थ्यो, उहाँहरू तिनजनाले एकदमै राम्रो राम्रो अब गर्नुहुन्थ्यो। उहाँहरूले लेखेर होइन, उहाँहरूले चाहिँ आज घरमा को आएको छ पाहुना त्यो विषयमा उहाँहरूले भनेर चाहिँ गाउँले सभालाई एउटा भव्यसँगले नै उहाँहरूले गर्नुहुन्थ्यो। त्यहाँदेखि पछाडि उहाँहरूले ड्रामाहरू गर्नुभयो होइन, त्यहाँदेखि पछाडि फेरि बिचमा फेरि युवा बानी प्रोग्राम आयो। त्यति बेला चाहिँ यो युवा बानी प्रोग्राम चाहिँ गाउँ गाउँमा हुन्थ्यो, गाउँ गाउँमा चाहिँ मेरै बाबा जानुहुन्थ्यो, मेरो बाबा गएर चाहिँ गाउँमा प्रत्येक कुना काप्चामा गएर युवाहरू, हाम्रो युवा भाइ बहिनीहरूलाई चाहिँ युवा बानी भनेको चाहिँ के हो त्यो चाहिँ हाम्रो बाबाले एकदमै अब सिकाउनु भएको भनौँ न, यो चाहिँ म गर्वितै गरेर भन्छु म है, बाबै जानुहुन्थ्यो, बाबाले गएर जग्गा जग्गा जग्गाबाट चाहिँ युथहरूको हाम्रो भाइ बहिनीहरूको अनि त्यो जग्गा कस्तो छ, त्यो जग्गामा के हुँदैछ, कस्तो किसिमको युवाबानी गर्नुपर्छ, त्यो कुरो चाहिँ मेरो बाबाले समेटेर लिएर आएर चाहिँ यो आकाशवाणीको खरसाङको स्टुडियोमा आएर चाहिँ बाबाले त्यति बेला रेडियोमा प्रचार गर्नुहुन्थ्यो। अब हाम्रो गाउँ हाम्रो कमान बस्तीतिर पनि हुँदा चाहिँ त्यति बेला अब हामीले ड्रामाहरू पनि गर्थेँ मैले होइन, युवाबानीमा मैले बहुत ड्रामाहरू पनि हुन्थ्यो त्यति बेला, ड्रामाहरू पनि गरेँ त्यति बेला, यस्तो कतिवटा प्रोग्रामहरू हुन्थ्यो त्यो प्रोग्रामहरूलाई पनि मैले चाहिँ अब सहभागिता चाहिँ गरेको छु,
0: गर्नुभएको छ हजुर है हजुर हजुर। भनेपछि त त्यस ताकका जो हाम्रा अग्रजहरू हुनुहुन्थ्यो यस संस्थालाई अघि बढाउनुको निम्ति उहाँहरूले धेरै परिश्रम धेरै कठिनाइहरू पुरा गर्नु भएर चाहिँ यो संस्थानलाई 65 वर्षको चाहिँ बनाउनु भएको
1: हजुर। अब त्यो गर्दै गर्दै उहाँहरूकै अब प्रयासले भनौँ होइन, उहाँहरूले नै आज यतिमा पुऱ्याएर उहाँहरू त बितेर जानुभयो, तर आज आएर चाहिँ यो अब आकाशवाणी खरसाङ अर्कै रूप लियो, हुन त त्यो रूप लिनु पनि पर्छ, त्यही समयकै रूप लिएर त भएन अब होइन, अहिले त अब सबै अब हाम्रो भाइ बहिनीहरू पढे लेखेका छन् अनि यो कम्प्युटर भने के भनेहरू आयो र यो आएर त झन् राम्रो भयो खरसाङमा होइन, अहिले खरसाङको प्रोग्राम यति राम्रो हुन्छ, म त झन् बिहान अब त्यो अर्चना प्रोग्राम हुन्छ त्यहाँदेखि नै म सुन्छु होइन, सुन्दै सुन्दै म जान्छु, प्रोग्रामहरू एकदमै राम्रो राम्रो हुँदैछ अहिले, नाटकहरू पनि अहिले हिन्दीमा पनि हुन्छ, एक हप्ता हिन्दी एक हप्ता नेपालीमा त्यसरी अब दिनुहुन्छ तपाईँहरूले होइन, त्यो गर्दै गर्दै अब फरमाइस कार्यक्रम त्यति बेला बेलुकी हुन्थ्यो 6:10 हुन्थ्यो, त्यति बेला पनि हाम्रो कमान बस्तीमा हेर्नुहोस् कमान जाने हाम्रो दिदी बहिनीहरू हुनुहुन्थ्यो, उहाँहरू आएर मजाले आँगनमा बसेर अब रेडियो खोल्छ है अब हामीले फरमाइस सुन्नुपर्छ भनेर भन्नुहुन्थ्यो, त्यसरी पनि हामी सुन्थ्यौँ त्यति बेला, अब त्यति बेला पनि 6 दिन्थ्यो, त्यहाँ धेरै पछि चाहिँ अब त्यहाँदेखि पछाडि 11 दियो, 11 दिन्थ्यो, 11 दिँदा दिँदा अहिले चाहिँ 12:05 दिन्छ, त्यति चाहिँ मैले सुन्ने मौका चाहिँ पाइरहेको छु
0: हजुर हजुर। हामीलाई पनि कता कता याद छ, हामी पनि मसिनो थियौँ, हाम्रो आमाले है हाम्रो बाजे बोजूले हामीलाई सानो छँदाखेरि हाम्रो स्नान गराइदिनु हुँदाखेरि सानो रेडियो खोलेर हामीलाई स्नान गराइदिनु भएको हाम्रो मानसपटलमा अझै त्यो याद छ है। जसरी तपाईँले आफ्नो कुरामा उल्लेख गर्नुहुँदै थियो कि तपाईँहरू पनि सबैजना वरिपरि बसेर फरमाइस कार्यक्रमहरू सुन्नुहुन्थ्यो है, र कतिचोटि यहाँ जो उद्घोषक उद्घोषिकाहरू हुनुहुन्छ है यहाँबाट उहाँ तपाईँहरूको नाम पनि लिनुहुन्थ्यो होला, त्यो नाम रेडियोमा सुन्दाखेरि कस्तो अनुभव हुन्छ?
1: त्यति बेला त्यो नामहरू सुन्दा त्यो फरमाइसको प्रोग्राममा चाहिँ हाम्रो जसरञ्जन प्यासी सर उहाँले पनि दिनुहुन्थ्यो होइन, अब त्यो रेडियोमा आफ्नो नाम आउँदा है कहाँबाट के आएको जस्तै अब हुन्थ्यो लाग्थ्यो अघि, अन्त अब अहिलेको जस्तो माहौल थिएन नि त त्यति बेला भनौँ, अब त्यति बेला अब साथीभाइहरू पनि अब त्यस्तै रेडियो भनेपछि बेलुका भएपछि अब 6 आउँछ भनेपछि हामी 5 बस्थ्यौँ, हामी आँगनमा डम्म भएर हामी बस्थ्यौँ र कति बेला चाहिँ 6 र जस सरले चाहिँ अब हाम्रो नाम दिन्छ, गीत चाहिँ जुनसुकै होस् गीत त्यति बेला त्यसरी दिन्थ्यो, त्यो समय थियो हाम्रो त्यति बेला,
0: आफ्नो नाम चाहिँ ध्यानले सुन्नुहुन्थ्यो
1: हजुर एकदमै, अब आफ्नो नाम त अब कुरै छैन, अनि साथीभाइको नाम त अहिले पनि आउँछ, नाम अहिले पनि अब दिनुहुन्छ यहाँ, को बेला म पनि पठाउँछु, म पोस्ट गरेर पनि पठाउँछु र पठाएकोले गर्दाखेरि चाहिँ उहाँहरूले मलाई गर्नुहुन्छ आउँछ मेरो नाम पनि।
0: हजुरहरूले जुन चिठी पत्रचार गर्नुहुन्छ है आकाशवाणी खरसाङको ठेगानामा यहाँको उद्घोषक उद्घोषिकाहरूले डाकपुतलीका

0: कार्यक्रममा है हाम्रा ठुलदाई
1: सुनकेसरी
0: बहिनीले जुन चिठी पत्रहरू पढ्नुहुन्छ है, त्यो पत्र पढ्दाखेरि हजुरहरूको मनमा के कुराहरू खेल्छ, कस्तो प्रकारको अनुभव हुन्छ?
1: त्यो जुन चाहिँ अहिले अब डाकपुतारी भएको छ, कुनै समयमा त समुदायको हुलाक थियो होइन, समुदायको हुलाक भनेपछि त्यति बेला पनि हाम्रो मान्छेहरू आँगनभरि नै बस्थे हो, गाउँमा त्यति बेला गाउँमा हाम्रै घरमा मात्रै त्यो रेडियो र हाम्रो बाबाले गर्दा होला रेडियो पनि आएको अब घरमा हगि, र रेडियो चाहिँ अब हाम्रो घरमा थियो र समुदायको हुलाक हाम्रो सर शिवकुमार राईज्यू अनि हाम्रो छिमी अङ्मुलामा यति मिठो गर्नुहुन्थ्यो र उहाँहरूको पनि बहुत देन छ हगि, त्यतिको चाहिँ सायद अब हामी सुन्नु पाउँदैनौँ होला जस्तो लाग्छ। तर अहिले अब धेरै परिवर्तन भयो होइन, अब आकाशवाणी खसँग पनि अनि अहिले डाकपुतली जो हुँदैछ त्यसमा पनि हाम्रो अब उहाँहरूले एकदमै राम्रो गर्नुहुन्छ, अझ टाइम छैन टाइम हुँदैन हगि, राम्रो छ प्रोग्रामहरू अहिले, हामी म चाहिँ एकदमै म त अब जति पनि छ प्रोग्रामहरू डल्लै नै सुन्छु म।
0: अब अहिले धेरै परिवर्तन आएको छ, टेक्नोलोजी प्रविधिले धेरै डेभलप भएको छ, विकास गरेको छ भनौँ न, र यो अलिकति विडम्बना पनि हो, रेडियोको महत्त्व त अहिलेको समयमा जो युवाहरू छ अलिकति कम सुनिएको जस्तो पनि लाग्छ हामीलाई है, पहिलाको जो जेनेरेसनकोहरू हुनुहुन्छ उहाँहरूले नै ज्यादातर रेडियो सुन्नुहुन्छ, हुन त युवाहरूले पनि सुन्नुहुन्छ, तर तपाईँलाई लाग्छ कि काहीँ न काहीँ गएर अहिले रेडियोको जो श्रोताहरू छ उहाँहरूमा अझै हामीले रेडियोको जुन महत्त्वता छ त्यसलाई बढाएर लानुपर्ने केही त्यस्तो देख्नुहुन्छ?
1: एकदम हो नि, यो मेरो भित्री कुरो नै तपाईँले भन्नुभयो, मलाई लागेको कुरै मलाई भन्नुभयो, छैन नि अहिले त्यस्तो, अहिलेको हाम्रो अब यो युवा हाम्रो भाइ बहिनीहरू होइन हाम्रो नानीहरू रेडियो भनेको त कस्तो हुन्छ हौ रेडियो भन्ने प्रश्न पनि गर्छ कोही बेला हगि, त्यो चाहिँ छैन अहिले हाम्रो नानीहरूमा। अब त फेरि यो आकाशवाणी खरसाङले यति राम्रो गरिदिएको छ मोबाइलमा आइहाल्छ होइन, त्यो पनि सुन्दैन त हाम्रो नानीहरूले त, तर यो अब यो रेडियो सुन्दा एकदम जरुरी छ नि त, रेडियोबाट चाहिँ अब कतिवटा कुरोहरू त्यो अब आफूलाई ज्ञानको कुरोहरू पनि जान्छ होइन, ज्ञानको कुरोहरू पनि जान्छ, कतिवटा अब एउटा अब हाम्रो शिक्षित हाम्रो महानुभावहरू पनि है अब बोलिदिनुहुन्छ, उहाँहरूले पनि हाम्रो कतिवटा कुरोहरू राखिदिनुहुन्छ नि त, त्यो चाहिँ हामी सुन्न पाउँछौँ नि त, त्यो चाहिँ अहिलेको हाम्रो नानीहरूले बुझ्दै बुझ्दैन, र हामीले चाहिँ हाम्रो नानीहरूलाई भन्नुपर्छ अब तिमीहरूले हेर नानी हो रेडियो सुन्ने गर, म त मेरो एरियामा मेरो अब सिरुबारी एरियामा प्रत्येकको घरमै रेडियो छ होइन, मेरो घरमा पनि छ रेडियो र मेरो छोरा छ, मेरो छोरालाई भन्छु म अब यहाँ रेडियो सुन्नुपर्छ, कतिवटा प्रोग्रामहरू आउँछ यो रेडियोबाट पनि तिमीहरूले कतिवटा कुरो तिमीहरूले सिक्छौ ज्ञान पाउँछौ भनेर म त सिधै नै भन्छु मेरो छोरालाई नै।
0: यो आकाशवाणी खरसाङ जुन चाहिँ छ यो त हाम्रो धरोहर हो नि,
1: हजुर हो नि धरोहर हो, यो एउटा अब हाम्रो धरोहर हो, अब यहाँ अहिले कोही पनि अब बाहिरको मान्छेले आएर अब हामी यो कुरा सुन हामीलाई रेडियो देखाइदेऊ न रेडियो कहाँ छ भनेर सोद्धाखेरि हामी आएर ल्याउँछु नि त,
0: हामी गर्वले भन्न सक्छु
1: गर्वले अरे जाउँ न यहीँ नै छ, मैले धेरैजनालाई मैले ल्याएँ मैले होइन, धेरैजना आउनु भएको थियो अब कतिजनाले अब नदेखेको भनौँ न अब, र अब मैले त्यो कतिवटा प्रोग्रामहरू गरेको चाहिँ उहाँहरूले सुन्नुहुँदो रहेछ, र सुन्दाखेरि चाहिँ न अब मलाई देखाइदियो भने म लिएर आउँछु यहाँ भित्रतिर पनि सबैलाई मैले देखाइदिएको छु, हेर्नुपर्छ फोटो खिचेर ल लानुहोस् यो आकाशवाणी खरसाङ चाहिँ यो यस्तो किसिमको हुन्छ भनेर चाहिँ म त्यहाँसम्म चाहिँ मैले गरिदिन्छु म, अनि मैले गर्नु पनि पर्छ।
0: हाम्रो अग्रजहरूले सिचेर बनाएको
1: हो नि यो चाहिँ हो, कस्तो चाहिँ थियो अब आकाशवाणी होइन त्यति बेला अब त्यो समयमा, अब अहिले त अब एकदमै अब अर्कै नै माहौल भइसकेको छ है, तपाईँहरू जस्तो अब अहिले यो भाइ बहिनीहरू आउनु भएको छ तपाईँहरूले अघि बढाएर लानुहोस्, हेर्ने तपाईँहरूलाई म शुभकामना शुभेच्छा दिन्छु म, अझै बढाएर लानुहोस् यसरी नै मान्छेहरूलाई निम्ताएर तपाईँहरूले गर्नुभयो भने चाहिँ यस्तो हुन्छ नि त, ए आज मैले गएर मैले रेडियोमा बोलेको छु मैले अनि रेडियो त किन्नुपर्छ होला हौ भन्ने चाहिँ तपाईँहरूले अब बनाउनु पर्छ, र म सबैलाई म यही बिन्ती गर्छु सबैले रेडियो राखौँ न, सानो सानो रेडियो पाइहाल्छ अथवा अहिले त हाम्रो मोबाइलमा पनि आइहाल्छ होइन, दिन रात अब यहाँ यो आकाशवाणी खरसाङको जति पनि उद्घोषिकाहरूले दिनुहुन्छ नि त नम्बरहरू, त्यो चाहिँ हामीले गर्नुपर्छ भने म उहाँहरूलाई चाहिँ म यही नै म बिन्ती गर्छु।
0: सही कुरा गर्नुभयो, यो जुन आकाशवाणी खरसाङ संस्था छ यहाँबाट हाम्रो श्रोता युवाहरूको निम्ति जानकारीको एउटा यो एउटा मुहान बनेको छ नि त
1: है,
0: यहाँबाट समाचारको माध्यमबाट अरू अरू कार्यक्रमहरू जस्तै गाउँले सभामा किसान दाजुभाइहरूको निम्ति होइन, डाकपुतलीमा हाम्रो श्रोताहरूले जुन चिठी पठाउनुहुन्छ पत्रचार गर्नुहुन्छ, मनोरञ्जन को गीत को कार्यक्रमहरु यही मुहानबाट निस्केर गएको नि त
1: पक्का हो नि
0: पहाडको कुना कन्द्रामा आकाशवाणी खर्साङको आवाज गुञ्जिएको हुन्छ र एउटा यो हाम्रो सांस्कृतिक धरोहर पनि हो
1: हजुर
0: के कसो भन्नुहुन्छ यहाँबाट हामीले विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमहरु हामी यहाँबाट प्रसारण गर्ने गर्छौं र यसले एउटा समूह पहाडका सम्पूर्ण गोर्खा जातिलाई बाँधेर राखेको जस्तो पनि लाग्छ
1: हजुर एकदम बाँधेर राखेको छ जस्तो अब अहिले अब त्यो टाइममा गाउँले सभामा अहिलेको जस्तो अब त्यो खेती किसानको विषय हुँदैन थियो होइन उहाँहरूले आफ्नै विषयमा गर् तर अहिले त अब गाउँले सभा सुन्नुपर्छ अब बारी बिरुवाको कुरो होइन पशु प्राणीहरू के हो त्यसलाई कसरी चाहिँ अब संरक्षण गर्नुपर्छ त्यो पनि डल्लै बताइदिनुहुन्छ होइन त्यो डल्लै राखिदिनुहुन्छ उहाँहरूले हगि त्यो अब फुल रोप्नु सायद फुल रोप्नु कतिले जान्दैन पनि होला इभन त्यो फुल रोप्ने पनि उहाँहरूले सबै बताइदिनुहुन्छ नि त त्यो हामीले सिक्यौँ नि त त्यो मात्रै नभएर कोही बेला अब दबाई पानीको विषयमा पनि भन्नुहुन्छ होइन बिमारीको विषयमा पनि भन्नुहुन्छ अनि अहिले अर्को कुरो के भएको छ भने आकाशवाणी खरसाङले यो म उहाँहरूलाई म एकदमै आभार प्रकट गर्छु फेरि पनि अहिले अब बुधबारको दिन परेर महिनामा एकखेप डक्टरलाई निम्ताउनु हुन्छ होइन अनि के चाहिँ बिमारी छ हाम्रो अब श्रोताहरूलाई त्यो विषयमा पनि डक्टरलाई राखेर अनि डक्टरसँग सोधेर अब म हामीले प्रश्न गर्न सक्छौँ नि त डक्टरलाई के बिमारीको विषयमा छ अनि मलाई पनि के बिमारी छ त्यो विषयमा म पनि उहाँहरूलाई म उयो गर्छु क्या सोधेर म यसरी अब प्रश्न राख्नेछ यो पनि एकदमै आकाशवाणी खरसाङले राख्नु भएको छ हगि समाचार अब अहिले झन् समाचार अब कुनै समयमा अब स्थानीय समाचार भन्थ्यो अहिले यो समाचारलाई अब बिहानदेखि नै हगि 7 बजी जुन एउटा हिन्दीमा समाचार 7:05 फेरि हाम्रो आफ्नो भाषामा अनि बिहान 7:05 दिन्छ अनि हाम्रै भाइ बहिनीहरूले बोलेका हुन्छन् होइन कतिवटा कुरो हामी सुन्छौँ अनि 9 बजी 11:05 अनि 1 बजी यसरी निरन्तर छ क्या समाचार पनि नि यसमा पनि एकदमै खुसी लाग्छ कि कहाँ के भइरहेको छ के भइरहेको रहेछ त्यो कुरो हामी जान्न पायौँ नि त अनि बेलुका अब 7:10 त्यो त छँदैछ त्यो पहिल्यैदेखिको भएको कुरो हो र यो पनि अब आकाशवाणी खरसाङले एकदमै राम्रो प्रोग्राम गर्नुभएको छ यसमा चाहिँ म खुसी लाग्छ आकाशवाणीदेखि म एकदमै खुसी छु म
0: हजुर हजुरले समाचारको कुरा उल्लेख गरिहाल्नु भयो आफ्नो कुरामा है जो समाचार पढ्ने व्यक्तिहरू हुनुहुन्थ्यो यहाँनिर सबैमा एउटा सम्मान्य नाम भवानी शर्माज्यू
1: हजुर
0: है उहाँको पनि थियो उहाँको व्यक्तित्व हाम्रो शिवकुमार राईज्यूको व्यक्तित्व उहाँहरूलाई पनि देख्नुभयो तपाईँहरूले है उहाँहरूको बारेमा पनि हाम्रो श्रोताहरूलाई बताइदिनुहोस् न कि उहाँहरूको व्यक्तित्व कस्तो थियो कस्तो प्रकारले समाचार पढ्नुहुन्थ्यो है बताइदिनुहोस् न
1: हजुर अब हाम्रो सर अब पूजना सर है शिवकुमार राई सरको ज्यू त व्याख्या गरिसक्नु छैन है त्यो व्याख्या गर्ने मेरोमा त्यो शब्द पनि छैन है त्यहाँदेखि पछाडि यो स्थानीय समाचार आयो कमान बस्तीमा अब रेडियो एकजना घरमा सबैजनाले सुन्नुहुन्थ्यो अरे क्या आँगनमा बसेर सबैजनाले सुन्नुहुन्थ्यो अरे अनि मेरो बाबाले त्यो समाचार मुगलिसक त्यहाँदेखि दिल्ली जानुभयो दिल्लीमा पनि गएर अब समाचारै बोल्नुभयो नेपालीमा अनि दिल्लीको जति पनि नेपालीहरू थिए उहाँहरूलाई पनि बाबाले सबै नै अब सिकाएर आउनुभयो त्यहाँदेखि आएर फेरि गान्तोकमा पनि अब रेडियो स्टेसन खोल्यो त्यहाँ पनि समाचार उ गर्नुपर्छ अरे भन्छ मेरो बाबाले दिल्लीबाट आएर गान्तोकको रेडियोमा रेडियो स्टेसनमा आएर चाहिँ 1 महिना बसेर त्यहाँ रेडियो खोल्यो रेडियो समाचार त्यहाँ गरेर त्यहाँदेखि त्यहाँ एकजनालाई मतलब सायद भवानी अङ्कललाई होला म अलिकति कन्फ्युज भएँ उहाँलाई सुम्पिएर त्यति बेला सायद गान्तोकबाट अहिलेको जस्तो बोल्नेहरू थिएनन् होला हगि र भवानी शर्माले गएर फेरि मेरो बाबा फेरि जानुभयो दिल्ली नै फर्केर जानुभयो मेरो बाबाले 7 वर्ष अनि दिल्लीमा अनि नेपाली आफ्नो भाषामा नेपाली भाषामा समाचार बोल्नुभयो अनि त्यहाँको जति पनि नेपालीमा अब बोल्नेहरू हुनुहुन्थ्यो हगि उहाँहरूलाई सबैलाई नै बाबाले नै उ गर्नुभयो भनौँ न अब त्यहाँदेखि त्यो गर्नुभयो त्यहाँदेखि अहिले आएर त अब धेरै नै छन् अब राम्रो राम्रैहरू बोल्नुहुन्छ हगि त्यसरी चाहिँ अब गर्नुभएको थियो त्यहाँदेखि बाबा ऊ भए बाबा दिल्ली जानुभएपछि आफ्नो देविका मोक्तानले पनि एकदमै राम्रो गर्नुहुन्थ्यो अब आन्टी पनि अब 1 नै हुनुहुन्थ्यो हगि र त्यहाँदेखि चाहिँ भवानी शर्मा जो बितेर जानुभयो हगि भवानी शर्माले पनि एकदमै राम्रो गर्नुभयो अनि हाम्रो विनोद छेत्रीज्यूले चाहिँ यही अर्चना प्रोग्रामहरू यो ड्रामाहरू कतिवटा कुरोहरू क्या गर्नुहुन्थ्यो उहाँहरूको चाहिँ अमिर छाप छ एकदमै अमिर छाप छ उहाँहरू जतिको चाहिँ सायद अब हामी पाउँदिन होला मेरो उसमा चाहिँ पाउँदिन होला भन्ने लाग्छ मलाई।
0: यो आकाशवाणी खरसाङको जो बिरुवा छ त्यसमा मल जल गर्ने हाम्रा ती अग्रजहरू है
1: अब एकदमै
0: ठुलो वटवृक्ष भएको छ र यो वटवृक्षको मुनतिर शीतल छाया पाउने हामी छौँ
1: हामी छौँ
0: र यसको मिठो मिठो फल हाम्रो श्रोताहरूले खानु हुँदैछ भन्नुमा है अतिशयोक्ति नहोला है
1: नहोला
0: हजुर हजुर।

0: श्रोताहरू, अहिले तपाईँले सुन्दै हुनुहुन्छ श्रोता संवाद कार्यक्रम, जसमा हाम्रो अतिथि भएर आउनु भएको छ हाम्रो नियमित श्रोता सुषमा सिंहज्यू, जो सुरुबारी गिद्धे पहाड खरसाङबाट हुनुहुन्छ। हाम्रा ती नियमित श्रोताहरू जो पहाडको सुदूर हिस्सामा बस्नुहुन्छ र जसलाई आकाशवाणी खरसाङको डोरीले बाँधेर राखेको छ, ती श्रोताहरूलाई के कस्तो प्रकारको सन्देश दिन चाहनुहुन्छ?
1: अब यस्तो छ नि त, अब रेडियो सुनेर मात्रै पनि हुँदैन, अघि आफूले पनि अब कतिवटा रेडियोमा कतिवटा कुरो गर्नुपर्छ, बताउनुपर्छ। म चाहिँ यही भन्छु, यो हामीले अब आकाशवाणी खरसाङ हाम्रो काखमा छ, होइन, हाम्रो काखमा छ। हामी कहीँ जानु पर्दैन, हामी सिलगढी पनि जानु परेन, गान्तोक पनि जानु परेन, अनि हामी दिल्ली पनि जानु परेन, होइन। यसको लागि हाम्रो आँगनमा छ र यसमा चाहिँ हामी सबै, हामी सम्पूर्ण, हामी जति पनि छौँ, हामीले चाहिँ अब रेडियोलाई अझै हामीले माथि पुर्याउनु, उच्च स्थानमा लानुपर्छ, होइन, उच्च स्थानमा लैजाउँ। अनि प्रत्येकले नै रेडियोको यो कार्यक्रमहरू सुनेर चाहिँ यो रेडियो हुन त अहिले पढाउँछन्, अहिले अब डाकपुतलीमा अझै समय हुँदैन, समय एकदमै अब कम्ती भएको कारणले गर्दाखेरि विचाराहरूको अधुरै हुन्छ कतिवटा अब प्रश्नको उत्तरहरू, हगि, अब त्यो समयले ऊ गर्दैन र त्यो पनि छ, हगि, र अझै यसलाई हामी बढाउँदै जाउँ, अझै राम्रो राम्रो प्रोग्रामहरू ल्याइदिनुहोस् ताकि यो खरसाङले चाहिँ यस्तो स्थान पाओस् कि मतलब अरू जग्गा हेरेर चाहिँ जे होस् यो आकाशवाणी खरसाङले चाहिँ बहुत राम्रो गरेको छ। हिजोसम्म एकदमै राम्रो छ, अझै प्रोग्रामहरू आजदेखि अझै उन्नति गर्दै जाउँ, होइन, यही मेरो शुभेच्छा शुभकामना चाहिँ म एकदम उहाँहरूलाई म टक्राउँछु।
0: हजुर हजुर हजुर। सुषमा सिंहज्यू, तपाईँ जस्ता श्रोताहरूको माया स्नेह आशीर्वादले गर्दाखेरि नै हामी पनि प्रोत्साहन पाउँछौँ र यसरी नै हामीलाई तपाईँहरू नियमित रूपमा चिठी लेख्नुहोस्, फोन गर्नुहोस्,
1: हजुर,
0: अनि आफ्नो मनको कुरा

0: व्यक्त गर्नुहोस्।
1: हजुर, अब अहिले त त्यसै पनि मनको कुरा भन्ने एउटा प्रोग्राम पनि छ
0: नि त,
1: त्यसमै अब गर्दा पनि भयो होइन, अनि अब फोन इन कार्यक्रम छ त्यसमै पनि हुन्छ नि, कोही बेला म पनि त्यसमा ऊ गर्छु म होइन, पार्टिसिपेट गर्छु म, त्यो पनि छ। अनि कुरै कुरा अहिले जो भन्नुभयो र आज यो स्टुडियोमा मलाई अब है निम्ताएर हजुरहरूले मलाई दुई शब्द राख्ने एउटा मलाई स्थान दिनुभयो अघि, यसको लागि चाहिँ आकाशवाणी खरसाङको जो अब हुनुहुन्छ हाम्रो योजना म्याडम, फेरि पनि मेरो तर्फबाट चाहिँ तपाईँहरूलाई सम्पूर्ण टिमलाई नै फेरि पनि म आभार प्रकट गर्छु।
2: सुषमा सिंहज्यू, हामीलाई यसरी नै स्नेह गरिरहनुहोस्, माया गरिरहनुहोस् र आज आफ्नो व्यस्तता पूर्ण रहेको है सम्पूर्ण कार्य पन्छाएर है यहाँनिर आइदिनु भयो र हामीसँग आज प्रत्यक्ष है रूपमा यहाँनिर बसेर हामीसँग कुराकानी गरिदिनु भयो। हामी आशा गर्दछौँ तपाईँलाई पनि आज धेरै आनन्द लाग्यो होला,
1: एकदमै खुसी लागिरहेको छ
2: आफ्नो कुराहरू व्यक्त गर्नु पाउनुभयो है, चिठीको मार्फत व्यक्त गर्नु अलगै हो,
1: प्रत्यक्ष प्रत्यक्षै
2: यहाँनिर आउनुभयो,
1: अब हजुरहरूसँग बसेर अर्कै हो नि त।
2: हजुर, हामी तपाईँको दीर्घकालीन सुस्वास्थ्य जीवनको कामना गर्दछौँ है र यसरी नै हामीलाई माया गरिरहनुहोस्, आफ्नो सम्पूर्ण कार्यहरूलाई पन्छाएर आज यहाँ आइदिनु भयो, हजुरलाई आजको निम्ति धेरै धेरै धन्यवाद।
1: हस्, तपाईँलाई पनि धन्यवाद।
3: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम श्रोता सम्वाद।

श्रोता, समय बितेर जान्छ, युगहरू बदलिन्छन्, तर केही आवाजहरू यस्ता हुन्छन् जसलाई समयको बहाउले कहिले बगाउन सक्दैन। ती आवाजहरू, ती धुनहरू केवल कानमा मात्र गुन्जिँदैनन्, तर मनका गहिरा कुना कन्दरामा पुगेर स्मृतिको गहिरो स्पर्श छोड्छन्। समयको अनेकौँ मोड पार गर्दै केही गीतहरू आज पनि उस्तै मधुरता, उस्तै आत्मीयता र उस्तै लोकप्रियताका साथ हाम्रो हृदयमा गुन्जिरहेका छन्। अब पनि लिएर आएका छौँ यस्तै नेपाली सङ्गीतका कालजयी सृजनाहरू समेटिएको विशेष प्रस्तुति, अजम्बरी गीतहरूको कार्यक्रम। त आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण श्रोताहरूमा म उद्घोषिका दीपाको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन जनाउँदै आजको यस सङ्गीतमय प्रस्तुतिमा पहिले सुनाउन लागिरहेछौँ दिलमाया खातीको स्वरमा आधुनिक गीतहरू।

दिलमाया खातीको स्वरपछि अब अजम्बरी गीतहरूको कार्यक्रममा सुनाउन लागिरहेछौ अरुणा लामाको स्वरमा आधुनिक गीतहरू।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं। अब प्रस्तुत गर्न लागिरहेछौं समाचार एकांशको प्रस्तुति चर्चा चौतारी।
1: श्रोतागण नमस्कार। आजको चर्चा चौतारी कार्यक्रममा हामीले पद्मश्री पुरस्कारले सम्मानित डाक्टर जेएस योञ्जनलाई हाम्रो स्टुडियोमा पाएका छौँ। म अशोक चौरसिया धेरै धेरै स्वागत जनाउँदैछु।
2: बहुत धन्यवाद।
1: भारत सरकारले एउटा लक्ष्य पनि राखेको छ कि विकास पर्यावरण अनुकूल हुनु पर्यो, द्याट मिन्स सस्टेनेबल डेभलपमेन्ट, जसले पर्यावरणलाई कुनै पर्यावरणको संरक्षण र साथसाथ विकास र 2047 भारतलाई एउटा विकसित राष्ट्र बनाउने लक्ष्यमा अहिले विगत एक दशकदेखि अनि अहिले 12 हुनु आँट्यो, 12 कम्प्लिट भयो, 13 सुरु भयो र यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा ठुलो भिजनले देश अगाडि बढिरहेको छ, होइन?
2: पक्का कुरा
1: सर। कुनै एउटा समय थियो जब पर्यावरणको बारेमा, जसरी अघि हामीले भन्यो कि यथर्ववेदमा भनेको छ कि हामी पृथ्वीका पुत्र हौँ र पृथ्वी हाम्री आमा हुन्, र यस्तो तत्त्व प्रकृतिप्रति ज्ञान हुँदाहुँदै पनि विश्वमा एउटा जलवायु परिवर्तनको सङ्कट सबैले देख्न थाल्यो र त्यसको निम्ति कार्बन डाइअक्साइडको उत्सर्जनलाई कम गरेर पृथ्वीको जुन परिवर्तन तापमान बढ्दै गएको स्थितिलाई कसरी नियन्त्रित गर्नुपर्छ त्यसमा चिन्तित थियो र त्यसको निम्ति पहल पनि सुरु भएको थियो राष्ट्रसङ्घको नेतृत्वमा। तर त्यस बेला भारतले केही भनौँ कि नभनौँ, केही कार्बन इमर्सनलाई रिड्युस गर्ने, कार्बन उत्सर्जनलाई घटाउने एउटा लक्ष्य राखौँ कि नराखौँ कि सक्छौँ कि सक्दैनौँ भन्ने एउटा हेजिटेसन थियो। 2014 जब 26 दिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिनुभयो, त्यहाँदेखि भारतले पर्यावरणको क्षेत्रमा एउटा उल्लेखनीय कार्य गर्यो र त्योभन्दा अगाडि भारत एउटा ग्लोबल क्लाइमेट एफर्ट्सहरूमा फलोवरको देशको रूपमा जानिन्थ्यो कि अरूले के गर्दैछ त्यसलाई म फलो गर्छु। तर 2014 भारत एउटा फलोवर होइन, जलवायु परिवर्तनको क्षेत्रमा, यसको रोकथामको क्षेत्रमा, प्रदूषणको रोकथामको क्षेत्रमा, क्लाइमेट चेन्जको रोकथामको क्षेत्रमा एउटा लिडरको रूपमा, र यसरी COP 21 2015 प्यारिसमा भएको थियो, कन्फरेन्स अफ पार्टी, र यसमा भारतले एउटा लक्ष्य राखेको थियो कि बढ्दो तापमानलाई घटाउनको निम्ति जुन फसिल बेस्ड फुएल छ, ऊर्जा छ, त्यसले, जस्तै पेट्रोल डिजल, यसले प्रदूषण बढ्दैछ र यो प्रदूषणलाई 40% कार्बन उत्सर्जनलाई हामी घटाउँछौँ, अर्थात् 2030 गैर जीवाश्म नन फसिल फुएलको रूपमा हामीले रिन्युएबल एनर्जी 40% व्यवहारमा ल्याउँछौँ र यसलाई 40% घटाउँछौँ। तर त्यो लक्ष्य प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले नवम्बर 2021 लक्ष्य हासिल गरियो, जब टार्गेट थियो 30 लक्ष्य हासिल गर्ने, तर 2021 त्यो लक्ष्यलाई हासिल गरियो। यसबारे तपाईँ के भन्नुहुन्छ?
2: अब यो सम्माननीय प्रधानमन्त्रीज्यूले 2021 आइपुग्दै जुन लक्ष्य चाहिँ धेरै पछि हुनेवाला थियो, तर त्यो लक्ष्य चाहिँ 2021 उहाँले हासिल गर्नु सक्नु भएको कारण चाहिँ के छ भनेदेखि चाहिँ क्लाइमेट चेन्जसित यो भारतीय जलवायुमा आइरहेको छ, यो चाहिँ हानिकारक खालको परिवर्तन भइरहेको छ। यसलाई चाहिँ हानिकारक नबनाएर चाहिँ यसलाई चाहिँ एकदम अनुकूलनीय, अनुकूल खालको अब जलवायुलाई चाहिँ अब त्यो खालको स्थानमा राख्नु हो भनेदेखि चाहिँ एउटा ठुलो हामीले क्लाइमेट चेन्जमाथि चाहिँ हामीले कतिवटा स्किमहरू, प्रोजेक्ट, योजनाहरू बनाउनुपर्छ भनेर सम्माननीय उहाँ प्रधानमन्त्रीज्यूले आफ्नो मनमा सम्झिनु भयो।
1: हजुर।
2: त यसको लागि चाहिँ अब के हुन्छ भनेदेखि चाहिँ उहाँ कसरी चाहिँ माने जुन चाहिँ टार्गेट, टाइम टार्गेट जुन चाहिँ उहाँले राख्नु भएको थियो त्योभन्दा धेरै अघि उहाँले यो गर्नु सक्नु भएको मूल कारण के छ भने कुनै पनि एउटा ठुलो प्रोजेक्टलाई चाहिँ सम्पन्न गराउनु हो भने चाहिँ पहिला चाहिँ हामीले त्यो प्रोजेक्टलाई सम्पन्न गराउनु निम्ति जुन ज्ञान चाहिन्छ, जुन चाहिँ टेक्नोलोजी चाहिन्छ, र त्यो ज्ञान र टेक्नोलोजी भरिभराउ भएको म्यान पावर चाहिँ हामीले बनाउनु पर्यो।
1: हजुर,
2: उहाँले चाहिँ एकदम सिस्टमेटिक वेमा यस्तो प्रकारले उहाँले यसको प्लानिङ गर्नुभएको थियो कि पहिला चाहिँ उहाँले म्यान पावर प्रोडक्सन, म्यान पावर यति थुप्रो भारतमा वैज्ञानिकहरू निकाले यो क्लाइमेट चेन्जलाई सम्हाल्नुको निम्ति समाधान गर्ने खालको वैज्ञानिकहरू, त्यस्तै साधारण जनताहरूलाई पनि, एनजिओहरूलाई पनि, जति पनि डिपार्टमेन्टहरू छ, एग्रिकल्चर डिपार्टमेन्टदेखि लिएर जति पनि अरू अरू डिपार्टमेन्ट सबलाई नै उनीहरूले के अरे उनीहरूलाई पनि त्यो के अरे कस्तो भने चाहिँ जुन ज्ञान चाहिँ आवश्यक थियो त्यो ज्ञान चाहिँ दिलाउने काम त्यहाँ भयो। अन्त त्यस फेरि सबैले अर्को कुरो चाहिँ कसैले पनि यसलाई चाहिँ हल्का प्रकारले लिएनन्, यसलाई चाहिँ 100% सिरियसली लिए। त्यो कुनै पनि एउटा काम चाहिँ हामीले सिरियसली दियो भने 5 महिनामा हुने काम त अहिले हामीले पनि यहाँ आफ्नै उसमा पनि स्थानमा पनि एकै महिनामा हामी गर्न सक्छौँ।
1: हजुर,
2: एक महिनामा लेख्ने काम हामी 5 दिनमा पनि लेख्न सक्छौँ।
1: त
2: यो खालको एउटा स्पिरिट अफ एउटा के भन्छ डेडिकेसन, यो डेडिकेसनको एउटा भावना चाहिँ जम्मै सम्बन्धित साइन्टिस्टहरूमा चाहिँ प्रधानमन्त्रीज्यूले चाहिँ हाल्नु सम्भव भयो, उहाँसम्म एकदम उहाँ सफल भए। त्यसो हुँदाखेरि चाहिँ सबैजना सिरियस भयो भने चाहिँ 10 वर्षमा गर्ने काम त 5 वर्षमा पनि गर्न सक्ने भयो, 5 वर्षमा गर्ने काम चाहिँ 2 वर्षमा पनि गर्न सक्ने भयो। त यस्तो हिसाबले हुँदाखेरि चाहिँ सबैजना सिरियस हुँदाखेरि चाहिँ देशप्रति सिरियस हुँदाखेरि अनि प्रधानमन्त्रीले जुन चाहिँ मार्गदर्शन गर्नुभएको थियो त्यो मार्गदर्शनको कार्यान्वयन प्रति चाहिँ सबैजना सिरियस हुँदाखेरि चाहिँ यो काम चाहिँ उहाँले चाँडोभन्दा चाँडो समयमा चाहिँ गर्न सक्नु भएको भन्ने चाहिँ मलाई लाग्छ।
1: हजुर, अनि सर यस्तो छ, अहिले जुन तपाईँले चर्चा गर्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीजीले पर्यावरण संरक्षण र जलवायु परिवर्तनको रोकथामको निम्ति धेरै योजनाहरू लागू गर्नुभयो, त्यसमा COP26 ग्लास्गोमा प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा योजना लागू गर्नुभएको थियो र विश्वलाई एउटा मार्गदर्शन गर्नुभएको थियो, त्यो योजनाको नाम थियो लाइफ। लाइफ भनेको लाइफस्टाइल फर इन्भाइरोमेन्ट, यानि मानव जीवन यस्तो होस् जो पर्यावरण अनुकूल होस्। यसको लक्ष्य थियो कि सस्टेनेबल हेबिट्स र प्रमोसन अफ माइन्डफुल कन्जम्सन अफ वेस्टफुल युजेस, यानि एउटा विवेकपूर्ण प्राकृतिक जुन संसाधन छ त्यसको उपयोग र त्यसको दुरुपयोग एक्सप्लोइटेसनलाई रोक्नु, अनि यसमा उहाँले पञ्चामृत योजना लन्च गर्नुभयो जो 5 key targets फर क्लाइमेट एक्सन। अब त्यो 5 प्रमुख टार्गेटहरू के थियो भन्दाखेरि,

0: reduce total projected carbon emission by 1 billion tons by 2030. 2030 सम्ममा हामीले 1 अरब टन कार्बन उत्सर्जनलाई हामी कम गर्नेछौँ. एउटा ठुलो लक्ष्य हो त्यो पनि. एउटा अघि जुन भन्नुभयो अहिले विकासशील भारतको निम्ति. दोस्रो उहाँले लक्ष्य यो अमृत पञ्चामृतमा छ, कट कार्बन इन्टेन्सिटी अफ द इकोनोमी बाई लेस देन 45% बाई 2030. यानि जुन जीवाश्म आधारित अर्थतन्त्र छ, अर्थव्यवस्था छ, जसरी उद्योगदेखि लिएर त्यसमा त्यसको प्रयोग हुँदैछ, त्यसलाई पनि 45% घटाउनु अनि फुलफिल 50% अफ एनर्जी रिक्वायरमेन्ट्स फ्रम रिन्युएबल सोर्सेस बाई 2030. र केवल यसको घटाउनु होइन, यसको अल्टरनेटिभ पनि त दिनु पऱ्यो होइन सर. र त्यो अल्टरनेटिभमा उहाँले 50% रिन्युएबल ऊर्जालाई सृजना गर्ने, यानि त्यसको रिप्लेसमेन्ट गर्ने एउटा लक्ष्य राख्नुभयो. अनि त्यसरी नै क्रिएट 500 GW अफ नन फोसिल फ्युएल एनर्जी क्यापेसिटी बाई 2030. 2030 भारतले 500 GW गैर जीवाश्म इन्धन, यानि जसलाई हामी स्वच्छ ऊर्जा भन्न सक्छौँ, त्यसको क्यापेसिटी निर्माण गर्यो. अनि 2070 हेर्नुहोस् कति छिटो लक्ष्य. 2070 एचिभ नेट जिरो इमिसन्स, यानि 2070 भारतमा कार्बन उत्सर्जन या फोसिल आधारित जीवाश्म आधारित जुन फ्युएलबाट उत्सर्जन हुँदैछ कार्बन, त्यसलाई नेट जिरो पार्ने. यसलाई तपाईँ के भन्नुहुन्छ?
1: त अहिले यहाँले जुन चाहिँ यो उहाँ हाम्रो सम्माननीय प्रधानमन्त्री मोदीज्यूले जुन चाहिँ आदेश चाहिँ उहाँको तर्फबाट यो जलवायुलाई कसरी नियन्त्रण गर्ने अनि यो जुन चाहिँ गर्मीपन जुन चाहिँ अहिले बढिरहेछ दिनौ दिन, यसलाई कसरी चाहिँ योबाट मुक्त हुने अनि हामीलाई प्राकृतिक तौरको जलवायु कसरी देशभरि उपलब्ध गर्ने, जसमा कि तमाम मानिस मात्र होइन तर तमाम प्राणी जातिहरूको स्वास्थ्य पनि एकदमै उचित रूपमा सदैव रहिरहने, सस्टेनेबल रूपमा रहिरहने द भन्ने हिसाबले जुन चाहिँ आदेश सम्माननीय प्रधानमन्त्रीले दिनुभयो अनि अहिले हाम्रो स्वतः प्रकारले पनि सुन्नुभयो होला, ती आदेशहरूको खास लक्ष्य चाहिँ के छ भनेदेखि चाहिँ अब हामीले बुझ्नुपर्ने चाहिँ पहिला कुरो चाहिँ के छ भनेदेखि चाहिँ यो जुन चाहिँ कार्बन डाइअक्साइड ग्यास भनिन्छ अनि यो ग्यास चाहिँ कस्तो चिज भने चाहिँ तपाईँको यो चाहिँ एकदमै एक हिसाबले उपकारी ग्यास पनि हो अनि यो हानिकारक पनि हो. फेरि यो दुईवटा नै हो. यो उपकारी मतलब चाहिँ कस्तो ग्यास भन्ने चाहिँ जति पनि हामीले यो धान मकै कोदोहरू हामी पाउँछौँ, हाम्रो अन्नहरू भनौँ फुडहरू, यो चाहिँ कार्बन डाइअक्साइडबाटै उद्भिदले बनाएको हुन्छ. उद्भिदले धानको बोटमा धान फल्दाखेरि कार्बन डाइअक्साइड ग्यासको चाहिँ आवश्यकता त्यहाँ पर्छ. त्योसित यो सूर्यको किरण भयो, पानी भयो, त्यहाँदेखि यो जुन चाहिँ के हुन्छ भने यो कार्बन डाइअक्साइड ग्यास भयो, अन्त यस्तै दुई चारवटा अरू जम्मै तत्त्वहरूको सम्मिलनले चाहिँ त्यो धानको घेरा त्यहाँ फल्ने हुन्छ, कोदोको घेरा फल्ने हुन्छ, अम्बकको बोटमा अम्बकको फल फल्ने हुन्छ. त कार्बन डाइअक्साइड ग्यास जुन चाहिँ यो वायुमा बसेको हुन्छ, त्यो वायुबाट चाहिँ प्रत्येक उद्भिदले आफूलाई चाहेको उद्भिदको जुन चाहिँ क्यापेसिटी छ, उद्भिदको पनि आफ्नो क्यापेसिटी हुन्छ. अब ठुलो रुखको ठुलै क्यापेसिटी हुन्छ, सानो रुखको सानै क्यापेसिटी हुन्छ, तल झारहरूको आफ्नै झार सानो सानो झारको आफ्नै क्यापेसिटी हुन्छ. त आफ्नो क्यापेसिटी अनुसार चाहिँ त्यो वायुमा भएको कार्बन डाइअक्साइड चाहिँ यिनीहरूले चुसेर चाहिँ त्यसलाई एब्जर्ब गरेर चाहिँ अनि खाद्य अन्नमा चाहिँ उनीहरूले परिणत गर्छ. तर वायुमा चाहिँ यति विघ्न कार्बन डाइअक्साइड ग्यास चाहिँ थुप्रिएको हुन्छ कि सबै कार्बन डाइअक्साइड ग्यास चाहिँ उद्भिदले गर्न सक्दैन. अनि त्यो रहेको ग्यास चाहिँ वायुमा रह्यो भनेदेखि चाहिँ के हुन्छ भने त्यसले फेरि हानिकारक रूपमा चाहिँ हामीलाई फेरि त्यसले असर पारिरहेको हुन्छ कार्बन डाइअक्साइड ग्यासले चाहिँ. अब त्यो ग्यास चाहिँ कहाँबाट चाहिँ अब वास्तवमा चाहिँ यो कार्बन डाइअक्साइड ग्यास चाहिँ कहाँबाट आउँछ भनेदेखि चाहिँ चौरसियाज्यूले भनिहाल्नुभयो, यो चाहिँ यो

0: एनर्जी भन्छ, शक्ति ऊर्जा दुई किसिमको हुन्छ, एउटा चाहिँ यो फसिलबाट आएको हुन्छ, अर्को चाहिँ नन फसिलबाट आएको हुन्छ। फसिल भनेको चाहिँ उहिलेदेखि जुन चाहिँ यो पृथ्वीमा भुइँमुनि गाडिएर बसेको छ, जस्तो यो तेल भयो, पेट्रोल ओइल भयो, डिजेल ओइल भयो, क्रुड ओइल, क्रुड ओइलको रूपमा यिनीहरू समुद्रको मुनि पाइन्छ, त्यहाँबाट त्यसलाई निकालेर चाहिँ अन्त त्यसलाई अब नाना प्रकारको साइन्टिफिक तरिकाले चाहिँ पेट्रोल पनि त्यहीँबाट हुन्छ, केरोसिन पनि त्यहीँबाट हुन्छ, डिजेल पनि त्यहीँबाट हुन्छ, पर्फ्युमहरू पनि त्यहीँबाट बनाइन्छ, नाना प्रकारको जुत्ताको पालिस पनि त्यहीँबाट बनाएको हुन्छ, नाना प्रकारको चिजहरू त्यहाँबाट बनाइन्छ। त्यो चाहिँ भयो फसिल फ्युएल भयो। अब यता तपाईँको गाडीमा त्यही पेट्रोल डिजेलले गाडी चल्ने हुन्छ, अनि गाडी चल्दाखेरि पेट्रोल गाडीको तर्फबाट जुन चाहिँ धुवा फ्याँक्छ त्यो चाहिँ पुरै कार्बन मोनोक्साइड, कार्बन डाइअक्साइड त्यहाँ उत्पादन हुन्छ, त्यो चाहिँ फेरि वायुमा गएर वायुमा बस्ने हुन्छ र त्यस्तै प्रकारले र वायुमा जुन चाहिँ कार्बन डाइअक्साइडको मात्रा छ, त्यस्तै प्रकारले अरू अरू ग्यासहरू पनि छन्, नाइट्रस अक्साइड भनिन्छ, कार्बन मोनोक्साइड भनिन्छ, मिथेन पनि भनिन्छ, यस्तो चार पाँच किसिमको ग्यासहरू हुन्छ। त त्यो चाहिँ वायुमा चाहिँ एकदम अधिक मात्रामा बस्यो भने चाहिँ त्यो चाहिँ हाम्रो स्वास्थ्यको निम्ति अनि जम्मै प्राणीहरूको स्वास्थ्यको निम्ति चाहिँ एकदम हानिकारक ठरिन्छ। अब यसलाई चाहिँ कसरी नियन्त्रण गर्ने भन्नेमाथि चाहिँ सम्माननीय प्रधानमन्त्रीजीले चाहिँ केमा जोड दिनुभएको छ भने चाहिँ यो नन फसिल एनर्जी भन्छ, त्यो उहिलेदेखि त्यो भित्र पृथ्वीभित्र रहेको बाह्र चाहिँ भन्दा चाहिँ हामीले रिन्युएबल एनर्जी भनिन्छ त्यतापट्टि हामीले ध्यान दिउँ भन्ने हुन्छ भन्ने कुरा उहाँले माथि जोड दिनुभएको छ। अब रिन्युएबल एनर्जी कति किसिमको हुन्छ भन्दाखेरि चाहिँ थुप्रै किसिमको हुन्छ, जस्तै कि अब सोलर एनर्जी, यो घामबाट जुन चाहिँ अहिले सोलर एनर्जी पाउने जुन चाहिँ एउटा प्रोसेस धेरै वर्ष अघिदेखि नै उता विकसित देशहरूमा त भइरहेकै छ, अफ्रिकन कन्ट्रीमा भइरहेको छ, तर इन्डियामा पनि भारतमा पनि यो रिन्युएबल एनर्जी माने घामबाट चाहिँ घामको किरणबाट चाहिँ शक्ति उत्पादन यो काम चाहिँ धेरै वर्ष अघिदेखि नै अहिले त एकदमै चरम सीमामा भारत पनि पुगिसकेको छ सोलर एनर्जी प्रडक्सनमा चाहिँ।
1: हजुर,
0: र अहिले जापानले पनि फेरि भारतमा उनीहरूको हिसाबको यस्तो सोलर एनर्जी एक्सट्राक्सन, यसको उपयोग, यसको वितरण भारतवासी भित्रमा कम्ती दाममा यस्तो टेक्नोलोजी निकालेको छ जापानले कि कम्ती पैसामा चाहिँ त्यही मात्राको माने एनर्जी चाहिँ हामीले पाउने, घरमा बत्ती बल्ने त्यही ग्यासले, त्यही सोलर एनर्जीकै ग्यासले चाहिँ तपाईँको बिजुलीले चाहिँ भात तिउन पढाउन सक्ने, हाम्रो आफ्नो फ्याक्ट्री पनि चल्ने भन्ने हिसाबको त्यहाँ कामहरू चाहिँ भइरहेको छ। तर यो जम्मै उहाँ हाम्रो प्रधानमन्त्रीज्यूको निर्देशनमा यो काम भइरहेको छ। र सोलर एनर्जी बाहेक चाहिँ अरू खालको शक्तिहरू, ऊर्जाहरू पनि त्यहाँ छन्, जस्तो विन्ड, कतिवटा ठाउँमा त यति भयङ्कर हावा चल्ने हुन्छ, त्यो हावाबाट पनि ऊर्जाहरू निकाल्ने काम त्यहाँ भइरहेको छ। त्यस्तै प्रकारले हाम्रो जति पनि नद नदीहरू छ यहाँबाट त हाइड्रो इलेक्ट्रिक एनर्जी आइरहेको छ, तपाईँहरूलाई विदितै छ। अहिले जुन चाहिँ एनएचपिसीले काम गरिरहेको छ, एनएचपिसीले यही टिस्टा नदी, नङ्गित नदीबाट चाहिँ यति भयङ्कर शक्ति उपार्ने, यसलाई चाहिँ रिन्युएबल एनर्जी भनेको चाहिँ जति बेला चाहियो त्यति बेलै निकाल्ने, जति भने पनि निकाल्ने, जति भने पनि निकाल्ने, जति बेला चाहियो त्यति बेलै निकाल्ने, यो खालको स्रोत हो। यो त एकदम इम्पोर्टेन्ट स्रोत हो। जस्तो हामीले अब गाई पाल्छौँ, गाईको गोबरबाट गोबरबाट एउटा ग्यास पाइन्छ, गोबर ग्यास भनिन्छ, त्यहाँबाट पनि फेरि हामीले भात पकाउनु, तपाईँको घरमा बिजुली बाल्नु, सबै काम त्यहाँ सक्सेस भइरहेको छ। र यस्तै छ, त्यो बाहेक चाहिँ अहिले गत झन्डै 20-25 वर्ष भयो अहिले यो हाइड्रोजन पानीबाट हाइड्रो इलेक्ट्रिक चाहिँ अर्कै खालको एनर्जी भयो जुन चाहिँ एनएचपिसीले गरिरहेको छ। त्यो बाहेक चाहिँ एउटा पानीको एउटा मात्रालाई लिएर चाहिँ त्यसलाई चाहिँ यो कति इलेक्ट्रोलिसिस भन्ने एउटा प्रोसेस छ।
1: हजुर,
0: त्यो त इलेक्ट्रोलिसिस प्रोसेसबाट चाहिँ पानीलाई चाहिँ पानीमा दुई किसिमको इलिमेन्ट पाइन्छ, तत्त्वहरू पाइन्छ, एउटा चाहिँ अक्सिजन, एउटा हाइड्रोजन। त्यो अक्सिजन र हाइड्रोजन मिलेर बनिएको पानीको थोपा, पानीको थोपा चाहिँ अक्सिजन र हाइड्रोजन मात्रले बनिएको, दुईवटा चिजले मात्रै बनिएको पानी चाहिँ को थोपा चाहिँ हो, यो चाहिँ हामीले बुझ्नुपर्छ। तर त्यसमा चाहिँ अक्सिजन र हाइड्रोजनलाई छुट्याएर चाहिँ एउटा कुनै एउटा वैज्ञानिक एउटा के अरे वैज्ञानिक एउटा विधिबाट चाहिँ फलो गरेर चाहिँ अक्सिजन र हाइड्रोजनलाई चाहिँ छुट्याएर चाहिँ पानीको थोपाबाट चाहिँ हाइड्रोजन मात्रलाई लिएर चाहिँ फेरि त्यहाँबाट अर्को एउटा रिन्युएबल एनर्जी त्यहाँ पाइने, प्राप्त हुने त्यो खालको मेकानिजम चाहिँ डेभलप भइसकेको छ। अहिले कतिवटा देशहरूमा चाहिँ, युरोपियन देशहरूमा चाहिँ त्यो हाइड्रोजनबाट मा जुन चाहिँ एनर्जी डुकेको छ त्यही एनर्जीबाट बिजुली बत्ती पनि हुने, त्यही एनर्जीबाट गाडी पनि चल्ने, त्यही एनर्जीबाट फ्याक्ट्री पनि चल्ने भन्ने हिसाबको यो सुरुवात चाहिँ भइसकेको छ। तर पूर्ण रूपमा साधारण जनताको निम्ति, सम्पूर्ण देशवासीको निम्ति चाहिँ अहिले यो निक्लिहालेको छैन। तर त्यस्तो धेरैवटा असुविस्ताहरू पनि रहेछ त्यहाँ कतिवटा, र त्यो असुविस्ताहरूलाई कसरी पार गर्ने भन्नेमाथि चाहिँ अहिले खोजी भइरहेको छ, त्यो माथि कतिवटा एक्सपेरिमेन्ट भइरहेको छ। तर समयको अन्तरमा चाहिँ मेरो विचारमा चाहिँ आजदेखि अब आउँदो 10 वर्षभित्रमा चाहिँ हाइड्रोजनबाट मात्रै पनि पर्याप्त रूपमा भारतले चाहिँ यस्तो खालको एनर्जी ऊर्जा पाउनेवाला छ, जुन ऊर्जाले चाहिँ हामीले ऊर्जाको सहायताले हाम्रो सम्पूर्ण माग आवश्यकता चाहिँ पूर्ण हुनेछ।
1: हजुर सर, जस्तै अब तपाईँले यसलाई रिन्युएबल एनर्जी अर्थात् स्वच्छ ऊर्जा,
0: स्वच्छ ऊर्जा,
1: अब यसमा तपाईँले सोलर सौर ऊर्जा भयो, गोबर ग्यास भयो, पवन ऊर्जा भयो, हाइड्रोजन ऊर्जा भयो, अनि एउटा परमाणु ऊर्जा पनि छ, एटोमिक एनर्जी प्रति पनि भारतले आफ्नो विशेष ध्यान दिइरहेको छ। र अहिले 12 वर्षमा मोदी सरकारको यो क्षेत्रमा स्वच्छ ऊर्जाको क्षेत्रमा म एउटा आँकडा तपाईँहरूसँग तपाईँ समक्ष राख्छु। वर्ष 2024-25 भारतले रेकर्ड 29.52 GW रिन्युएबल एनर्जी क्षमता विकसित गर्यो। र यसरी अहिलेको समयमा भारतको जुन क्षमता छ 223.6 GW, यो 3 जुन 2025 रेकर्ड हो, जबकि 2023-24 यो 198.75 GW थियो। र अब यही कुरा गर्यो भने 2014 अगाडि यसको मात्रा नगन्य थियो, काउन्टिङ गर्न नसक्ने अवस्थामा थियो। त्यसरी नै सौर्य ऊर्जाको कुरा गरौँ भने 2014 रेकर्डमा भारतमा सौर्य ऊर्जा 2.82 GW उत्पादन मात्रै क्षमता थियो, र अहिले 3 जुन 2025 आँकडा अनुसार भारतमा अहिले 107.9 GW यो सौर्य ऊर्जा उत्पादन हुन्छ। र यसको लागि भारत सरकारले, मोदी सरकारले सौर्य घर योजना पनि सुरु गर्नुभएको छ, जसमा मास मोबिलाइजेसन जनभागीदारीद्वारा मान्छेहरूले आफ्नो घरमा सौर ऊर्जा उत्पादन र मुफ्त बिजुली योजना, जसमा सरकारले सब्सिडी पनि दिइरहेको छ। र यसको परिणाम के हुँदैछ भन्दाखेरि सौर ऊर्जाको जुन अघि तपाईँले कुरा गर्नुभएको थियो
0: क्लिन एनर्जी,
1: क्लिन एनर्जीको जुन कस्ट थियो त्यो 65% भारतमा घटेको छ। जस्तै 2014-15 सौर ऊर्जाको 1 kW/h तपाईँको 6.17 रुपियाँ थियो भने अहिले त्यो 2024-25 2.15 रुपियाँ भएको छ। यानि यसको खर्च पनि धेरै कम्ती भयो, जबकि महँगाई बढ्दै जाँदैछ, सबैले भन्छ इन्फ्लेसन बढ्दैछ, र त्यस्तो स्थितिमा यो दूरदृष्टिले यसको जुन खर्च छ त्यो कम हुँदै जाँदैछ। यसरी नै अब इन्डिया र फ्रान्समा COP 21 भारतले 105 विश्वका देशहरूलाई मोबिलाइज गरेर सौर्य ऊर्जा गठबन्धन तयार गर्यो, जसले $1 trillion सोलर ऊर्जामा लगानी गर्ने लक्ष्य राख्यो 2030। र त्यो काम अगाडि बढिरहेको छ, र यसको श्रेय भारतलाई जान्छ, स्वाभाविक प्रधानमन्त्री नरेन्द्र मोदीलाई जान्छ, कि के भन्नुहुन्छ?
0: हजुर, त यो चाहिँ अहिले जुन चाहिँ सौर ऊर्जा विषय लिएर अहिले हाम्रा ओडिसीज्यूले अहिले यहाँ भन्नुभयो, त यो एकदमै महत्त्वपूर्ण कुरा छ हाम्रो देशको निम्ति, अनि संसारका जति पनि अविकसित देशहरू छन् ती अविकसित देशहरूमा बसोबासो गर्ने जम्मै मानिसहरूको निम्ति, त भारतले चाहिँ अब हाम्रो प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ यस्तै प्रकारले सोच्ने गर्छन् कि पहिला हामीले आवश्यक ज्ञानहरू जम्मै लियौँ सौर ऊर्जालाई कसरी उपयोग गर्ने, यसबाट कसरी फाइदा लिने भन्नेमा, अनि आफ्नो देशलाई चाहिँ एउटा समृद्धिशाली एउटा देश बनाऊ यो सौर ऊर्जाको क्षेत्रमा चाहिँ सौर ऊर्जालाई को उत्पादन र यसको उपयोगद्वारा नै मात्रै पनि हाम्रो आवश्यकताहरू चाहिँ पुरा भयो भने हाम्रो कमीहरूलाई पुरा गर्न सक्यो भने हामीले जति पनि नयाँ नयाँ इन्डस्ट्रीहरू खोल्नेवाला छौँ त्यो इन्डस्ट्री त एनर्जी बिगर त हुँदैन र त्यो इन्डस्ट्रीलाई चाहिने जम्मै एनर्जी चाहिँ शक्ति चाहिँ ऊर्जा चाहिँ सौर ऊर्जाबाट हामीले भरिसक्छौँ हुन त अरू अरू स्रोतहरू पनि छन् तर सौर ऊर्जालाई चाहिँ एकदमै प्राथमिकता दिएर चाहिँ किन यो चाहिँ एकदमै सस्तो यो चाहिँ रिन्युएबल एनर्जी जति बेला भने जति भने त्यो उत्पादन गर्न सक्ने खालको क्षमता चाहिँ त्यहाँ रहेको हुनाले यो चाहिँ यस्तो खालको ऊर्जा हो जुन ऊर्जा चाहिँ जति बेला पनि हामी गर्न सक्छौँ जति मात्रा पनि हामी निकाल्न सक्छौँ यो त एकदमै इम्पोर्टेन्ट कुरा हो यो कुरा यसरी यसलाई चाहिँ चिनेर चाहिँ राम्ररी चिन्हित गरेर चाहिँ भारतलाई चाहिएको कति चाहिएको सौर ऊर्जा चाहिँ चाहिएको छ त्यो उत्पादन गरेर चाहिँ त्यहाँदेखि बेसी ऊर्जा चाहिँ हामी निकाल्न सक्छौँ त्यो चाहिँ हामीले अरू सम्बन्धित के अरे छिमेकी देशहरूलाई पनि हामी दिन सक्छौँ उहाँहरूलाई चाहेको खण्डमा अनि जुन चाहिँ ज्ञान सौर ऊर्जा निकाल्ने जुन चाहिँ ज्ञान टेक्नोलोजी हामीसित छ यो टेक्नोलोजी चाहिँ संसारको अरू देशहरूलाई पनि हामी दिन सक्छौँ अनि हामीले दिनु नै पर्छ आफूले मात्रै गरेर हुँदैन हामीले पनि नाम कमाउनुपर्छ हामीले पनि आफ्नो एउटा डिग्निटी राख्नुपर्छ इन द कमिटी अफ नेसन्स भनिन्छ अङ्ग्रेजीमा कि आफू मात्रै उठेर हुँदैन नउठे सक्नेहरूलाई हामीले उठाउन सक्नु चाहिँ फेरि हाम्रो मर्यादा अघि बढ्नु हो हाम्रो आफ्नो पर्सनली अघि बढ्नु हो भन्ने कुरा यो पनि एउटा यहाँ कुरा छ र त्यसले गर्दाखेरि चाहिँ प्रधानमन्त्रीज्यूले हाम्रो आफ्नो देशलाई देशको निम्ति मात्रै सम्झिनु भएको छैन तर अरू अविकसित देशको निम्ति पनि उहाँले सम्झेर फेरि यो जुन चाहिँ ज्ञान छ यो जुन चाहिँ काम उहाँले गरिरहनु भयो यसको फाइदा चाहिँ ती देशहरूलाई पनि पुर्याउने जुन चाहिँ काम गर्नुभएको छ यो एकदम गर्वनीय कुरा भएको छ।
1: सरले अघि हाइड्रोजन ऊर्जाको कुरा गर्नुभयो र प्रधानमन्त्री नरेन्द्र मोदीले नेसनल ग्रिन हाइड्रोजन मिसन सुरु गर्नुभएको छ जसमा 8 लाख करोडको लगानी गरिएको छ र 2030 5 MMT भारतको एनुअल क्यापेसिटी यो जुन हाइड्रोजन ऊर्जाको क्यापेसिटी निर्माण गर्ने लक्ष्य राखिएको छ र यसले झन्डै झन्डै 6 लाख रोजगारको पनि सृजना गर्नेछ र यसले वर्ष नै ग्रिन हाउस ग्यास इमिसनलाई 50 MMTको क्षमताले कम गर्नेछ घटाउनेछ र यो पनि एउटा भारत सरकारको निम्ति ठुलो उपलब्धि हो होइन सर।
0: अच्छा
1: यसरी नै पवन ऊर्जाको क्षेत्रमा अघि तपाईँले कुरा गर्नुभयो पवन ऊर्जाको क्षेत्रमा 2014 भारतको क्यापेसिटी थियो 21.04 GW होइन र 3 जुन 2025 आँकडाले के भन्छ यो बढेर अहिले 51.05 GW भएको छ यानि यो 10-12 वर्षको स्प्यानमा यत्रो ठुलो उपलब्धि यसको मतलब भारतमा त संसाधन छ नि इच्छा शक्ति नभएको होला र गभर्मेन्टले एउटा सरकारले एउटा टार्गेट राखेको छ कि 2030 पवन ऊर्जा द्वारा 140 GW पवन ऊर्जा क्षमता भारतमा निर्माण गर्ने यसरी नै अघि तपाईँले एटमिक एनर्जीको कुरा गर्नुभयो न्युक्लियर एनर्जी र न्युक्लियर एनर्जी क्षमता 2014 भारतमा कति थियो 4.78 GW जो 2005 बढेर डबल भयो 8.78% र यसलाई बढाउने कोसिस सरकारले गरिरहेको छ र सरकारको लक्ष्य छ 2047 100 GW न्युक्लियर पावर क्यापेसिटी भएको भारतलाई निर्माण गर्नु यानि विकसित भारतको दिशामा यो सब कदम अगाडि बढिरहेको छ होइन
0: त अहिले यहाँले जुन चाहिँ यो पवन शक्ति र जुन चाहिँ यो हाइड्रोजन शक्ति या त ऊर्जा माथि भारत सरकारको जुन चाहिँ योजना रहेको छ त्यो यो विषय लिएर केही मात्रामा यहाँले अवगत गराउनु भयो त मेरो जानकारीमा चाहिँ जतिसम्म यो हाइड्रोजन ऊर्जासित हामी सम्बन्धित छौँ त यो विषय चाहिँ यो लिएर चाहिँ अहिले इभन अमेरिका यो युरोपियन कन्ट्रीले पनि एकदम खुलम खुला रूपमा पेट्रोल डिजल केरोसिन को माने उपयोग भइरहेको छ उहिलेदेखि अहिलेसम्म त खुलम खुला रूपमा चाहिँ मार्केटमा चाहिँ यो हाइड्रोजनबाट पाउने ऊर्जा चाहिँ ल्याउन सकिएको छैन त कोसिस एकदम जारी छ। अनि मेरो जानकारीमा चाहिँ एउटा कठिनाई चाहिँ त्यहाँ के फिल गरेको रहेछ भनेदेखि चाहिँ त्यो माथि एकदमै अहिले रिसर्च चलिरहेको छ, त कुन खालको टेक्नोलोजी चाहिँ डेभलप गर्नुपर्ने हुन्छ जसद्वारा चाहिँ त्यो कठिनाइहरू चाहिँ हटेर जानु सक्छ। त एउटा कठिनाई चाहिँ के रहेछ भने यो हाइड्रोजनबाट ऊर्जा प्राप्ति गर्ने काममा चाहिँ एउटा कठिनाई चाहिँ त्यो हाइड्रोजन ग्यास चाहिँ यति साह्रो हल्का ग्यास रहेछ, हल्का टाइपको, अनि जस्तै खालको एउटा कन्टेनरमा राख्यो भने पनि कसरी हो कसरी त्यो लिक भएर बाहिर जाने। अनि लिक भएर बाहिर गयो भने चाहिँ फेरि यो जुन चाहिँ कार्बन डाइअक्साइड ग्यास छ यो वायुमा पाइने, त्योभन्दा पनि हानिकारक रूपमा चाहिँ यो त्यहाँ रहने गर्दोरहेछ। त्योभन्दा पनि हानि यसको असर चाहिँ अझ हानिकारक छ भनेर चाहिँ त्यहाँ पत्ता लगाइएको छ एक नम्बर। यसकारणले यसलाई चाहिँ अब तरल पदार्थको रूपमा या त लिक्विडको रूपमा र अनि भएछ भने यसलाई ठोस पदार्थकै रूपमा सलिडकै रूपमा बनाएर यसलाई परिणत गरेर चाहिँ अब त्यही हिसाबको ठुल्ठुलो कन्टेनरहरू बनाएर चाहिँ राख्नुपर्छ भन्नेमा चाहिँ अहिले पुरै खोजी भइरहेको मैले चाल पाएँ र अलिकति समय चाहिँ लाग्ला जस्तो लाग्यो। वैज्ञानिकहरूको भनाइअनुसार के छ भने चाहिँ नथिङ इज इम्पोसिबल, अलिक हामीले समय लाग्छ, अब जुन प्रब्लममा छ त्यो प्रब्लमलाई विभिन्न एङ्गलबाट हामीले हेर्नुपर्छ, यसलाई चाहिँ पर्फेक्ट रूपमा हामीले गर्नु सक्नुपर्छ र अन्त यो चाहिँ असम्भव चाहिँ छैन तर सम्भव चाहिँ छ, तर समय चाहिँ हामीलाई लाग्छ अनि खर्च पनि लाग्छ हामीलाई भन्ने हिसाबले। अनि अन्तमा चाहिँ अब यति खर्च गरेर हामीले यो हाइड्रोजनबाट ऊर्जा हामीले निकाल्यौँ भनेदेखि चाहिँ त्यो ऊर्जा चाहिँ जुन चाहिँ कन्ज्युमरहरू छ अब जुन चाहिँ अब ग्राहकहरू छ त्यो ऊर्जा किन्ने त उनीहरूलाई त फेरि महँगो दाममा त दिनुपर्ने हुँदैन, त्यहाँ उनीहरूले त सस्तो दाममा उनीहरूको जुन चाहिँ एउटा इकोनोमिक कन्डिसन छ त्यो हिसाबले जस्तो अहिले पेट्रोल डिजेल उनीहरूले किनिरहेछन् त्योभन्दा पनि सस्तो दाममा हामीले दिनु पायो भने त अझ राम्रो हुनेछ भन्ने तौरले चाहिँ त्यो दिशामा चाहिँ उनीहरूको ध्यान अहिले भइरहेको छ गइरहेको छ। र मलाई लाग्छ इन्डियामा पनि अहिले के हुन्छ भनेदेखि चाहिँ भारत सरकारले प्रधानमन्त्री मोदीज्यूको तर्फबाट चाहिँ के हुन्छ भने यो माथि पुरै अहिले रिसर्च चलिरहेको छ।
1: तपाईँले आफ्नो बहुमूल्य समय दिएर आज आकाशवाणी खरसाङको स्टुडियोमा आइदिनु भयो। पर्यावरण संरक्षण जलवायु परिवर्तन नियन्त्रणको क्षेत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले विगत 12 वर्षमा गरेका विशेष उपलब्धिहरूबारे केही अंशमा हामीले चर्चा गर्यौं। यसमा तपाईँले आफ्नो बहुमूल्य
2: का शुभारंभ किया। इस अवसर पर प्रधानमंत्री ने एक जनसभा में कहा कि भारत विश्व की सबसे तेजी से बढ़ती अर्थव्यवस्थाओं में से एक है।
3: वर्ष 2025-26 में भारत ने 7.7% की ग्रोथ रेट हासिल की है और पिछला क्वार्टर जो 31 मार्च को खत्म हुआ उसमें भी भारत की ग्रोथ 7.8% रही है और ये दुनिया में तेज गति से आगे बढ़ने वाली बड़ी इकोनॉमी है।
2: प्रधानमंत्री ने ऊर्जा क्षेत्र में आत्मनिर्भरता पर बल देते हुए कहा कि विश्व हरित भविष्य की ओर अग्रसर हो रहा है। विदेश मंत्री सुब्रमण्यम जयशंकर आज नई दिल्ली में नेपाल के विदेश मंत्री शिशिर खनाल के साथ वार्ता करेंगे। बैठक में व्यापार, निवेश, ऊर्जा और लोगों के बीच आपसी संपर्क सहित विभिन्न मुद्दों पर चर्चा होगी। श्री खनाल ने कल नई दिल्ली में राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल से मुलाकात की। वे 3 दिन की भारत यात्रा पर हैं। विदेश मंत्रालय के प्रवक्ता रणधीर जायसवाल ने बताया कि यात्रा भारत और नेपाल के विशेष साझेदारी संबंधों को और प्रगाढ़ बनाने में सहायक होगी। भारत लैटिन अमेरिका और कैरेबियन व्यापार तथा निवेश मंच का आयोजन आज मध्य प्रदेश के इंदौर में किया जा रहा है। इसमें 15 लैटिन अमेरिकी और कैरेबियन देशों के राजदूत और राजनयिक प्रतिनिधि भाग लेंगे। उद्योग जगत के अग्रणी और बड़े निवेशक भी आयोजन में हिस्सा लेंगे। इसका मुख्य उद्देश्य भारत और इन देशों के बीच व्यापार तथा निवेश के नए अवसर खोजना है। मुख्यमंत्री डॉ. मोहन यादव कार्यक्रम का उद्घाटन करेंगे। कार्यक्रम के दौरान विनिर्माण और सेवा क्षेत्र के लिए सत्र आयोजित होंगे। आंध्र प्रदेश में जनसेना पार्टी के अध्यक्ष पवन कल्याण ने आगामी राज्यसभा चुनाव के लिए लिंगम नेनी रमेश को पार्टी का उम्मीदवार घोषित किया है। पार्टी के आधिकारिक बयान में यह घोषणा की गई। लिंगम नेनी रमेश आज अपना नामांकन पत्र दाखिल करेंगे। भारत ने कहा है कि पाकिस्तान संयुक्त राष्ट्र सुरक्षा परिषद की अपनी अस्थायी सदस्यता का दुरुपयोग जम्मू कश्मीर के बारे में झूठे दावे फैलाने के लिए कर रहा है। भारत के स्थायी प्रतिनिधि पी हरीश ने चेतावनी दी कि पाकिस्तान को अपनी जिम्मेदारियों का ध्यान रखना चाहिए।
4: I'd like to remind Pakistan that being a member of the...
5: मैं पाकिस्तान को याद दिलाना चाहता हूं कि संयुक्त राष्ट्र सुरक्षा परिषद का सदस्य होना एक बड़ी जिम्मेदारी है यह पक्षपाती और झूठी बातें फैलाने का मंच नहीं है मैं यह बात साफ-साफ कहना चाहता हूं जम्मू कश्मीर भारत का अभिन्न और अटूट हिस्सा था है और हमेशा रहेगा पाकिस्तान की खोखली बयानबाजी और झूठे दावों से यह बुनियादी सच्चाई नहीं बदलेगी
2: भारत अमेरिका सेना ने अधिकारियों की वार्ता का 29वां चरण हवाई में आयोजित किया गया इसकी सहअध्यक्षता सेना प्रमुख रणनीति लेफ्टिनेंट जनरल राजीव घई और अमेरिकी सेना के उप कमान जनरल लेफ्टिनेंट जनरल जोएल वेवन ने की चर्चा में द्विपक्षीय रक्षा सहयोग को मजबूत करने अंतर संचालनीयता बढ़ाने पेशेवर आदान-प्रदान का विस्तार करने और साझा सुरक्षा हितों के समर्थन में सैन्य सहयोग को सुदृढ़ करने पर ध्यान केंद्रित किया गया दोनों देशों ने सहभागिता के बढ़ते दायरे की सराहना की और भारत अमेरिका रणनीतिक साझेदारी को और मजबूत करने की प्रतिबद्धता की पुष्टि की मॉरिशस ने पिछले 21 दिनों में कांगो युगांडा या दक्षिण सूडान की यात्रा करने वाले या वहां से गुजरने वाले विदेशी नागरिकों के प्रवेश पर अस्थायी प्रतिबंध लगा दिया है यह कदम इबोला वायरस के प्रकोप को देखते हुए उठाया गया है स्थानीय नागरिकों और व्यवसाय करने वाले या छात्र परमिट धारक विदेशी नागरिकों को देश में प्रवेश की अनुमति होगी हालांकि यदि उन्होंने पिछले 3 हफ्तों में इन देशों में से किसी का भी दौरा किया है तो उन्हें 21 दिन के लिए क्वारंटाइन में रहना होगा भारत और अफगानिस्तान के बीच एकमात्र क्रिकेट टेस्ट मैच न्यू चंडीगढ़ के मुल्तानपुर में खेला जा रहा है भारतीय कप्तान शुभमन गिल ने टॉस जीतकर पहले बल्लेबाजी का फैसला किया भोजनावकाश तक भारत ने एक विकेट के नुकसान पर 96 रन बना लिए हैं भारत की ओर से राजस्थान के ऑलराउंडर मानस उथार टेस्ट क्रिकेट में पहली बार खेल रहे हैं भारत आज पुरुष अंडर 18 एशिया कप हॉकी टूर्नामेंट के फाइनल में मेजबान जापान से खेलेगा यह मुकाबला जापान के काकामिगाहारा में भारतीय समयानुसार दोपहर 3:30 बजे से शुरू होगा इसके साथ ही यह समाचार बुलेटिन समाप्त हुआ है

हार्दिक अभिवादन अनि धेरै धेरै स्वागत। आकाशवाणी खरसाङबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम तपाईँको अनुरोधमा आजको यस मधुरसनमा हजुरहरूकै रोजाइमा सजिएका हिन्दी फिल्म संगीतहरू लिएर उपस्थित भइसकेकी छु म उद्घोषिका दिपा। त कार्यक्रममा ढिलाइ नगरी प्रथम अनुरोध संगीत सुनाउन लागिरहेछौ बबी और ऋषिकी लभ स्टोरी चलचित्रबाट सान अनि आकृति कक्करको युगल स्वरलाई संगीत कुनाल कोहलीको र यस गीतको निम्ति अनुरोध लेखिपठाएका छन् यहाँहरू सबैले राज प्यालेस मौनाथ भञ्जन उत्तर प्रदेशबाट राजेश कुमार वर्मा प्रीति वर्मा कार्तिक वर्मा अनि आर्यन वर्मा शिव मन्दिर हकिकतपुरा मौनाथ भञ्जन उत्तर प्रदेशबाट मुन्ना स्वर्णकार पिङ्की स्वर्णकार रितेश कृष्ण अनि पिहु स्वर्णकार काठमाडौँ नेपालबाट सरोज दत्ता चन्द्र दत्त अवनीश आशिष तरुण रञ्जन र विदिता राजविराज नेपालबाट श्याम कुमार हाकु तारादेवी हाकु राजन हाकु कल्पना राई हाकु सुम्नी महाकु सन्नी पिङ्की खुसबु श्रुति पूजा हाकु पूर्णिमा राधेश्याम खादगी हाकु अनि रामकृष्ण खादगी हाकु बढी खञ्जरपुर भागलपुरबाट गुल्फराज आलम बेगम सम्मा आरा अनि जमालुद्दिन शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर अनि हुसेन मास्टर डेन सिंह रोड भागलपुरबाट अप्रोज आलम बरकत आलम अनि सदाब बक्सर बिहारबाट सरफुद्दिन अन्सारी फातिमा खातुन अन्सारी असलम अन्सारी अनि अल्ताप अन्सारी डुमराव बिहारबाट डब्लु अन्सारी सोनम अदिबा अनि दानिस अन्सारी सरिमपुर बक्सरबाट एसटी राज अन्सारी आसमा खातुन आफ्ताब अन्सारी मेराज अन्सारी कल्लु अनि मल्लु अन्सारी सरलाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा रेणु देवी राहुल कुमार वन्दना प्रियङ्का अनि शर्मा परिवारका अन्य सदस्यहरू मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्ला जिनत जहाँ सोनी परविन अनि इम्तियाज आलम यसै गरी यस गीतको निम्ति अनुरोध लेखी पठाउनुहुने अन्य श्रोताहरू पनि हुनुहुन्छ अशोक कुमार खड्का समरी पानी भालुखोपबाट कल्याण राई मिरिक निगालेबाट सुबीर थापा सिङ्बुली मिरिकबाट अजय धनुका मालबजारबाट वंशीधर प्रसाद इस्कन मन्दिरबाट लक्ष्मी प्रधान मर्मा टी गार्डनबाट जसोदा तामाङ सौरेनीबाट साहिल देवान खरसाङ चित्रेबाट अनि शान्ता तामाङ नागरी स्कुल गाउँबाट त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। यसै क्रममा अब अघिल्लो गीत राखिरहेछौ। एआर रेहमानको संगीत, रकिब आलमको शब्द रचना, मोहित चौहानको स्वरमा, पेड्डी चलचित्रबाट। र यस गीतको निम्ति अनुरोध छ यहाँहरू सबैको कृष्ण स्टुडियो सौरेनी बजारबाट कृष्ण ठाकुर, शैलेश ठाकुर अनि बब्लु ठाकुर, गाउँ फारसी हिसारबाट राजकुमार डोडी, प्रमोद कुमार डोडी र सौरभ डोडी, मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार, नैतिक, पिहु अनि विमल, नवरतन हाताबाडी पूर्णियाबाट ममतारानी, छवि, अनोखी, अर्पिता, लाडो, दीक्षा, देव अनि देवांशु, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भुप्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार गुप्त अनि नन्दकिशोर, दल्लुटोला फारबिसगंज बिहारबाट सिराज परवाना, अन्सारी बेगम, राजा सौरभ, तरनुम तबसुम, इख्तियार बल्ला मास्टर अनि प्रदीप रौनियार, पुराना तलब डुमराउबाट वल्लीउल्ला अन्सारी, आसमनाज अन्सारी अनि सोनम, सरिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमनाज अन्सारी अनि समी अन्सारी, इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी, वसिम अक्रम, दानिश अन्सारी अनि बेबी अन्सारी, जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव, दतरेङ्गीबाट भगवत वर्मा, लेबैबाट गुलाबदास मणिकपुरी, रिङनीबाट दिनेश वर्मा, लच्छनपुरबाट विश्वनाथ साहू अनि मौली, सिङ्गारपुरबाट शालिक पुजारी, मेरनगर उमड़खेर महाराष्ट्रबाट अभिजित गोहानकर, सरिता गोहानकर, सिद्धान्त अनि प्रिन्स एकांश गोहानकर, विश्वकर्मानगर नागपुरबाट शैलेश गोहानकर, वैशाली गोहानकर अनि कुमार ध्वनि गोहानकर, छत्तीसगढ़ बाटापारा दतरेङ्गीबाट द्वारिका प्रसाद वर्मा, किशोर वर्मा, दीपक कुमार वर्मा, छविन्द्र कुमार वर्मा साथै परिवारका अन्य सदस्यहरू, यसै गरी दक्षिण सिक्किमबाट अर्जुन प्रधान।

श्रोता अब कार्यक्रमको अन्तिम प्रस्तुति हजुरहरू समक्ष राखिरहेछौँ। अन्विता दत्त गुप्तनको सङ्गीत, विशाल शेखरको शब्द रचनामा बस्ना ए हसिनो चलचित्रबाट गुन्जने युगल आवाज छ लक्की अली अनि श्रेया घोषालको, र यस गीतको निम्ति अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ लालपुल झाडुजोतबाट चरुवा उराउ, भोला छेत्री, गङ्गे छेत्री, काके छेत्री, समेन मुन्डा, रमेश मुन्डा, महेश मुन्डा, भानु सानु भण्डारी, मानु राई, लालु राई, जसोदा राई, रवि मुन्डा अनि मुस्कु मुन्डा, गान्धी चौक पन्जाबबाट हरदेव मिक्का, बलविन्दर विरक, जैतेक विरक अनि मिक्का विरक, सेक्टर 67 मोहाली चण्डीगढबाट टिडी मल्होत्रा, ऋतिक मल्होत्रा, प्रतीक मल्होत्रा, नवनीत राय, अमनदीप अनि अनिल शर्मा, कलकाबाट शुभचन्द बजाज, पिट्टा बजाज अनि साहिल, नटेरन जिल्ला विदिशा मध्यप्रदेशबाट कल्याण सेन, पुष्पसेन, नितिन सेन अनि जतिन सेन, डोकरगाउँ छत्तीसगढबाट राष्ट्रपाल गजबिए, राधिका गजबिए, अनिष्का अनि तन्मय गजबिए, मेसोल सीतामढी बिहारबाट अक्रम हुसेन, बेगम इसरत, वसिम अक्रम, रुबिना वसिम, आरिस वसिम, नदिम अक्रम, समीम अक्रम, अमन अक्रम, ममता रानी, पुनम कुमारी, पच्चु शेख अनि चिना शेख, गठिया मौजु उस्तोबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन, करिना कुमारी, पूजा कुमारी, आरती अनि सुनिता देवी, लचनपुर छत्तीसगढबाट विश्वनाथ साहु, पङ्कज साहु, तिरुपति साहु अनि साहु परिवारका अन्य सदस्यहरू, जतुका किसनपुरबाट आलम दिलकस, सबना नाच, रिजवान राही, इमरान राजा, आलम शेख, सबना आलम, चाँदनी नाच अनि अन्य साथीहरू, सिराजपुर गणेशपुरबाट हिना केसर, मोहम्मद वकिल राही, फिरोज आलम अनि नाज प्रवीण। त राखिरहेछौँ कार्यक्रमको यो अन्तिम प्रस्तुति।

हवस् त श्रोता, अहिलेलाई भने कार्यक्रम तपाईँको अनुरोधमा फरमाइसी फिल्म सङ्गीत सुनाउने क्रम यतिमा नै पूरा गरिन्छ। तर साङ्गीतिक प्रस्तुतिको क्रम भने निरन्तर नै रहनेछ र अब भने पालो भएको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइमको। त सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई।

नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ, यति बेला धेरै देशहरू आर्थिक अनिश्चितताको सामना गरिरहेका छन्। भारत विश्वको सबैभन्दा द्रुत गतिले वृद्धि भइरहेको प्रमुख अर्थतन्त्र हो। 2025-26 दर्ता गरिएको 7.7% जीडिपी वृद्धिलाई उल्लेख गर्दै श्री सिंहले भन्नुभयो, यो उपलब्धिले विगत 12 वर्षमा निर्मित भारतीय अर्थव्यवस्थाको लचिलोपन र अन्तर्निहित शक्तिलाई दर्शाउँछ। एक सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आर्थिक विकासलाई स्थिरता, आत्मविश्वास र विश्वसनीयतासँग जोडेको छ। रक्षा मन्त्रीले भन्नुभयो, राष्ट्र निर्माण, नवीनता, पूर्वाधार र उद्यमशीलताप्रति श्री मोदीको अटुट प्रतिबद्धता देशलाई विश्वव्यापी चुनौतीहरूबाट बाहिर निकाल्ने उहाँको क्षमताले भारतलाई एक आत्मविश्वासी, दृढ र विश्वव्यापी रूपमा सम्मानित आर्थिक शक्तिमा परिणत गरेको छ। उहाँले भन्नुभयो, यो उल्लेखनीय वृद्धिले नयाँ अवसरहरू सिर्जना गरिरहेको छ र 14 करोड भारतीयहरूको आकांक्षालाई बलियो बनाइरहेको छ। अमेरिकाको सियाटलमा म्याङ्गो म्याजिक फेस्टिभलको 2 चरणको भारतीय आँपको प्रचार अनि स्वाद परीक्षण आज सम्पन्न भएको छ। कार्यक्रममा 100 भन्दा बढी भारतीय फलफूल आयातकर्ताहरूले भाग लिएका थिए। यसमा महाराष्ट्रबाट अल्फोन्सो र केसर, आन्ध्र प्रदेशबाट बङ्गनापल्ली र हिमायत, उत्तर प्रदेशबाट लङ्गडा र दशहरी र गुजरातबाट पाकेको राजपुरी आँप समावेश थियो। कस्टको होलसेलका उपाध्यक्ष बब हस्कीले भनेअनुसार, भारतीय केशर आँपको माग यति धेरै छ कि उनीहरूले यसलाई स्टोरमा छिटो पुर्याउन सकिरहेका छैनन् र तिनीहरू रेकर्ड समयमा बिक्री भइरहेका छन्। अमेरिकी सिनेटर मङ्क ढिङ्ग्राले खाद्य आदान प्रदानले दुई देशबीचको पोषण आवश्यकता पूरा गर्ने मात्र नभएर व्यापार, आर्थिक र सांस्कृतिक सम्बन्धको आधार पनि तयार गर्ने बताउनुभयो। सियाटलमा भारतीय वाणिज्य दूतावासले गत वर्ष जुलाईमा सियाटलमा भारतीय आँप सुरु गर्यो र कस्टको जस्ता ठूला खुद्रा स्टोरहरूमा अमेरिकी उपभोक्ताहरूलाई भारतीय आँपको नयाँ प्रिमियम प्रजातिहरू उपलब्ध गराउन भारत र ग्रेट सिएटल क्षेत्रका विभिन्न सरकारवालाहरूसँग साझेदारी गर्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मन की बातमा भारतीय आँपको समृद्ध विविधताको बारेमा कुरा गर्नुभयो र गाउँबाट विश्व बजारसम्मको यो यात्रा सुरु गरेकोमा भारतका आँप किसानहरूको प्रशंसा गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज स्लोभेनियाका नवनियुक्त विदेश मन्त्री टोन काजेटलाई बधाई दिनुहुँदै उहाँसँग काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ। 30 वर्षभन्दा बढी अनुभव भएका पूर्व कूटनीतिज्ञ टोन काजेटले प्रधानमन्त्री जानेज जान्साको नेतृत्वमा नवगठित दक्षिणपन्थी गठबन्धन सरकारमा स्लोभेनियाको प्रधानमन्त्रीको रूपमा आधिकारिक रूपमा शपथ लिनुभएको छ। बिहिबार यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जानेज जान्सालाई स्लोभेनियाको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिनुहुँदै द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन उहाँसँग नजिकबाट काम गर्ने तत्परता व्यक्त गर्नुभएको छ। भारत अमेरिकी सेना अधिकारी संवादको 29 चरण हवाईमा सम्पन्न भयो। यसको सह अध्यक्ष सेना प्रमुख लेफ्टिनेन्ट जनरल राजीव घई र अमेरिकी सेनाका उप कमान्डिङ जनरल लेफ्टिनेन्ट जनरल जोएल भावेलले गरेका थिए। छलफलमा द्विपक्षीय रक्षा सहयोगलाई सुदृढ पार्ने, अन्तर सञ्चालनशीलता बढाउने, व्यावसायिक आदान प्रदान विस्तार गर्ने र साझा सुरक्षा हितको समर्थनमा सैन्य सहयोगलाई गहिरो बनाउने कुरामा केन्द्रित थिए। दुवै पक्षले संलग्नताको बढ्दो दायराको प्रशंसा गरे र भारत अमेरिकी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई पुनःपुष्टि गरे। मरिससले विगत 21 दिनमा कङ्गो, युगाण्डा, दक्षिण सुडान यात्रा गरेका वा ट्रान्जिट गरेका विदेशी नागरिकहरूको प्रवेशमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। इबोला भाइरसको प्रकोपको प्रक्रियामा यो कदम चालिएको हो। स्थानीय नागरिकहरू र व्यवसाय वा विद्यार्थी अनुमति पत्र भएका विदेशी नागरिकहरूलाई देश प्रवेश गर्न अनुमति दिइनेछ। यद्यपि यदि उनीहरूले विगत 3 हप्तामा यीमध्ये कुनै पनि देशको भ्रमण गरेका छन् भने उनीहरूले 21 दिनको लागि क्वारेन्टाइनमा बस्नुपर्नेछ। प्रभावित देशहरूबाट आउने यात्रुहरूको प्रवेश बिन्दुहरूमा स्क्रिनिङ र जोखिम मूल्याङ्कन पनि अनिवार्य हुनेछ। मरिसस सरकारले जुलाईमा आयोजना हुने 18औं अमेरिका अफ्रिका व्यापार शिखर सम्मेलन स्थगित गर्न पनि आह्वान गरेको छ।
दिल्ली पुलिसले मालवीय नगर होटल आगलागीको सम्बन्धमा भान्सेलाई पक्राउ गरेको छ। 3 जुनमा भएको आगलागीको घटनामा 21 जनाको मृत्यु भएको थियो भने 40 जना घाइते भएका थिए। यसअघि पुलिसले होटल मालिकलाई पनि गैर कानूनी हत्या र अन्य सम्बन्धित धाराहरूको आरोपमा पक्राउ गरेको थियो। हाल जाँच जारी छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 2:40 बजेमा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

मेगाहर्स लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्समा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अपरान्न 4 बजेसम्म हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब प्रस्तुत छ आधुनिक अनि लोकगीतहरू। त प्रथममा सुनाउन लागिरहेछौँ प्रकृति गिरीको स्वरलाई, सङ्गीत अजनीश राईको, अनि शब्द रचना रहेको छ दावा बमजनको।

श्रोता अब कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौ। डाक्टर जस योञ्जन प्यासीको शब्द रचना, केबी राईको संगीतमा अब बस्ने गीत स्वर छ सुचिता गजमेरको

0: डाक्टर जसयोञ्जन प्यासीको शब्द रचना रूपेश र शैलीको संगीतमा श्रोताहरूले भर्खरै सुन्नुभयो सुनिता गजमेरको स्वरलाई। अब पनि समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भारतको सौर्य ऊर्जा क्षमता विगत 12 वर्षमा 2.8 गिगावटबाट बढेर 155 गिगावट पुगेको बताउनु भएको छ र भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्याङ्गो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा सम्पन्न भयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। प्रधानमन्त्री र परिषदले विश्वव्यापी उथुलपुथुलको सामना गर्दै भारतको आर्थिक वृद्धिलाई अझ बढाउन विभिन्न विचार र उपायहरूबारे छलफल गर्नुभयो। जीवनस्तर सुधार गर्न र व्यवसाय गर्न सहज बनाउन विभिन्न सुधारहरूबारे पनि छलफल गरियो। सदस्यहरूले पश्चिम एसियाली द्वन्द्वको भारत र विश्वमा परेको प्रभावको आफ्नो मूल्याङ्कन पनि प्रस्तुत गरे। स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले सार्वजनिक स्वास्थ्य धेरै महत्त्वपूर्ण भएको कारण यसलाई लिएर राजनीतिक बयानबाजी प्रयोग गर्नु नहुने बताउनुभयो। स्वास्थ्य मन्त्रीले भन्नुभयो, छनौट विश्लेषणले राजनीतिलाई फाइदा पुर्याउन सक्छ तर तथ्यहरू राष्ट्रिय हितमा छन्। उहाँले भन्नुभयो, NFSH6 को तथ्याङ्कले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको स्वास्थ्य सेवा प्रणालीमा भएको महत्त्वपूर्ण परिवर्तनलाई प्रतिबिम्बित गर्दछ। NFHS3 र NFHS6 को तुलना गर्नुहुँदै श्री नड्डाले भन्नुभयो, गर्भावस्थाको पहिलो त्रैमासिकमा प्रसवपूर्व दर्ता NFHS6 मा 43.9% बढेर 76.2% पुगेको छ। उहाँले संस्थागत प्रसव 38.7% बढेर 90.6% पुगेको, जबकि दक्ष स्वास्थ्य कर्मीहरूद्वारा उपस्थित प्रसव सोही अवधिमा 46.6% बढेर 91.3% पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, यसले केवल तथ्याङ्कहरू मात्र होइनन् तर समयमै हेरचाह, सुरक्षित प्रसव र सुधारिएको स्वास्थ्य परिणाम प्राप्त गर्ने लाखौं आमाहरूको प्रतिनिधित्व गर्दछ। श्री नड्डाले पूर्ण खोप कभरेज 87.1% बढेको, जबकि स्वास्थ्य बिमा कभरेज 4.9% बढेर 60.2% पुगेको बताउनुभयो। स्वास्थ्य मन्त्रीले यो प्रगति स्वास्थ्य सेवा, पोषण, सरसफाई, वित्तीय समावेशीकरण र अन्तिम माइल डेलिभरीमा निरन्तर लगानीको परिणाम रहेको बताउनुभयो। श्री नड्डाले युपिए सरकारको कार्यकालमा बारम्बार बाछाहरूपछि पनि देशले खराब स्वास्थ्य परिणामहरू, अपर्याप्त स्वास्थ्य सेवा पहुँच र कमजोर प्रसव प्रणालीहरूसँग सङ्घर्ष गरेको बताउनुभयो। उहाँले भन्नुभयो, NFHS6 ले स्वास्थ्य सेवामा सुधारिएको पहुँच, बलियो मातृ तथा बाल स्वास्थ्य सेवाहरू, व्यापक सामाजिक सुरक्षा र प्रमुख सूचकहरूमा स्पष्ट सुधारहरू सहित फरक वास्तविकता प्रतिबिम्बित गर्दछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ। नेपालको विदेश मन्त्रालयले भनेको छ, बैठकमा दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा र जनता जनता सम्बन्ध लगायत प्रमुख क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले पारस्परिक हितका विषयमा छलफल गर्नेछन्। यसैबीच विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो भ्रमणले भारत र नेपाल बीचको विशेष साझेदारीलाई अझ बलियो बनाउने बताउनु भएको छ। उहाँले दुई देशले विकास सहयोग, जनता जनता सम्बन्ध, व्यापार र लगानी लगायत पारस्परिक हितका अन्य क्षेत्रहरूलाई समेट्ने विस्तृत एजेण्डा साझा गरेको उल्लेख गर्नुभयो। यसैबीच भारतको तीन दिवसीय भ्रमणमा रहेका नेपालका विदेश मन्त्री शिशिर खनालले हिजो नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेट्नुभयो। भारत स्थित नेपाली दूतावासका अनुसार दुई अधिकारीहरूले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले विभिन्न विषयमा छलफल गरे।
2: With Nepal, we have an expansive agenda.
3: नेपाल के साथ हमारा एजेंडा बहुत व्यापक है। इसमें विकास के लिए सहयोग से लेकर लोगों के बीच आपसी संबंध और व्यापार तथा निवेश शामिल हैं। इसलिए जब दोनों देशों के विदेश मंत्री मिलेंगे तो इन सभी संबंधों पर चर्चा होगी। हम नेपाल के साथ अपने इस बहुआयामी साझेदारी को और मजबूत करने के इच्छुक हैं।
2: Partnership that we have with Nepal.
1: रक्षा मन्त्री राजनाथ सिंहले धेरै देशहरूले आर्थिक अनिश्चितताको सामना गरिरहेको बेला भारतले विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो विशिष्टता कायम राखेको बताउनु भएको छ। वित्त वर्ष 2025-26 रेकर्ड गरिएको 7.7% जीडिपी वृद्धि दरलाई उल्लेख गर्नुहुँदै श्री सिंहले भन्नुभयो, यो उपलब्धिले विगत 12 वर्षमा निर्मित भारतीय अर्थव्यवस्थाको लचिलोपन र अन्तर्निहित शक्तिलाई प्रतिबिम्बित गर्दछ। सामाजिक सञ्जालमा एक पोस्ट गर्नुहुँदै श्री सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आर्थिक वृद्धिलाई स्थिरता, आत्मविश्वास, निरन्तरता र विश्वसनीयतासँग जोडेको छ। रक्षा मन्त्रीले भन्नुभयो, राष्ट्र निर्माण, नवप्रवर्तन, पूर्वाधार र उद्यमशीलताप्रति श्री मोदीको अटल प्रतिबद्धता र विश्वव्यापी चुनौतीहरूबाट देशलाई अगाडि बढाउने उहाँको क्षमताले भारतलाई एक आत्मविश्वासी, लचिलो र विश्वव्यापी रूपमा सम्मानित आर्थिक शक्तिमा परिणत गरेको छ। उहाँले यो उल्लेखनीय वृद्धिले नयाँ अवसरहरू सिर्जना गरिरहेको र 140 करोड भारतीयहरूको आकांक्षालाई बलियो बनाउँदै गरेको बताउनुभयो। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भारतको सौर्य ऊर्जा क्षमता विगत 12 वर्षमा 2.8 गिगावटबाट बढेर 155 गिगावट पुगेको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शेखावतले 40 लाख भन्दा बढी घरहरूले सौर्य ऊर्जा प्रयोग गरिरहेको र कृषि क्षेत्रमा सौर्य ऊर्जा क्षमता दोब्बर हुनु पर्यावरण संरक्षणका साथै प्रगतिको प्रमाण भएको बताउनुभयो। उहाँले भन्नुभयो, देशका किसानहरू अब खाद्य उत्पादक मात्र नभई ऊर्जा उत्पादक पनि हुन्। उहाँले प्रत्येक छानालाई सौर्य ऊर्जामा उतार्ने, प्रत्येक घरलाई ऊर्जा केन्द्र बनाउने र प्रत्येक खेतलाई ऊर्जा केन्द्र बनाउने संकल्पका साथ भारत 500 गिगावट नवीकरणीय ऊर्जा क्षमताको लक्ष्यतर्फ द्रुत गतिमा अघि बढिरहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
5: हर घर सूर्य घर।
1: अब रहल समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज स्लोभेनियाका नवनियुक्त विदेश मन्त्री टोन काजेलाई बधाई दिनुहुँदै उहाँसँग काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ। 30 वर्षभन्दा बढी अनुभव भएका पूर्व कूटनीतिज्ञ टोन काजेरले प्रधानमन्त्री जाने जान्साको नेतृत्वमा नवगठित दक्षिणपन्थी गठबन्धन सरकारमा स्लोभेनियाको प्रधानमन्त्रीको रूपमा आधिकारिक रूपमा शपथ लिनु भएको छ। बिहिबार यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जाने जान्सालाई स्लोभेनियाको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिनुहुँदै द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन उहाँसँग नजिकबाट काम गर्ने तत्परता व्यक्त गर्नुभएको छ। हरियाणा विधानसभाले 8-10 जुनसम्म आयोजना हुने भारतीय क्षेत्रको उत्तरी क्षेत्र दुईको राष्ट्रमण्डल संसदीय सङ्घ सम्मेलन आयोजना गर्नेछ। हरियाणा विधानसभा सचिवालयले आज सम्मेलनको तयारीको बारेमा जानकारी साझा गर्दै सबै व्यवस्था समयमै सम्पन्न भइरहेको बताएको छ। सम्मेलनको तयारीलाई अन्तिम रूप दिन हिजो विभिन्न राज्य विधानमण्डलका वरिष्ठ अधिकारीहरूसँग भिडियो कन्फरेन्स मार्फत बैठक गरिएको थियो। बैठकले सम्मेलनसँग सम्बन्धित व्यवस्थाहरूको समीक्षा गरे र विभिन्न राज्यका प्रतिनिधिमण्डलहरूको लागि सहजीकरण र समन्वय सुनिश्चित गर्न आवश्यक बुन्दाहरूमा छलफल गर्यो। बैठकमा लोकसभाका महासचिव उत्पल कुमार र राज्यसभाका महासचिव पीसी मोदी, विभिन्न राज्यका विधानसभाका प्रमुख सचिवहरू, सचिवहरू र वरिष्ठ अधिकारीहरू उपस्थित थिए। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धुले चण्डीगढमा पञ्जाबका राज्यपाल तथा चण्डीगढका प्रशासक गुलाब चन्द कटारियासँग भेट गर्नुभयो। दुवै नेताले सिप विकास कार्यक्रमहरू मार्फत पञ्जाबको सीमावर्ती क्षेत्रहरूमा युवाहरूको रोजगारी बढाउने उपायहरूबारे छलफल गरे। दुवै नेताहरूले पञ्जाब, चण्डीगढ, दिल्ली र अन्य मुद्दाहरूमा व्यापक छलफल गरे। उनीहरूले 2047 विकसित भारतको दृष्टिकोण प्राप्त गर्न युवा सशक्तिकरण र सिप विकासलाई महत्वपूर्ण रूपमा वर्णन गरे र युवाहरूको लागि अवसरहरू सिर्जना गर्न निरन्तर प्रयासहरूको आवश्यकतामा जोड दिए। भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्याङ्गो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा आयोजना गरिएको थियो। कार्यक्रममा 100 बढी प्रमुख भारतीय फलफूल आयातकर्ताहरूले भाग लिएका थिए। यसमा महाराष्ट्रका अल्फोन्सो र केसर आँप, आन्ध्र प्रदेशका बङ्गनापल्ली र हिमायत, उत्तर प्रदेशका लाङडा र दशहरी अनि गुजरातका पाकेका राजपुरी आँपहरू समावेश थियो। कोस्टको होलसेलका उपाध्यक्ष बब हस्कीले भन्नुभयो, भारतीय केसर आँपको माग यति उच्च छ कि उनीहरू तिनीहरूलाई छिटो पसलहरूमा पुर्याउन असमर्थ छन् र तिनीहरू रेकर्ड समयमा बिक्री भइरहेका छन्। अमेरिकी सिनेटर मनका धिङ्राले भन्नुभयो, खाद्य आदान प्रदानले देशहरू बीचको पोषण आवश्यकताहरू मात्र पूरा गर्दैन तर बलियो व्यापार, आर्थिक र सांस्कृतिक सम्बन्धको जग पनि राख्छ।
6: I cannot thank him and his team enough.
7: वाशिंगटन के लोगों को आम से परिचित कराने के लिए मैं उनका और उनकी पूरी टीम का दिल से धन्यवाद करती हूँ। मुझे, मेरे परिवार और हमारे समुदाय को स्थानीय कॉस्टको से केसर आम खरीदने का मौका मिला, ये हमारे लिए गर्व की बात है। ऐसे महत्वपूर्ण रिश्ते ही व्यापार, अर्थव्यवस्था और व्यवसायिक संबंधों को मजबूत बनाते हैं और आगे बढ़ाते हैं।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा भारतीय आँपको समृद्ध विविधताको बारेमा पनि कुरा गर्नुहुँदै गाउँबाट विश्व बजारसम्मको यो यात्रा गरेकोमा भारतका आँप किसानहरूको प्रशंसा गर्नुभयो।
8: आम की ये यात्रा अब गाउँ से ग्लोबल मार्केट तक भी पहुँच रही है। मन की बात के माध्यम से मैं आम की पैदावार से जुड़े अपने किसान भाई बहनों की प्रशंसा करूंगा। आप देश की कृषि अर्थव्यवस्था के लिए आम किसान नहीं, बहुत विशेष है, ऐसे ही छाए रहिए।
1: भारत अमेरिकी सेना अधिकारी संवादको 29 चरण हवाईमा सम्पन्न भयो। यसको सह अध्यक्षता सेना प्रमुख लेफ्टिनेन्ट जनरल राजीव घई र अमेरिकी सेनाका उपकमाण्डिङ लेफ्टिनेन्ट जनरल जोएल भावेलले गरेका थिए। छलफलमा द्विपक्षीय रक्षा सहयोगलाई सुदृढ पार्ने, अन्तर सञ्चालनशीलता बढाउने, व्यावसायिक आदान प्रदान विस्तार गर्ने र साझा सुरक्षा हितको समर्थनमा सैन्य सहयोगलाई गहिरो बनाउने कुरामा केन्द्रित थिए। दुवै पक्षले संलग्नताको बढ्दो दायराको प्रशंसा गरे र भारत अमेरिकी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरे। भारत अनि अफगानिस्तान बीच मुल्लनपुर नयाँ चण्डीगढको महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टेस्ट म्याच जारी छ। भारतले पहिला ब्याटिङ गर्ने क्रममा 54 ओभरमा 2 विकेट गुमाएर 229 रन बनाएको छ। आज बिहान पञ्जाबको फिरोजपुर फाजिलका सडकमा ट्रकसँग एक वाहन ठोकिँदा 9 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। सबै पीडितहरू एकै परिवारका सदस्य थिए र दुर्घटना हुँदा ब्यास नदीमा आफन्तको अस्थि विसर्जन गर्न जाँदै थिए। रिपोर्टका अनुसार धेरै पीडितहरूको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूलाई उपचारको लागि फिरोजपुर सिभिल अस्पताल लगिएको छ। वरिष्ठ पुलिस अधिकारीहरू दुर्घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा उद्धार कार्य गरे। आन्ध्र प्रदेशमा जनसेना पार्टीका अध्यक्ष पवन कल्याणले आगामी राज्यसभा चुनावका लागि लिङ्गाम नेनी रमेशलाई पार्टीको उम्मेद्वार घोषणा गर्नुभएको छ। पार्टीले जारी गरेको आधिकारिक विज्ञप्तिमा यो घोषणा गरिएको हो। लिङ्गाम नेनी रमेशले आज आफ्नो मनोनयन पत्र दर्ता गर्नेछन्। पार्टीका अनुसार रमेश 2015 जनसेना र यसको नेतृत्वसँग सम्बन्धित छन्। यो समाचार युट्युबमा 8AIR कोर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भारतको सौर्य ऊर्जा क्षमता विगत 12 2.8 GW बढेर 155 GW पुगेको बताउनु भएको छ र भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्याङ्गो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा सम्पन्न भयो। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

अब प्रस्तुत छ समसामयिक समीक्षा. विषय छ योग महोत्सव. अनुवादक तथा वाचक देवेन थापा. आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी. आयुष मन्त्रालय अन्तर्गत रहेको मोरारजी देसाई राष्ट्रिय योग संस्थान एमडीएनआईवाईले हालै मध्यप्रदेशको छतरपुरको खजुराहोमा रहेको पश्चिमी समूह मन्दिरमा योग महोत्सव अन्तर्राष्ट्रिय योग दिवस आइडीवाई 2026 काउन्टडाउनको आयोजना गरियो. केन्द्रीय आयुष राज्य मन्त्री स्वतन्त्र प्रभार र स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री प्रतापराव जाधवले खजुराहोमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभयो. कार्यक्रममा खजुराहो लोकसभा क्षेत्रका सांसद विष्णुदत्त शर्मा र राजनगर विधानसभा क्षेत्रका विधायक अरविन्द पटेरिया पनि उपस्थित हुनुहुन्थ्यो. केन्द्रीय मन्त्री प्रतापराव जाधवले भन्नुभयो, योग महोत्सव 2026 12 अन्तर्राष्ट्रिय योग दिवस आइडीवाई 2026 राष्ट्रव्यापी तयारीमा एक महत्त्वपूर्ण माइलस्टोन हो र यसले देशभर योगको पहुँच विस्तार गर्ने सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ. उहाँले जानकारी दिनुभयो कि आयुष मन्त्रालयले आइडीवाई 2026 पहिले जागरूकता सुदृढ गर्न र व्यापक जनसहभागितालाई प्रोत्साहित गर्न 100 स्थानहरूमा 100 संस्थाहरूको सहयोगमा 100 दिनको राष्ट्रव्यापी काउन्टडाउन अभियान सञ्चालन गरिरहेको छ. प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि 2014 संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस अप्नाएपछि योग, जो भारतको सांस्कृतिक र आध्यात्मिक विरासतको अभिन्न अङ्ग हो, समग्र स्वास्थ्य र कल्याणका लागि विश्वव्यापी आन्दोलनको रूपमा विकसित भएको मन्त्री महोदयले उल्लेख गर्नुभयो. उहाँले थप भन्नुभयो, योग 365 दिन पहल अन्तर्गत एमडीएनआईवाईले आयुष मन्त्रालय र हबिलको सहयोगमा 21 जुनसम्म 100 दिनको निशुल्क योग प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ, जसमा 2,00,000 बढी सहभागीहरू पहिले नै योग मित्रको रूपमा दर्ता भइसकेका छन्. श्री प्रतापराव जाधवले यस कार्यक्रमको महत्त्वलाई प्रकाश पार्दै भन्नुभयो, योग भारतको प्राचीन ज्ञान परम्पराको एक अमूल्य उपहार हो, जसले विश्वलाई सन्तुलित समग्र र स्वस्थ जीवनशैलीको मार्ग देखाएको छ. जीवनशैलीसँग सम्बन्धित बढ्दो चुनौतीहरूको समयमा योग एक प्रभावकारी वैज्ञानिक रूपमा आधारित समाधानको रूपमा देखा परिरहेको छ. खजुराहो भारतको समृद्ध सांस्कृतिक विरासतको जीवित प्रतीकको रूपमा खडा छ र यस्तो ऐतिहासिक स्थलमा योग महोत्सवको आयोजना भारतीय परम्परा र आधुनिक कल्याण बीचको सद्भावलाई सुन्दर रूपमा प्रतिबिम्बित गर्दछ. उहाँले विश्वमा योगको व्यापकतालाई अभिवृद्धि गर्न र जनमानसमा यसको प्रचार प्रसारमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो. अन्तर्राष्ट्रिय योग दिवसको काउन्टडाउन प्रत्येक वर्ष योग प्रदर्शन, जागरूकता अभियान र देशभरि आयोजित समुदायमा आधारित गतिविधिहरूको माध्यमबाट जनसहभागिता बढाउन र जन सहभागितालाई प्रोत्साहित गर्न महत्त्वपूर्ण पहुँच चरणको रूपमा मनाइन्छ. कार्यक्रम बिहान 6 बजे सुरु भएपश्चात देशभरबाट योग अभ्यासकर्ताहरू, विद्यार्थीहरू, अधिकारीहरू र कल्याण उत्साहीहरूको उत्साहजनक सहभागिता देखियो, जसले सामूहिक रूपमा सामान्य योग प्रोटोकल प्रदर्शन गरे. कार्यक्रममा केन्द्रीय मन्त्री प्रतापराव जाधव र मध्यप्रदेश सरकारका आयुष विभागका राज्य मन्त्री स्वतन्त्र प्रभार इन्दर सिंह परमार पनि उपस्थित हुनुहुन्थ्यो. आयुष मन्त्रालयकी संयुक्त सचिव मोनालिसा दास, मोरारजी देसाई राष्ट्रिय योग संस्थानका निर्देशक प्रोफेसर डाक्टर काशीनाथ सामागण्डी, कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरू, योग विशेषज्ञहरू, आयुष प्रणाली र आधुनिक चिकित्साका प्रतिनिधिहरू, देशका विभिन्न भागबाट आएका योग साधकहरूको पनि सहभागिता थियो. कार्यक्रमको एक भागको रूपमा सहभागीहरूलाई आयुष आहार पनि वितरण गरिएको थियो. आफ्नो भव्य मन्दिर वास्तुकला र शान्त वातावरणका लागि विश्वव्यापी रूपमा प्रसिद्ध खजुराहोले योग महोत्सव 2026 लागि उपयुक्त पृष्ठभूमि प्रदान गर्यो. यस कार्यक्रमले भारतको प्राचीन परम्परा र समग्र कल्याणको बीचको सम्बन्धलाई हाइलाइट गर्यो, जबकि आइडीवाई 2026 गतिलाई अझ बलियो बनायो.

श्रोता, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र समय यस बेला अपरान्न 3 बज्यो। अब हजुरहरूको मनोरञ्जन हेतु लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। त प्रथममा स्वीकार्नुहोस् और कौन चलचित्रबाट किशोर कुमारको स्वरलाई, संगीत बपी लहरीको अनि शब्द रचना रहेको छ अमित खन्नाको।

अन्जानको शब्द रचना पप्पी लहरीको संगीत लता मंगेशकर किशोर कुमार अनि साथीहरूको स्वरमा अब राखिरहेछौ कार्यक्रमको अघिल्लो प्रस्तुति लालच चलचित्रबाट।

सितमगर चलचित्रबाट अब सुन्नुहोस् किशोर कुमार, आशा भोसले अनि साथीहरूको स्वरलाई। र कार्यक्रमको यो अन्तिम प्रस्तुतिमा संगीत छ राहुल देव बर्मनको अनि शब्द रचना मजरूको।

0: फिल्म संगीतको प्रस्तुतिपछि अबको समय हो समाचारको।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्।

असम मन्त्री परिषदले सरकारी कर्मचारी र पेन्सनभोगीहरूको महँगी भत्ता र महँगी राहतलाई हालको 58% बढाएर 60% पुर्याउन अनुमोदन गरेको छ। यो निर्णय हिज मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा गुवाहाटीमा भएको राज्य मन्त्री परिषदको बैठकमा गरिएको थियो। राज्य मन्त्री परिषदले डिब्रुगढलाई दोस्रो राज्य राजधानी क्षेत्र घोषणा गर्ने र दोस्रो राज्य राजधानी क्षेत्र विकास प्राधिकरण गठन गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ। यो क्षेत्रले डिब्रुगढ जिल्लाको डिब्रुगढ क्यापिटल कम्प्लेक्सको 20 किलोमिटर दायराभित्रको क्षेत्रलाई समेट्नेछ। अर्को महत्त्वपूर्ण निर्णयमा मन्त्री परिषदले 2026-27 आर्थिक वर्षका लागि प्रति विधायक 1 करोड रुपियाँबाट बढाएर 1.5 करोड रुपियाँ पुर्याएको छ। 2027-28 आर्थिक वर्षबाट यो विनियोजन प्रति विधायक 2 करोड रुपियाँ पुर्याइनेछ। गुवाहाटीको सतगाउँ पुलिस थानामा तैनात पुलिस अधिकारी जयन्त राजखोवालाई दण्डात्मक उपायको रूपमा सरुवा गरिएको छ। उनलाई डिसिपी केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ। यो कारवाही अधिकारीले एक युवकलाई धम्की दिएको दुर्व्यवहार गरेको आरोप लागेपछि गरिएको हो। रिपोर्टका अनुसार जयन्त राजखोवामाथि अमन हाजरीका नामक युवकलाई एन्काउन्टरको धम्की दिएको आरोप छ। उनीमाथि सार्वजनिक सडकमा युवालाई आक्रमण गरेको पनि आरोप छ। घटना गुवाहाटीको पन्जाबारी क्षेत्रमा भएको बताइएको छ। घटनापछि जयन्त राजखोवा विरुद्ध सतगाउँ पुलिस थानामा मुद्दा दर्ता गरिएको थियो। यो घटना प्रकाशमा आएपछि र उजुरी दर्ता भएपछि पुलिस विभागले राजखोवालाई डिसिपी केन्द्रीय कार्यालयमा सरुवा गरेर कारवाही गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ। असमको नगाउँ जिल्ला अन्तर्गत बेबेजिया क्षेत्रकी एकजना शिक्षित असमिया युवतीले एक युवकमाथि आफू विवाहित भएको कुरा लुकाएर उसित विवाह गरेको र पछि शारीरिक एवं मानसिक रूपमा उत्पीडन गरेको आरोप लगाएकी छे। स्थानीय स्तरमा यस मामिलालाई लभ जिहादसित जोडेर हेरिँदैछ। आरोप अनुसार युवतीको चलचली क्षेत्र निवासी आश्वादुल इस्लाम नामक युवकसित प्रेम सम्बन्ध थियो। युवतीको भनाइ छ, आश्वादुलले आफूलाई अविवाहित बताएर उसित विवाह गर्यो। पछि युवतीलाई आश्वादुल पहिलाबाटै विवाहित रहेको जसको एकजना सन्तान पनि रहेको थाहा लागेपछि दुईबीच विवाद उत्पन्न भयो। युवतीको आरोप छ, विवाह भएदेखि नै उसित शारीरिक तथा मानसिक प्रताडना हुँदै आइरहेको छ। घटनालाई लिएर क्षेत्रमा व्यापक चर्चा भइरहेको छ। स्थानीय केही सङ्गठन तथा मानिसहरूले यसलाई लभ जिहादको मामिला बताउँदै जाँचेर दोषी विरुद्ध कडा कारवाही गर्ने माग गरेका छन्। मणिपुरमा सुरक्षा बल तथा राज्य पुलिसले अलग अलग अभियानहरूमा प्रतिबन्धित उग्रवादी सङ्गठनहरूसित आबद्ध दुईजना क्याडरहरूलाई पक्राउ गरेको छ भने अर्कोतिर तम्बाकु उत्पादको अवैध ढुवानी गरेको आरोपमा अर्को एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। सुरक्षा बलले हिज शुक्रबार काक्चिङ जिल्लाको ह्याङगलाम थाना क्षेत्र स्थित बाबागोई थिङ्लेल लेकाईबाट प्रतिबन्धित पिपल्स लिबरेसन आर्मीका सक्रिय सदस्यलाई पक्राउ गरे। अधिकारीहरू अनुसार हुद्रम हतियारहरूको तस्करी तथा विभिन्न क्षेत्रहरूमा सङ्गठनको ब्यानर झण्डा एवं प्रतीक चिन्ह लगाउने जस्ता गतिविधिहरूमा सामेल थिए। यसै दिनको अर्को अभियानमा सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको लमसाङ माखा लेकाईबाट प्रतिबन्धित काङ लेकपाई कम्युनिस्ट पार्टीका सक्रिय क्याडरलाई पक्राउ गरिएको छ। मिजोरमका स्वास्थ्य मन्त्री लालरिनपोइले राज्यमा न्युरो सर्जरी सेवाहरू अझ सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। मन्त्रीले समर्पित न्युरो सर्जरी युनिटको अभावले बिरामीहरू र उनीहरूका परिवारहरूमा ठूलो बोझ थपेको बताउनुभयो, जसले गर्दा धेरैलाई राज्य बाहिर महँगो उपचार लिन बाध्य पारिएको छ। उहाँले इन्डियन ओयल कर्पोरेट लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व पहलको एक भागको रूपमा जोरम मेडिकल कलेज र अस्पताललाई 62.38 लाख मूल्यको क्रिटिकल केयर उपकरण र उन्नत जीवन समर्थन एम्बुलेन्स हस्तान्तरण गर्ने समारोहमा यो बयान दिनुभएको हो। उहाँले भन्नुभयो, समर्पित न्युरो सर्जरी युनिट स्थापना गर्ने प्रस्ताव पहिले नै तयार भइसकेको छ। अहिलेलाई समाचार पुरा भयो। अघिल्लो समाचार लिएर पुनः 3:45 बजेमा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट म उद्घोषिका दिपा हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत अभिवादन जनाउँदछु कार्यक्रम गीत संगीतमा। श्रोता, संगीत पाहुनाको भाषा हो। कहिले आधुनिक सोचको स्वर त कहिले लोक संस्कृतिको आत्मा। आजको कार्यक्रममा हामी प्रस्तुत गर्नेछौँ मनछुने आधुनिक गीतहरू र लोक मौलिकताको सुवास बोकेको लोक भाकाहरू। त कार्यक्रमको प्रथम प्रस्तुति लिएका छौँ गौतम मोक्तानको स्वरमा, संगीत अरुण देवानको अनि शब्द रचना रहेको छ ग्याल्पो लामाको।

महेश्वर लामाको संगीत डाक्टर जोशियोन्जेन प्यासीको शब्द रचनामा वा कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौ सुचिता खातीको स्वरमा।

दिपु उपत्रेको शब्द रचना मुक्ति उपाध्याय बरालको संगीतमा राखिरहेछौ कार्यक्रमको अघिल्लो प्रस्तुति रामकृष्ण ढकालको स्वरमा।

श्रोताहरूले भर्खरै सुन्नुभयो राजेश पाइलो राईको स्वरलाई। श्रोता आधुनिक अनि लोकगीतका मधुर स्वरहरूमा रमाउँदा रमाउँदै हामी आजको संगीतमय यात्राको अन्त्यतिर आइसकेका छौं र जाँदा जाँदै अन्तिम प्रस्तुति राखिरहेछौ अरुण देवानको स्वरमा। संगीत उनैको स्वयंको छ र शब्द रचना रहेको छ बीबी विश्वकर्माको।

0: आधुनिक अनि लोकगीतको प्रस्तुति गीत संगीत यतिमा नै पूरा गरिन्छ। अब भने सुनाइरहेछौ समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। रेल मन्त्री अश्विनी वैष्णवले पश्चिम बंगालमा लामो समयदेखि रोकेका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको शुरूआत गर्ने बताउनु भएको छ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले युवाहरू राष्ट्रको वास्तविक शक्ति र विकसित भारतको सपना साकार पार्ने प्रेरक शक्ति भएको बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले धेरै देशहरूले आर्थिक अनिश्चितताको सामना गरिरहेको बेला भारतले विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो विशिष्टता कायम राखेको बताउनु भएको छ र मौसम विभागले भोलिसम्म केरला र माहेमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। प्रधानमन्त्री र परिषदले विश्वव्यापी उथुलपुथुलको सामना गर्दै भारतको आर्थिक वृद्धिलाई अझ बढाउन विभिन्न विचार र उपायहरूबारे छलफल गर्नुभयो। जीवनस्तर सुधार गर्न र व्यवसाय गर्न सहज बनाउन विभिन्न सुधारहरूबारे पनि छलफल गर्यो। सदस्यहरूले पश्चिम एसियाली द्वन्द्वको भारत र विश्वमा परेको प्रभावको आफ्नो मूल्याङ्कन पनि प्रस्तुत गरे। रेल मन्त्री अश्विनी वैष्णवले पश्चिम बंगालमा लामो समयदेखि रोकेका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको शुरूआत गर्ने बताउनु भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग कोलकाताको नवन्नमा संयुक्त पत्रकार सम्मेलनमा श्री वैष्णवले 2026-27 लागि रेलवे बजेटमा पश्चिम बंगालको लागि 14,205 करोड़ रूपियाँ आवंटन गरिएको बताउनुभयो। उहाँले राज्यमा 10 अमृत भारत स्टेशनहरू पहिले नै सम्पन्न भइसकेको जबकि 9 वन्दे भारत एक्सप्रेस र धेरै अमृत भारत रेलहरू सञ्चालनमा रहेको बताउनुभयो। रेल मन्त्रीले आगामी 5 कोलकाता मेट्रोको लागि 60 नयाँ रेलहरू शुरू गर्ने घोषणा गर्नुभयो। उहाँले प्रस्तावित दिल्ली लखनऊ वाराणसी पटना सिलगढ़ी बुलेट ट्रेन करिडोर र दानकुनी सुरत पूर्व पश्चिम फ्रेट करिडोरको पनि उल्लेख गर्नुभयो। उहाँले यी परियोजनाहरूले राज्यमा आर्थिक र औद्योगिक विकासलाई गति दिने बताउनुभयो। श्री वैष्णवले चिंग्रीघाटा मेट्रो परियोजना शुरूमा अघिल्लो तृणमूल कांग्रेस सरकारको सहयोगको अभावमा रोकेको तर नयाँ सरकार गठन भएको 120 घण्टाभित्र पूरा भएको बताउनुभयो।
2: मेट्रो के लिए इसकी न्यू ट्रेन्स, नई जनरेशन की ट्रेन्स अगले 5 में इंडक्ट करेंगे। नई जनरेशन की ट्रेन्स आने से कोलकाता के निवासियों को बहुत अच्छी फैसिलिटी मिलेगी, वो भी एक बहुत बड़ा आगे स्टेप लिया जाएगा।
1: यसैबीच मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्र र राज्य सरकारले संयुक्त रूपमा 1,00,000 करोड़ रूपियाँ भन्दा बढ़ीको रेलवे पूर्वाधार परियोजनाहरू कार्यान्वयन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो पश्चिम बंगालमा 102 अमृत भारत स्टेशनहरू र 538 फ्लाइओभर र अण्डरपासहरू निर्माण गर्ने योजना रहेको बताउनुभयो। मुख्यमन्त्रीले भन्नुभयो 61 रेलवे परियोजनाहरूको लागि जग्गा अधिग्रहण प्रक्रिया चलिरहेको छ र तिनीहरूको प्रगतिको निगरानी गर्न मुख्य सचिवको कार्यालयमा एक विशेष सेल स्थापना गरिएको छ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले युवाहरू राष्ट्रको वास्तविक शक्ति र विकसित भारतको सपना साकार पार्ने प्रेरक शक्ति भएको बताउनुभयो। नयाँ दिल्लीमा मेरा भारत युवा सम्मेलनलाई सम्बोधन गर्नुहुँदै डाक्टर मान्डवियाले देशको 65% जनसंख्या 35 कम उमेरका रहेको बताउनुभयो जसले भारतलाई विश्वको सबैभन्दा युवा देशहरूमध्ये एक बनाएको बताए। उहाँले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले युवाहरूको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माण अनि भारतलाई विकसित राष्ट्रमा रूपान्तरण गर्ने लक्ष्यमा परिणत गर्न निरन्तर प्रयासरत छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आर प्रज्ञानन्दलाई नर्वे चेस 2026 उपाधि जितेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले यो उल्लेखनीय उपलब्धिले उनको निरन्तर उत्कृष्टतालाई प्रतिबिम्बित गरेको बताउनु भएको छ। प्रधानमन्त्रीले उनलाई भविष्यको लागि पनि शुभकामना व्यक्त गर्नुभएको छ। भारतीय आँपको प्रबन्धन र स्वाद परीक्षण गर्ने म्याङ्गो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा आयोजना गरिएको थियो। कार्यक्रममा 100 भन्दा बढी प्रमुख भारतीय फलफूल आयातकर्ताहरूले भाग लिएका थिए। यसमा महाराष्ट्रका अल्फोन्सो र केसर आँप, आन्ध्र प्रदेशका बंगनापल्ली र हिमायत, उत्तर प्रदेशका लाङ्रा र दशहरी अनि गुजरातका पाकेका राजपुरी आँपहरू समावेश थियो। कोस्टको होलसेलका उपाध्यक्ष बब हस्कीले भन्नुभयो, भारतीय केसर आँपको माग यति उच्च छ कि उनीहरू तिनीहरूलाई छिटो पसलहरूमा पुर्याउन असमर्थ छन् र तिनीहरू रेकर्ड समयमा बिक्री भएका छन्। अमेरिकी सिनेटर मनका धिङ्राले भन्नुभयो, खाद्य आदान प्रदानले देशहरू बीचको पोषण आवश्यकताहरू मात्र पूरा गर्दैन तर बलियो व्यापार, आर्थिक र सांस्कृतिक सम्बन्धको जग पनि राख्छ।
3: I cannot thank him and his team enough.
4: वाशिंगटन के लोगों को आम से परिचित कराने के लिए मैं उनका और उनकी पूरी टीम का दिल से धन्यवाद करती हूँ। मुझे, मेरे परिवार और हमारे समुदाय को स्थानीय कॉस्टको से केसर आम खरीदने का मौका मिला, ये हमारे लिए गर्व की बात है। ऐसे महत्वपूर्ण रिश्ते ही व्यापार, अर्थव्यवस्था और व्यावसायिक संबंधों को मजबूत बनाते हैं और आगे बढ़ाते हैं।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा भारतीय आँपको समृद्ध विविधताको बारेमा पनि कुरा गर्नुहुँदै गाउँबाट विश्व बजारसम्मको यो यात्रा गरेकोमा भारतका आँप किसानहरूको प्रशंसा गर्नुभयो।
5: आम की ये यात्रा अब गाउँ से ग्लोबल मार्केट तक भी पहुँच रही है। मन की बात के माध्यम से मैं आम की पैदावार से जुड़े अपने किसान भाई बहनों की प्रशंसा करूंगा। आप देश की कृषि अर्थव्यवस्था के लिए आम किसान नहीं बहुत विशेष है, ऐसे ही छाए रही है।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्स्याङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले धेरै देशहरूले आर्थिक अनिश्चितताको सामना गरिरहेको बेला भारतले विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो विशिष्टता कायम राखेको बताउनु भएको छ। वित्त वर्ष 2025-26 रेकर्ड गरेको 7.7% जीडीपी वृद्धि दरलाई उल्लेख गर्नुहुँदै श्री सिंहले भन्नुभयो, यो उपलब्धिले विगत 12 निर्मित भारतीय अर्थव्यवस्थाको लचिलोपन र अन्तर्निहित शक्तिलाई प्रतिबिम्बित गर्दछ। सामाजिक मा एक पोस्ट गर्नुहुँदै श्री सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आर्थिक वृद्धिलाई स्थिरता, आत्मविश्वास, निरन्तरता र विश्वसनीयतासँग जोडेको छ। भारतीय विमानस्थल प्राधिकरणले देशभरका हवाई यात्रीहरूको लागि कनेक्टिभिटी सुदृढ गर्ने उद्देश्यले दुई निजी क्याब कम्पनीहरूसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। प्राधिकरणले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, यी सम्झौताहरूले प्रमुख भारतीय विमानस्थलहरूमा यात्रुहरूलाई निर्बाध, सुलभ र भरपर्दो क्याब सेवाहरू प्रदान गर्नेछन्, जसले गर्दा उनीहरूको यात्रा अझ सुविधाजनक र आरामदायी हुनेछ। इरानका सर्वोच्च नेता मोस्तबा खामिनेका सैन्य सल्लाहकार मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलबाट स्वतन्त्र रूपमा निर्णय लिन, हर्मुसको जलडमरूको नाकाबन्दी अन्त्य गर्न र इरानको जफ्त गरेको सम्पत्ति रिहा गर्न आह्वान गर्नुभएको छ। एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा रेजाईले दुई पक्षबीचको वार्ता ठप्प रहेको र ट्रम्पले गतिरोध तोड्नुपर्ने बताउनुभयो। उहाँले यदि अमेरिका इरानसँग सम्झौता चाहन्छ भने इरानको जफ्त गरेको सम्पत्ति रिहा गर्नुपर्ने र त्यसपछि मात्र बाटो स्पष्ट हुने बताउनुभयो। भारत अनि अफगानिस्तान बीच मुल्लनपुर नयाँ चण्डीगढको महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा प्रथम दिनको टेस्ट म्याच जारी छ। भारतले पहिलो ब्याटिङ गर्ने क्रममा 66 तीन विकेट गुमाएर 285 रन बनाएको छ। मौसम विज्ञानले भोलिसम्म केरला र माहेमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। उत्तर पूर्वी भारत, कर्नाटक, तमिलनाडु, पुडुचेरी र कराईकलमा पनि आगामी दुई दिनमा भारी वर्षा हुने सम्भावना छ। आज पश्चिम बंगालको तराई क्षेत्र, तेलेङ्गाना, कोंकण, गोवा, मध्य महाराष्ट्र, रायलसीमा, अण्डमान र निकोबार टापुहरू र लक्षद्वीपमा पनि यस्तै अवस्थाको अनुमान गरिएको छ। यो समाचार युट्युबमा एट एआईआर न्युज कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। रेल मन्त्री अश्विनी वैष्णवले पश्चिम बंगालमा लामो समयदेखि रोकिएका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको शुरूआत गर्ने बताउनु भएको छ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मांडवियाले युवाहरू राष्ट्रको वास्तविक शक्ति र विकसित भारतको सपना साकार पार्ने प्रेरक शक्ति भएको बताउनुभयो। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचारका साथ 5 बजेर 5 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट श्रोताहरूले भर्खरै सुन्नुभयो शुभ मुद्गलको स्वरमा देशभक्ति गीत। श्रोता, समय यस बेला अपरान्न 4 बज्यो। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ नेपाली वार्ताको कार्यक्रम।

0: नमस्कार श्रोतावृन्द, कार्यक्रम नेपाली वार्तामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। आजको बसाइमा हामीसित हुनुहुन्छ भारतीय नेपाली चलचित्र क्षेत्रका एकजना प्रतिष्ठित अभिनेता, निर्देशक एवं दार्जिलिङ साउथफिल्ड महाविद्यालयका प्राध्यापक कुशल घिमिरे। श्रोतावृन्द, आजको यस वार्ताको विषय रहेको छ चलचित्र चर्चा, र श्रोतावृन्द यस कार्यक्रमको मध्यस्थताकर्ता हुनुहुन्छ लेखनाथ राई। श्रोतावृन्द, अन्तिमसम्म यस कार्यक्रमलाई सुनेर प्रतिक्रिया अवश्य दिनुहोला।
1: नमस्कार श्रोता मित्र, आज पनि हामी पोडकास्ट कवरको अङ्कमा उपस्थित छौँ, र यो आजको अङ्कमा भने हामी एकजना यस्ता अतिथिसँग स्टुडियोमा उपस्थित छौँ जसले चलचित्र जगतमा धेरैवटा विधाहरूमा भनौँ धेरैवटा पक्षबाट काम गर्दै आउनु भएको छ। यहाँलाई सर्वप्रथम स्वागत जनाउँदछौँ। यहाँ हुनुहुन्छ कुशल घिमिरे। नमस्कार सर।
2: नमस्कार।
1: सर, हामी आज यो पोडकास्टमा कुरा गर्ने क्रममा हामीलाई यस्तो थियो कि यो चलचित्रकै बारेमा केही कुरा गरौँ भन्ने थियो।
2: हजुर,
1: त्यसो त चलचित्रको धेरै लामो इतिहासहरू छ, तर हामीले तपाईँकोबाट सुरु गरौँ कि तपाईँले यो चलचित्र जगतमा आउनको निम्ति अथवा चलचित्र जगतमा तपाईँले यसरी पदार्पण गर्नको निम्ति तपाईँलाई कसरी चाहिँ यस्तो चासो बढ्यो?
2: विशेष गरी म बाल्य अवस्थामै भनौँ अथवा 16-17 वर्षको उमेरमा चाहिँ हामी गाउँबाट मिरिक बस्ती, मेरो गाउँ हो, र मिरिक बस्तीमा चाहिँ मेरो एकजना साथी थियो डल्लेबा लेप्चा, र ऊ र म मिलेर चाहिँ हामीले त्यो समाजमा अलिकति सचेतना ल्याउनको निम्ति होइन, समाजमा त्यो को जुन परिवेश हुन्छ त्यो परिवेशलाई अलिकति सकारात्मकतर्फ लानुको निम्ति मद मदिरा खानु हुँदैन, सिगरेट बिँडी खानु हुँदैन, होइन त्यस्तो अवेरनेस प्रकारको नि हामीले सडक नाटकहरू गर्थ्यौँ। त्यो नाटकहरू हामी गर्दै जाँदाखेरि म आफै लेख्थेँ पनि र अभिनय पनि गर्थेँ। त्यो गर्दै जाँदाखेरि चाहिँ हामीलाई अन्य गाउँहरूतिरबाट क्या, जस्तै अब मिरिक बस्तीको सराउन्डिङ एरियाको गाउँहरूतिरबाट पनि हामीलाई अलिअलि पैसा दिएर हामीलाई त्यो सडक नाटक उनीहरूले निम्त्याउनुहुन्थ्यो, अनि हामी जान्थ्यौँ त्यसरी, अनि अन्य गाउँतिर उनीहरूले पैसा दिन्थ्यो, हामी जान्थ्यौँ अनि नाटक देखाउँथ्यो। त्यसरी नाटक देखाउँदा देखाउँदा चाहिँ मलाई एक प्रकारको त्यो अभिनयप्रति चाहिँ रुचि जाग्यो। अभिनय सँगसँगै लेखनमा पनि अनि निर्देशनमा पनि मलाई रुचि जाग्यो, अनि कालान्तरमा गएर चाहिँ अलिकति समयपछि चाहिँ म चलचित्रपट्टि पनि त्यही हिसाबले नै म अगाडि आएँ।
1: यो चलचित्र जगतमा तपाईँले सुरु कुरा गर्नुभयो, जस्तै आउनुभन्दा अघि तपाईँले नाटकहरूमा काम गर्नुभयो भन्ने छ, यसमा हामीलाई थाहा लागेनुसार तपाईँले यो कथानक चलचित्रहरू, लघु चलचित्रहरूमा काम गर्नुभएको छ। त्यसमा कथानक चलचित्रहरूमा ध्रुव तारामा अभिनय गर्नुभएको छ।
2: हजुर, यो ध्रुव ताराको विषयमा अलिकति कुरा गरौँ है।
1: हजुर,
2: ध्रुव तारा चाहिँ के थियो भनेदेखिलाई चाहिँ म मिरिक महाविद्यालयमा अध्ययन गर्दाखेरि त्यो समयमा चाहिँ हाम्रो कलेजकै साथीहरूले, कलेजसँगै पढ्ने साथीहरूले चाहिँ चलचित्र बनाउने भन्ने कुरा भयो, अनि यो कुरा थियो 2012 कुरा, अनि त्यो 3 जेलसम्म चाहिँ दार्जिलिङमा अहिलेको जस्तो महिनै पछि होइन वर्षै पछि अहिले चलचित्र प्रायः प्रायः निस्किँदैछ, त्यस्तो निस्किँदैन त्यति बेला चाहिँ, अनि त्यति बेला चाहिँ जुन प्रकारको त्यो चलचित्र निर्माणको लागि इक्विपमेन्टहरू प्रयोग गरिन्थ्यो त्यो पनि अलिकति हाई रेजोल्युसनको, हाई लेभलको थिएन, अनि र पनि साथीहरूले चलचित्र बनाऊ भन्दाखेरि चाहिँ त्यहाँदेखि के भयो भने उनीहरूले त्यसरी नै अडिसन लिँदा लिँदा मलाई पनि बोलाए क्या, किनभने उनीहरूलाई थाहा थियो मैले अभिनय गर्छ, यो मान्छेले नाटकमा काम गर्दैछ भनेर उनीहरूलाई थाहा थियो, अनि उनीहरूले मलाई बोलाउँदाखेरि चाहिँ तर त्यहाँनिर एउटा समस्या भयो, के भयो भनेदेखिलाई चाहिँ म त सडक नाटक गर्ने मान्छे, मैले जुन डायलग म बोल्छु, जुन संवाद बोल्छु त्यो त झन्डै 20 फिट 25 फिट को मान्छेहरूले केही नलगाइ सुन्नुपर्ने स्थिति थियो, त्यस्तै डायलग बोले। तर त्यहाँनिर एकजना हाम्रो डिओपी हुनुहुन्थ्यो, क्यामेराम्यान चञ्चल थापा, उहाँले चाहिँ दिल्लीबाट चलचित्र नै अध्ययन गरेर आउनु भएको मान्छे रहेछ, अनि उहाँले मलाई ट्रेनिङ गराउनु भयो, उहाँले मलाई सिकाउनु भयो यसरी बोल्नुपर्छ, डायलग यसरी गर्नुपर्छ। त्यो हिसाबले चाहिँ हामीले ध्रुव तारा चलचित्रमा चाहिँ मैले एउटा विशेष अभिनेताको रूपमा चाहिँ काम गर्ने सके पनि, र त्यो चलचित्रले विशेष फेरि के भयो भने दार्जिलिङमा त्यति बेला चलचित्र भटाभट नबनिरहेको अवस्थामा त्यो चलचित्रको कथावस्तु जुन थियो त्यो कथावस्तुले गर्दाखेरि पनि, अनि हामी जुन पात्र थियो त्यो पात्रहरूले बोलेको संवाद डायलग डेलिभरीको आधारले पनि त्यो चलचित्र निकै राम्रोसँगले चल्यो अनि त्यहाँदेखि त अझै रुचि अझै बढेर गयो त्यहाँदेखि अन्य चलचित्रहरूमा पनि काम गर्ने मौका पाएँ मैले
1: हजुर त्यसरी नै तपाईँले यो कथानक चलचित्रमा अरू पनि गर्नुभएको छ द आइस भन्नेमा पनि अभिनय गर्नुभएको छ गुरु मङ्गल गाथा भन्नेमा पनि अभिनय गर्नुभएको छ र छाया भन्ने
2: गुरु मङ्गल गाथाको चाहिँ अलिकति कुरा गर्न सक्छौँ हामी यो चाहिँ के छ भनेदेखिलाई चाहिँ यो अलिकति मलाई मेरो लाइफमा सबैभन्दा राम्रो लागेको चलचित्र पनि हो हुन त त्यो पब्लिकमा प्रचार प्रसार बेसी भएको र मान्छेहरूले मन पराइदिएर यो मान्छे मेरो है भन्ने टाइपको बनाएको चाहिँ मलाई ध्रुवताराले हो तर गुरु मङ्गल गाथा चाहिँ के छ भनेदेखिलाई चाहिँ कालिम्पोङमा मङ्गलधाम छ मङ्गलधामको गुरु हुनुहुँदो रहेछ एकजना मैले अहिले उहाँको नाम बिर्सेँ हामी त्यसलाई अहिले बात मार्दै जाँदा निस्किनु पनि सक्छ उहाँ एउटा निकै ठुलो गुरु हुनुहुन्छ जसले चाहिँ त्यो स्थापना गर्नुभएको त्यो उसमा छ कालिम्पोङमा छ
1: अनि त्यहाँ सायद म करेक्ट हो भनेदेखिलाई मङ्गलदास गुरुजी
2: मङ्गलदास गुरुजी हजुर तपाईँलाई थाहा भएछ उहाँले नै स्थापना गर्नुभएको त्यो के भन्नु त्यो जुन अहिलेको मन्दिर छ होइन धाम छ अहिले त्यो धाम त्यहाँको गुरुजी हुनुहुन्छ अनि त्यो गुरुजीले चाहिँ डम्बरसिंह गुरुङको पालामा चाहिँ कालिम्पोङमा त्यहाँनिर स्थापना गर्नुभएको रहेछ अनि डम्बरसिंह गुरुङले चाहिँ पहिला त निकै विरोध जनाउनु भएको छ पछिबाट चाहिँ उहाँले पनि सपोर्ट गर्नुभएको छ त्यो उनीहरूको दुईजनाको त्यो कथालाई चाहिँ सिके श्रेष्ठ सरले चाहिँ कथा लेख्नु भयो र त्यसलाई चाहिँ पहिला नाट्य प्रकारले गर्नुभएको थिएछ पछिबाट चाहिँ त्यसलाई टेली चलचित्र बनाउनु भयो अनि त्यो टेली चलचित्रमा चाहिँ उहाँहरूको त्यो गुरु तपाईँले भन्नुभयो नाम गुरुको चाहिँ अभिनेता त्यसको मूल रोलमा मेन क्यारेक्टरमा चाहिँ अर्कै एकजना क्यारेक्टर हुनुहुँदो रहेछ उहाँलाई के समस्या हुँदाखेरि चाहिँ त्यहाँ मलाई बोलाउनु भएको थियो क्या अनि म गएँ अनि गएर त्यो रेसल पनि होइन सिधै सुटिङ गर्नु लागेको एउटा मञ्चमा डल्लै सेटअप बनाउनु भएको थियो अनि हाम्रो मेरै साथी त्यो विक्की प्रधानले नै सिनेमाटोग्राफी गर्नुभएको थियो उहाँहरूले खिच्नु भएको थियो अनि त्यो डायलग त्यहाँनिर पनि संवादको मजाको उयो छ संवाद जुन बोल्नु पर्थ्यो त्यो चाहिँ भाषा अलिकति अहिलेको हामीले जुन प्रकारको भाषा बोलिरहेको छौँ त्यस्तो खालको किसिमको भाषा थिएन त्यो सायद त्यो धर्मसँग सम्बन्धित भएर पनि होला र त्यो अहिलेभन्दा 50-60 वर्ष अगाडिको कुरा भएर पनि होला अनि त्यो संवाद रट्नुपर्ने स्थिति थियो क्या मलाई अनि त्यो संवादहरू भन्दाखेरि त्यहाँदेखि त्यहाँनिर गुरुको रोलमा अभिनय गर्दाखेरि मैले धेरै प्रकारको धेरै कुराहरू त्यहाँनिर सिक्ने मौका पनि पाएँ अनि त्यो चाहिँ मैले जीवनमा गरेको अलिकति फरक धारको अभिनय र डायलग डेलिभरी चाहिँ हो भन्ने मलाई लागेको थियो क्या अनि त्यो धेरै कुरा सिक्ने मौका पाएको थियो मैले
1: यसरी तपाईँले यो छाया भन्ने कथानक चलचित्रमा पनि तपाईँले अभिनय र निर्देशन गर्नुभएको छ यसमा चाहिँ दुइटै तपाईँले चरित्रमा आफ्नो भूमिकालाई निभाउनु भएको छ एउटा अभिनय पनि गर्नुभएको छ निर्देशन पनि गर्नुभएको छ यो यसो हेर्दाखेरि अभिनय र निर्देशन गर्दाखेरि कुनै काममा अप्ठ्यारो पर्दैन कि कस्तो अनुभव हुन्छ
2: त्यो चाहिँ त्यो सन्दर्भमा त्यहाँबाट पहिला छोटो अलिकति कुरा भनेर अन्य कुरा भन्छु के भन्दालाई चाहिँ कलाकारले अभिनय गर्दाखेरि चाहिँ होइन अन्य निर्देशक छ भनेदेखिलाई चाहिँ आफूलाई कतिवटा कुरामा खुलेर अभिनय गर्नु बहुत साह्रो पर्छ किनभने उनीहरूले के डिरेक्सन दिइरहेको हुन्छ नि त यस्तो गर उसो गर्नुपर्छ भनेर भनिरहेको हुन्छ आफू खुल्लिने आफ्नो मुटुबाट अभिनय गर्नुपर्ने त्यो पाइँदैन क्या तर आफैले निर्देशन गरेको मुभी छ भने चाहिँ खुलेर गर्न पाइन्छ मतलब त्यो बााउन्ड्री पनि लाग्दैन त्यहाँनिर संवादको त्यो बााउन्ड्री पनि लाग्दैन होइन कुनै किसिमको त्यो आफूलाई अराउने मान्छे हुँदैन नि त यो गर त्यो गर भन्ने मान्छे हुँदैन त्यसले गर्दाखेरि मलाई चाहिँ प्रायः प्रायः आफूले अभिनय गरेको चलचित्रमा त आफै निर्देशन गर्नु मलाई मन लाग्छ होइन निर्देशनको हुन त म अब त्यो प्रोफेसनल्ली पढेर आएको मान्छे त होइन तर स्व अध्ययनले चाहिँ चलचित्र निर्माणमा चाहिँ कुन कुन कुराले कुन कुन पक्षले कुन कुन स्थितिले चाहिँ चलचित्रलाई अलिकति राम्रो बनाउन सकिन्छ भन्ने कुरा चाहिँ मैले स्वदनले अलिअलि बुझेको छु त्यसले गर्दाखेरि पनि मलाई निर्देशन गर्दाखेरि र विशेष गरी अभिनय गर्दाखेरि सँगसँगै निर्देशन गर्दाखेरि चाहिँ आफूलाई अभिनय चाहिँ अलिकति तिखार्नु चाहिँ सजिलो पर्छ अनि त्यो छाया चलचित्र चाहिँ हामीले 2018 हामीले निर्देशन गरेको थियौँ विशेष गरी यो चाहिँ मैले आफै सृजना गरेको चाहिँ होइन यसमा जुन कथा थियो त्यो चाहिँ हाम्रो नोर्देन लामा एकजना दार्जिलिङको राम्रो एकजना कलाकार हुनुहुन्छ उहाँले नै यो लेख्नु भएको थियो सँगसँगै उसकै एकजना साथी हुनुहुन्थ्यो मैले अहिले नाम बिर्सेँ उसको उहाँले चाहिँ सहनिर्देशन गर्नुभएको थियो सँगसँगै स्क्रिप्ट पनि उहाँले लेख्नु भएको थियो कालिम्पोङकै हुनुहुन्थ्यो उहाँ अन्त गर्नुभएको थियो अनि हामीले यो यसको डल्लै सुटिङ चाहिँ हामीले मङ्पुमा गरेको थियौँ
1: सरकार हामी कुरा गरिरहेछौँ अहिले हामी नेपाली सिनेमा जगतका नेपाली फिल्म जगतका एकजना यस्ता कलाकारको बारेमा नायक अभिनेता निर्देशक उहाँले यसरी हाम्रो सिनेमा जगतमा धेरै काम गर्दै आइरहनु भएको छ, उहाँ युवा पनि हुनुहुन्छ। तपाईँले यो यसो तपाईँको उयो हेर्दाखेरि, तपाईँको डाटा हेर्दाखेरि, तपाईँले निकै पहिलादेखि यो अभिनय क्षेत्रमा काम गर्दै आएको हामीले देख्छौँ। जस्तै तपाईँले बालुवाको घर भन्नेमा अभिनय गर्नुभएको छ, यसमा अभिनय निर्देशक यो नाटक भनेर भन्नुभएको छ। सर, यो हामीले चलचित्र अभिनयको कुरा गर्दा गर्दा यहाँनिर यो चलचित्रहरूलाई पनि धेरै क्याटेगोरीमा भनौँ है बाँटेको छ, त्यस्तो देख्छौँ नि त हामीले। तपाईँले पनि त्यसरी यहाँनिर बुझ्दाखेरि, तपाईँको डाटालाई हेर्दाखेरि तपाईँले पनि एक किसिमको होइन अलिकति बहुआयामिक प्रकारले नै अभिनय र कामहरू गरिरहेको देख्छौँ हामी। तपाईँले केही लघु चलचित्रहरूमा पनि काम गर्नुभएको छ, लघु चलचित्र र यो मुख्य धाराको चलचित्र भनौँ है, यसमा के भिन्नता छ?
2: लघु चलचित्र जो छ यसको जुन टाइम फ्रेम छ, यो टाइम फ्रेम छोटो हुन्छ। अनि यो हामीले विशेष त नाटकको त हामीलाई थाहै छैछ, नाटकको तत्त्वहरू थाहा छ, नाटक कस्तो हुन्छ भन्ने कुरा थाहा छ नि। अनि चलचित्रमा पनि त्यही हो क्या, नाटकमा पूर्णाङ्की नाटक हुन्छ। अब यसलाई तपाईँले सम्झिनुहोस्, चलचित्रमा फिचर फिल्म होइन, अनि नाटकमा हाम्रो एकाङ्की हुन्छ, अनि चलचित्रमा पनि हाम्रो सर्ट मुभी हुन्छ। सेम हो यो क्या, पूर्णाङ्की नाटक र एकाङ्की नाटक जस्तै, फिचर फुल लेन्थ फिल्म र यो सर्ट फिल्म हो। तर यो दुइटै कथानक चलचित्र हो, यो दुइटैमा तपाईँको स्टोरी हुन्छ। तर यो जुन कथानक चलचित्र छ अथवा फिचर फिल्म छ अथवा फुल लेन्थ फिल्म छ, अलिकति यसमा चाहिँ बेसी मात्रामा मनोरञ्जन हुन्छ, इन्टरटेनमेन्ट बेसी हुन्छ, मनोरञ्जन बेसी हुन्छ। बलिउडमा चलिरहेको छ नि यो फर्मुला फिल्म भन्छ नि, फर्मुला फिल्ममा चाहिँ के हुन्छ भने मान्छेको मनोविज्ञान अध्ययन गर्ने उनीहरूको एउटा टिम हुन्छ क्या, ताकि पब्लिकले, जनताले अथवा दर्शकले के कुरा चाहिँ मन पराइरहेको छ, अन्त त्यो जे जे मन पराओस्, फाइट मन पराएको छ भने फाइट, लभको सिक्वेन्स मन पराइरहेको छ भने त्यो होइन, त्यहाँदेखि अब इमोसनल मन पराइरहेछ पब्लिकले भनेपछि त्यही किसिमको फर्मुला फिल्म बनाउँछ। तर यो जुन लघु चलचित्र हुन्छ, यो लघु चलचित्र त्यो किसिमको हुँदैन क्या। यो लघु चलचित्र बनाउने जति पनि निर्माता निर्देशक हुन्छ, उनीहरूले मूल रूपमा नै सोचेको हुन्छ कि हेर्ने दर्शकलाई हामी कुन चाहिँ विचार दिउँ, कुन किसिमको दर्शन चाहिँ दिउँ, कुन विषयमा चाहिँ उनीहरूलाई ज्ञान दिउँ। त्यसले गर्दाखेरि मलाई सबभन्दा बेसी बेस्ट लागेको चाहिँ यो कथानक फर्मुला फिल्महरू भन्दा चाहिँ मलाई चाहिँ सर्ट फिल्म। लघु चलचित्रमा चाहिँ हामीले के गर्न सक्छौँ भनेदेखिलाई चाहिँ मान्छेलाई वर्तमान विश्वले देखिरहेको जुन दर्शन छ, वर्तमान विश्वले देखिरहेको भोगिरहेको जुन समस्याहरू छ, त्यो समस्या किन उठिरहेको छ, के कारणले उठिरहेको छ, त्यसलाई चाहिँ हामीले साधारणभन्दा साधारण एउटा फोन मात्रै बोक्ने मान्छेसम्मलाई हामी देखाउन सक्छौँ। टिभी छैन उनीहरूकोमा, फोन त हुन्छै हुन्छ अहिलेको समयमा, त्यो फोन हेर्नेलाई पनि हामी त्यो किसिमले दिन सक्छौँ। त्यसले गर्दाखेरि मलाई लघु चलचित्र निकै मनपर्छ। र मैले यो जति पनि तपाईँलाई, तपाईँकोमा भएको जुन लिस्ट छ मेरो लघु चलचित्रको, यो चाहिँ कोरोनाको टाइममा बनाएको, त्यति बेला एकदमै फ्री समय थियो 2020-21 समयमा। त्यति बेला हामीले 3-4 गाउँकै साथीभाइहरू मिलेर हामीले यो सर्ट फिल्महरू, लघु चलचित्र हामीले बनायौँ, युट्युबमा हामीले अरूलाई देखायौँ।
1: हामीले चलचित्रको बारेमा कुरा गरिरहँदाखेरि चलचित्र जगतमा यसको वृहत आफ्नो ठाउँ छ, त्यसमा तपाईँहरूले काम गरिरहनु भएको छ, अभिनय निर्देशक, नाटक, लघु चलचित्र, कथानक चलचित्रमा, तपाईँलाई कस्तो अनुभव हुन्छ कि यो चलचित्र जगतमा चाहिँ हाम्रो भारतीय नेपाली चलचित्रहरूको अवस्था चाहिँ कस्तो छ अथवा कुन स्तरमा छ भन्ने लाग्छ तपाईँको आफ्नो विचारमा?
2: त्यसको यस्तो छ, हाम्रो 1950-51 कलकत्ताबाट डिबी परियारले सत्य हरिश्चन्द्र भन्ने चलचित्र बनायो होइन 1950। त्योभन्दा अगाडि भारतमा सत्य हरिश्चन्द्र नै चलचित्र बनिएको थियो, त्यसको ठिक 36 वर्ष, साह्रै ग्याप छैन क्या। 1913 बनिएको नि त बलिउडको फर्स्ट चलचित्र पनि होइन, 1913 बनिएको, यता 1951 मोटामोटी 36 वर्षको मात्रै ग्याप छ होइन। अनि नेपालमा त झन् नेपालको जुन सिनेमा छ, नेपालको सिनेमा त झन् अझै हाम्रोभन्दा पछि होइन, झन्डै मोटामोटी 12-13-14 वर्ष पछि आमा भन्ने चलचित्र बनिएको छ। भनेपछि हाम्रो जुन भारतीय नेपाली चलचित्र छ त्यसले मोटामोटी 70-76 वर्षको समय अवधि पार गरिसकेको छ। तर अहिलेसम्म दार्जिलिङ, कालिम्पोङ, डुवर्स, सिक्किम, भारतको जति पनि नेपाली बसोबास गर्ने जग्गाहरू छ, त्यहाँबाट बनिएको चलचित्रहरूको गणना गऱ्यौँ भने मोटामोटी तपाईँको 110 जस्तो मात्रै छ। अब बलिउडको, हाम्रोभन्दा 36 वर्ष अगाडि बनाएको बलिउडको गणना गर्न पनि सक्दैनौँ हामी, नेपाली, नेपालबाट बनिने नेपाली चलचित्र पनि गणना गर्न सक्दैनौँ। तर हाम्रो यहाँबाट भारतबाट बनिने चलचित्रहरू जुन छ त्यसले चाहिँ किन बजार टिप्न सकेन, किन बजारसम्म पनि जान सकेन, के स्थिति आइपऱ्यो, के कारणले गर्दाखेरि भारतीय नेपाली चलचित्र फस्टिने मौका पाएन? त्यसमा सोझो उत्तर मान्छेहरूले प्रायः प्रायः मैले कुरा गरेको सुन्दाखेरि उनीहरूले दिइरहेको हुन्छ, हाम्रो मार्केटिङ गर्ने जग्गा छैन भन्ने हो क्या, हाम्रो क्षेत्र छैन, हाम्रो बजार छैन भनेर त्यो किसिमको मान्छेहरूले कुरा गरेको सुन्छौँ हामी। तर मलाई त्यस्तो लाग्दैन क्या, किनभनेदेखिलाई चाहिँ अहिले त अब ग्लोबल भिलेजको कुरा छ, संसार त एउटा मुठीमा छ भन्ने कुरा छ। हामीले आजको दिनमा यहाँनिर चलचित्र बनायौँ भनेदेखिलाई त्यो लगेर अमेरिकामा पनि देखाउन सक्छौँ अथवा ओटिटीमा बेच्यौँ भन्दा हामी सारा संसारमा हामीले बेच्न सक्छौँ। मार्केट हाम्रो अहिलेको समयमा चाहिँ समस्या होइन, तर समस्या के भइरहेको छ भनेदेखिलाई चाहिँ अब जस्तै नेपालमा प्रथम चलचित्र आमा बनायो होइन, आमा बनाउँदाखेरि त्यहाँबाट माइतघर बनायो अनि नेपालको सरकारी संस्थाहरूले उनीहरूलाई सपोर्ट गर्यो, सरकारी संस्थाहरूले विभिन्न जग्गामा हलहरू निर्माण गरेर नेपालको चलचित्र धेरै विकसित भएर गयो। अहिलेको समयमा त नेपालको चलचित्रहरू अस्करहरूसम्म पुग्ने नजित्ला तर एक नोमिनेसनको फर्स्ट स्टेजसम्म पुग्ने स्थितिमा चलचित्रहरू बनिँदैछ। तर त्यही हाराहारीमा बङ्गाली चलचित्र जुन छ कलकत्ताबाट विशेष गरी निर्माण हुने बङ्गाली चलचित्र त त्यति नै बेला अस्करहरूसम्म पुगेर पनि हाम्रो सत्यजित रे होइन लिजेन्ड व्यक्तित्व चलचित्रको उहाँले त अस्करसम्म पनि जित्नु भएको। अनि अन्य क्षेत्रको यो पन्जाबी चलचित्रहरू भयो अन्य भारतकै अन्य भाषाको चलचित्रहरूले पनि आज विश्व स्तरमा उनीहरूले आफ्नो स्थिति विश्व स्तरमा उनीहरूले उनीहरूको आफ्नो स्थान निर्धारण गरिसकेको छ। तर हामी भारतीय नेपाली चलचित्रले त्यो स्थान निर्धारण गर्न सकेका छैनौँ अनि यसको निम्ति चाहिँ हामीलाई हुनसक्छ हामीले खोज्न नसकेर हो अथवा हामीले अलिकति अगाडि बढ्न नसकेर हो हाम्रो स्थिति चाहिँ त्यति माथि पुग्न सकेको छैन। तर त्यसो भनेर हामी भारतीय नेपाली चलचित्रलाई ल्याउन पनि मिल्दैन किनकि हिजोआज भर्खरै दार्जिलिङबाट बनिएको चलचित्रहरू सिक्किमबाट बनिएका चलचित्रहरू विश्वका ठुला ठुला चलचित्रको जुन उत्सव हुन्छ त्यो उत्सवतिर गएर अनि कम्पिटिसनहरू हुन्छ प्रतियोगिताहरू हुन्छ चलचित्र प्रतियोगिताहरू हुन्छ त्यहाँनिर गइसकेको छ। हालैमा दार्जिलिङ खरसाङबाट फुर्बा छिरिङ लामा निर्देशक हुनुहुन्छ, उहाँले पहिला थुप्रै लघु चलचित्रहरू निर्माण गर्नुभएको थियो। उहाँले एउटा चलचित्र बनाउनु भयो इन्द्रबहादुर राईको कथामा जार भन्ने कथाको मूल नाम चाहिँ जार भएकै एउटा कथा थियो, त्यसलाई चाहिँ उनीहरूले एडप्ट गरेर जार भन्ने चलचित्र बनाउनु भयो। त्यो चलचित्रले दार्जिलिङ र नेपालमा राम्रोसँगले मार्केट पनि लियो, राम्रो पैसा कमाउने कमायो होइन, र अहिले चाहिँ विश्वको विभिन्न फेस्टिभलहरूतिर फिल्म फेस्टिभलहरूतिर चलिरहेको छ। त्यस्तै प्रकारले सिक्किमबाट पनि सेप अफ मोमो भन्ने एउटा चलचित्र छ, त्यो चलचित्रले पनि विश्वको थुप्रै चलचित्र फेस्टिभलहरूतिर गएर त्यहाँनिर पठाएर त्यहाँनिर जितिसकेको पुरस्कारहरू जितिसकेको अवस्था छ होइन। त्यस्तै प्रकारले अन्य थुप्रै त्यस्तो चलचित्रहरू छ जसले चाहिँ आज विश्वको जुन चलचित्रको धार छ विश्वको जुन प्रकारको चलचित्रको स्तर छ त्यही हाराहारीमा भारतीय नेपाली चलचित्र पनि पुगिसकेको र पुग्दै गरेको अवस्था छ। यो एउटा सकारात्मक पक्ष छ हाम्रो निम्ति। र अब दार्जिलिङको जति पनि कलाकारहरू छ टेक्निसियनहरू छ चलचित्र निर्माण गर्ने निर्माताहरू छ निर्देशकहरू छ एउटा राम्रो बजार पाउन सक्ने स्थिति अब भारतीय नेपाली चलचित्रको पनि छ होइन, अब अगाडि बढ्दैछ। त्यसले गर्दाखेरि मलाई त आशा छ भोलिको दिनमा हामीले चलचित्र बनायौँ भनेदेखिलाई साह्रै समस्यामा पर्नुपर्ने अवस्था चाहिँ छैन। तर दार्जिलिङ सिक्किम र भारतीयबाट नेपाली चलचित्रमा जति लगानी गरिरहेको छ होइन, विशेष गरेर चलचित्र निर्माणको लागि त पैसा हो मूल रूपमा चाहिने, त त्यो निर्माताहरू चाहिँ अलिकति अहिले पनि हुनुहुन्छ गर्दै हुनुहुन्छ तर अझै दुई तिन पाइला अगाडि बढ्नुपर्ने स्थिति छ क्या। उनीहरूले अब कसरी एउटा चलचित्र बनाइसकेपछि पैसा कमाउनु पर्ने, कसरी मार्केट सजाउनु पर्ने, कसरी विज्ञापन गर्नुपर्ने भन्ने कुराहरू चाहिँ निर्माता पक्षले पनि बुझ्नु आवश्यक छ।
3: तपाईँको भनाइमा एउटा के कुरा बुझियो भन्दाखेरि दार्जिलिङ अथवा भारती भनौँ भारतीय चलचित्रको क्षेत्रमा अहिलेको घडीमा अलिकति कमी देखिएको भने निर्माताहरूको
2: निर्माताहरूको
3: तपाईँलाई कस्तो लाग्छ? हाम्रो यो हुन त कलाकारको त साँच्चीमाना हुँदैन भनिन्छ, तर र पनि हाम्रो यहाँको जसले चाहिँ कलाकार बनिन्छु भन्ने सोच राख्छ है त्यस्तो किसिमको जो आफ्नो एउटा ट्यालेन्ट हुन्छ त्यस्तोहरूको तपाईँलाई कस्तो महसुस हुन्छ, यहाँ कमी छ या छैन?
2: हेर्नुहोस् दार्जिलिङको मान्छेहरू जो छ होइन, म अहिले यहाँ सिलगढीबाट उता नागेर जाँदिनँ, सिक्किमहरूतिर बस्दिनँ, विशेष गरी यो दार्जिलिङ हाम्रो जुन दार्जिलिङ भूभाग छ, दार्जिलिङको सन्दर्भमा चाहिँ यो चाहिँ कलाकारहरूको खानी हो यहाँनिर चाहिँ, चाहे त्यो अभिनय गर्ने होस्, चाहे साहित्य सर्जक होस् होइन, चाहे सङ्गीतकार होस्, चाहे कुनै पनि कलाको क्षेत्रको कुनै पनि विधाको मान्छेहरू होस्, दार्जिलिङ चाहिँ सम्पन्न हो र यो कुरा चाहिँ अहिलेको सन्दर्भमा मात्रै सम्पन्न होइन क्या, अहिलेभन्दा 70-80 वर्ष अगाडिदेखि नै दार्जिलिङ सम्पन्न हो, त्योभन्दा अझै अगाडिदेखि नै दार्जिलिङ सम्पन्न हो होइन। अनि नेपाली चलचित्रको कुरा गर्नु हो भने, ग्लोबल लेभलमा नेपाली चलचित्र कुरा गर्नु हो भने, नेपालको जुन चलचित्र अहिले इन्डस्ट्री छ त्यो इन्डस्ट्रीलाई त्यहाँसम्म पुर्याउने चाहिँ दार्जिलिङकै मान्छेहरू होइन, तुलसी घिमिरे कालिम्पोङबाट नगएको भएदेखिलाई होइन, शान्ति ठटाल नेपाल नगएको भएदेखिलाई, रञ्जित गजमेर नेपाल नगइदिएको भएदेखिलाई होइन, त्यस्तो त अब नाम लिँदै गयो भने त होइन कति 5-10 मिनट समय लाग्ला, यति राम्रो राम्रो कलाकारहरू नेपालमा गएर नेपाली चलचित्रलाई उभो उठाउने काम गरिरहेको छ होइन। नेपालमा भएको जुन चलचित्रको पटकथा लेखनको कुरा छ, त्यो पटकथा लेखनमा पनि भारतबाटै गएकोहरू छ, भारतबाट नै एकदमै राम्रो राम्रो चलचित्र लेख्नेहरू छ, जस्तै अविनाश श्रेष्ठ हुनुहुन्छ आसामबाट जानुभएको, उहाँले राम्रो राम्रो चलचित्र लेख्नु भएको छ, प्रताप चन्द्र प्रधान सर हुनुहुन्छ उहाँले पनि नेपालमा गएर राम्रो राम्रो लेख्नु भएको छ, अमर रसाइली हुनुहुन्छ उहाँले पनि नेपालमा गएर पटकथा लेख्ने काम गर्नुभएको छ होइन। अब प्रताप सुब्बाको त हामीले कुरा नगरे पनि हुन्छ, प्रताप सुब्बाले त नेपालको फिल्म इन्डस्ट्रीलाई पनि अगाडि बढाउने काम गर्यो, सँगसँगै भारतमा पनि माइलस्टोनको रूपमा उहाँले परालको आएको चलचित्र बनाउनु भयो, पछिबाट मसाल पनि बनाउनु भयो होइन, मसाल चलचित्रले नै नेपालको अहिलेको प्रतिष्ठित कलाकारहरूलाई मसालबाट नै अगाडि उठाउनु भएको उहाँले। त्यसले गर्दाखेरि दार्जिलिङमा चाहिँ कलाकारको चाहिँ कमी चाहिँ छैन, तर के भइरहेको छ, हामी अन्य जग्गामा जानुपर्ने स्थिति चाहिँ भइरहेको छ अहिले, बलिउडमा प्रायः प्रायः हाम्रो दार्जिलिङबाट गएको मान्छेहरूले नै काम गरिरहेको छ होइन, सेकेन्ड एडी थर्ड एडी फोर्थ एडीमा प्रायः दार्जिलिङकै मान्छेहरू हुन्छ, अनि म्युजिकमा पनि दार्जिलिङको मान्छेहरू हुन्छ होइन। हिजोस्ति तपाईँले आइफा अवार्डमा हाम्रो कालिम्पोङको एकजना शर्माले पुरस्कार सम्मान जित्नुभयो होइन, म्युजिकमा थियो हुनुहुन्थ्यो भनेर, एरेन्जरमा हुनुहुन्थ्यो भनेर होइन, दार्जिलिङको विनोद प्रधान हुनुहुन्छ कालिम्पोङबाट होइन, उहाँले बलिउडको राम्रो सिनेमाटोग्राफर नम्बर 1 सिनेमाटोग्राफर हुनुहुन्छ बलिउडमा, अनि दार्जिलिङ चाहिँ कलाको लागि चाहिँ त्यो अलिकति यहीँनिर चाहिँ विकसित हुन अलिकति गाह्रो पर्यो, तर अन्य जग्गामा गएर हाम्रोहरूले काम चाहिँ गरिरहेको नै छ। त्यसले गर्दाखेरि ओभरअल के भन्न सकिन्छ भने दार्जिलिङ चाहिँ कलाको निम्ति चाहिँ खानी नै छ।
3: तपाईँ चलचित्र जगतमा काम गरिराख्नु भएको छ, अभिनय गरिराख्नु भएको छ, अभिनेताहरूको अभिनेत्रीहरूको पनि त्यो संसारभित्र कोही न कोही त्यस्तो आफ्नो मोडल भनौँ न, त्यस्तो आफूलाई हौसला दिने अथवा उहाँदेखि प्रेरित हुने त्यस्तो कोही न कोही हुन्छ होला, तपाईँको कोही छ?
2: विशेष गरी चाहिँ चलचित्रको दुईवटा धार, अघि तपाईँले पनि कुरा गर्नुहुँदै थियो क्या, दुईवटा धार हुन्छ, एउटा चाहिँ फर्मुला फिल्म जो चाहिँ मार्केट पिट छ, हल्ला हुन्छ होइन, हिरोको 200 फिटको लामो पोस्टर बनाएर भन्ने हल्लाहरू पनि हुन्छ होइन, यति करोड कमाए अरे 500 करोड भन्नेहरू हल्ला हुन्छ, त्यो एउटा कमर्सियल फिल्मको एउटा धार छ क्या। अनि एउटा धार छ तपाईँको मान्छेलाई कुन विषयमा, मान्छेलाई कस्तो प्रकारले कुन कुन कुराको ज्ञान दिनुपर्ने, दर्शन दिनुपर्ने, एउटा आर्ट फिल्मको एउटा धार छ क्या। दुईवटा छन् त, एउटा कमर्सियल अलग्गै भयो, एउटा आर्ट, र मेरो रुचि भनेको चाहिँ आर्ट फिल्म। मलाई त्यो कमर्सियल फिल्मको कतिवटा कुराहरू मन पनि पर्दैन, म सक्दिनँ पनि, र मलाई जाने इच्छा पनि छैन, र त्यसमा काम गर्ने जति पनि कलाकार हुनुहुन्छ मलाई त्यति इन्ट्रेस्ट पनि लाग्दैन। तर मलाई यता आर्ट फिल्ममा हेर्दाखेरि चाहिँ, विशेष गरी म यो हिन्दी र नेपालीकै भन्छु है, हुन त म अङ्ग्रेजी फिल्महरू पनि निकै हेर्छु, तर हिन्दी र हिन्दीमा मलाई नवाजुद्दिन सिद्दिकी होइन, उहाँको त्यो भित्र मुटुबाट क्या अभिनय गर्ने जुन क्षमता छ, त्यो क्षमता मलाई धेरै मनपर्छ। त्यहाँदेखि नसुरुद्दिन शाहहरू जस्तो कलाकारहरूलाई, ओमपुरी जस्तो कलाकारहरूलाई, उहाँहरूको अभिनयको क्षमता जो छ, र संवादको त्यो एउटा मर्म हुन्छ क्या, संवाद जो बोलिन्छ नि, नवरसको कुराहरू छ होइन, नवरसमा त्यो भाव अनुहारबाट त्यहाँदेखि शरीरको हावभावबाट निक्लिने कुराहरू हो नि त होइन, अनि त्यसैलाई हामी अभिनय भन्छौँ। त्यो कुराहरू उहाँहरूले एकदमै राम्रोसँगले बुझ्नु भएर चाहिँ उहाँहरूले अभिनय गर्नुहुन्छ, अनि उहाँहरू मेरो अलिकति अभिनय गर्दाखेरि उहाँहरूलाई म हेर्छु। अनि नेपालको सन्दर्भमा चाहिँ मलाई अहिलेको वर्तमान स्थितिमा चाहिँ मलाई सौगात मल्लको अभिनय एकदमै राम्रो लाग्छ. अनि विपिन कार्की त अब रोल मोडलै हुनुहुन्छ आठ फिल्मको लागि होइन. विपिन कार्कीको अब भर्खरै उनको स्वेटरको जुन उहाँको अभिनय क्षमता थियो त्यतिको अभिनय क्षमता मोटामोटी नेपाली चलचित्रको क्षेत्रमा अन्यले गरेको छ जस्तो चाहिँ लाग्दैन. छ होला तर छ जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन. त्यसले गर्दाखेरि विपिन कार्की मनपर्छ मलाई. सौगात मल्ल पनि नेपालबाट मलाई धेरै मनपर्छ.
3: अहिले भर्खर कुरा गरे जस्तै तपाईँले हामीले कुनै कोही आफ्नो एउटा रोल मोडल हुनसक्छ होइन. त्यस्तै तपाईँले तपाईँ त युवा हुनुहुन्छ यतिखेर तपाईँकोमा काम पनि राम्रो छ अभिनय पनि राम्रो छ. तपाईँले कतिजना त्यस्ता जो तपाईँभन्दा सानो अथवा युवाहरू हुनुहुन्छ होला है जसले चाहिँ भोलिको दिन अभिनयको क्षेत्रमा अथवा निर्देशकको क्षेत्रमा आउनु चाहनुहुन्छ त्यस्तो चाहना राख्नुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँले के भन्नुहुन्छ?
2: मेरो जुन आउँदो पिँढी छ आउने समयको कलाकारहरू हुनुहुन्छ

0: खट्नु पर्यो, परिश्रम गर्नु पर्यो। हामी अहिले कस्तो पनि स्थिति आइरहेछ भनेदेखिलाई कलाकार हुनुको लागि डायलग क्लियर बोल्नु सक्नुपर्छ भन्ने हुन्छ क्या, आँखा नचाउनु सक्नुपर्छ, गाला कति बेला हाँस्नु कति बेला रुनु त्यो गर्नु सक्नुपर्छ भन्नेलाई अभिनय बुझिरहेको हुन्छ। तर हामीले बोल्ने यो जुन शब्दहरू छ यो शब्दको अर्थ समेत थाहा हुनुपर्छ कलाकारलाई, अनि शब्दको अर्थ सँगसँगै शब्दको मर्म हुन्छ कि कुन सेन्टेन्सभित्र चाहिँ कुन वाक्यभित्र शब्दलाई हालिँदैछ त्यो आफ्नो आफ्नै एउटा मर्म हुन्छ, त्यो मर्म समेत कलाकारलाई थाहा हुनुपर्छ। अनि हामी सोझो रूपमा डायलग बोल्दाखेरि जतासुकै डायलग बोलेर मात्रै चलचित्र हुँदैन, त्यसले गर्दाखेरि चाहिँ पहिला आफूले आन्तरिक सङ्घर्ष कुरा गर्ने, आफूले परिश्रम गर्नुपर्छ, खट्नुपर्छ, होइन, व्यक्तिगत चरित्रको विकास गर्नुपर्छ। अनि हामीलाई यो पनि हुन्छ कि रूप चाहिन्छ, कुनै के चाहिन्छ, कुनै के चाहिन्छ कलाकार हुनुको लागि, त्यस्तै मात्र अगाडि आउनुपर्छ भन्ने हुन्छ कि, तर होइन, त्यो अब नजुद्दिन सिद्दिकी जस्तो अघि मैले भनेको होइन, ओम पुरी जस्तोहरू विश्व प्रसिद्ध उनीहरू कलाकार भइरहेको छ, उनीहरूको न रूप छ, न हाइट छ, न जिउ छ, न के छ, होइन। अनि नेपालमा अब दयाहाङ होइन अलिकति भुँडी निस्केको मान्छे, छोटो हाइटको मान्छे अहिले नेपाली चलचित्र जगतमा उनी सर्वाधिक चर्चित हुनुहुन्छ, भनेपछि रूप र कुनै के को होइन, तर अभिनय गर्दाखेरि चाहिँ भाषाको ज्ञान होइन, अभिनय एक्सप्रेसनको ज्ञान होइन, त्यहाँदेखि गएर चलचित्र निर्माण प्रक्रियाको ज्ञान हुनु अनिवार्य छ। त्यसको निम्ति चाहिँ आफूले आफूलाई त्यो योग्य चाहिँ बनाउनु पर्यो, त्यतिको योग्य बनाउन सकिएन भनेदेखिलाई चाहिँ चलचित्रमा नआएको राम्रो हुन्छ, होइन। अनि चलचित्रमा आउनै हो भने अथवा अभिनय क्षेत्रमा आउनै हो भनेदेखिलाई चाहिँ त्यो आन्तरिक जुन सङ्घर्ष कुरा छ यो आन्तरिक सङ्घर्ष चाहिँ गर्नैपर्छ, अथवा आफूलाई सक्षम बनाउनु चाहिँ बनाउने काम चाहिँ गर्नुपर्छ भन्ने मलाई लाग्छ।
1: अभिनय क्षेत्रमा काम गर्ने कलाकारहरूलाई आफै त कलाकार नै हुनुहुन्छ, अभिनय गर्नुहुन्छ, अभिनय गर्ने कलाकारहरूलाई पनि अभिनय बाहेक त्यस्तो कुनै रुचिहरू हुन्छ, तपाईँमा त्यस्तो के छ?
0: नभएको राम्रो, वास्तवमा भन्छ अन्य रुचि नभएको राम्रो, किनभने त्यो मान्छे लक्ष्यसम्म पुग्न सक्छ जसको चाहिँ त्यो कामप्रति इमान्दारिता हुन्छ, त्यो कामप्रति फोकस हुन्छ र त्यो कामप्रति समर्पण हुन्छ। त्यही समर्पणले नै हो नि त विश्व प्रसिद्ध बनाउने, चर्चित बनाउने, अगाडि पुग्ने, होइन। तर एउटा कुरा चाहिँ के हो भनेदेखिलाई कलाकार हो एउटा रुचि रुचि चाहिँ हुनैपर्छ, त्यो चाहिँ के हो भनेदेखिलाई चाहिँ अध्ययन। कलाकार हुनुको लागि अभिनय गरोस् होइन, अथवा ऊ निर्माता होस् अथवा निर्देशक होस् अथवा कुनै पनि क्षेत्रमा होस् चलचित्रको, उसको अध्ययन चाहिँ हुनुपर्छ।
1: यसरी हाम्रो स्टुडियोमा आएर कुराकानी गर्नुभयो यो छोटो समयमा, तपाईँको अभिनय क्षेत्रमा अझै हामी आकाशवाणी खरसाङको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना गर्छौँ। आजलाई पनि हामी यहीँ नै कुराकानीको अन्त गर्छौँ। नमस्कार।
0: नमस्कार, धन्यवाद तपाईँलाई पनि।
2: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। समय यस बेला अपरान्न 4:30 भइरहेछ र अबको समय हो शैक्षिक कार्यक्रमको। त आउनु श्रोता, सुनौ शिक्षा ज्योति।

नमस्कार आदरणीय श्रोता महानुभवहरु, स्वागत छ तपाईहरुलाई शिक्षा ज्योति कार्यक्रममा र म छु हजुरहरुको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। श्रोता सधैँ छ आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

विद्यार्थी भाइबहिनीहरू, यो देशवन्दना पश्चात आजको कार्यक्रममा खोज अनि अनुसन्धान विषय अन्तर्गत हाम्रो रोचक विषय रहेको छ ग्राभिटी अर्थात् गुरुत्वाकर्षण। विद्यार्थी भाइबहिनीहरू, गुरुत्वाकर्षण त्यो प्राकृतिक शक्ति हो जसले सबै वस्तुलाई पृथ्वीतर्फ तान्ने काम गर्दछ। यदि गुरुत्वाकर्षण नहुने हो भने मानिस, पानी, हावा, यहाँसम्म कि पृथ्वीमा रहने कुनै पनि वस्तु स्थिर रहन सक्दैनथे। र महान वैज्ञानिक आइज्याक न्युटनले गुरुत्वाकर्षणको सिद्धान्तलाई स्पष्ट रूपमा प्रस्तुत गर्नुभएको थियो। स्याउ रुखबाट अर्थात् एप्पल रुखबाट खसेको घटनाबाट प्रेरित भएर उहाँले पृथ्वीले वस्तुलाई तान्ने शक्ति रहेको निष्कर्ष निकाल्नुभएको भनाई प्रसिद्ध छ। आजको कार्यक्रममा हामी गुरुत्वाकर्षण के हो, यसले कसरी काम गर्छ र हाम्रो दैनिक जीवन तथा विज्ञानमा यसको महत्त्वबारे सरल र रोचक जानकारी प्राप्त गर्नेछौँ, जसको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक दिनेश प्रधानज्यू।

आज हामी मानव इतिहासको एउटा रोचक महत्त्वपूर्ण आविष्कारको विषयमा चर्चा गर्दैछौँ। त्यो हो गुरुत्वको आविष्कार। गुरुत्व भन्ने बित्तिकै हामीलाई रुखबाट आइफल तल झरेको कथाको याद आउँछ। आज हामी ती उत्सुकता, निरीक्षण र वैज्ञानिक सोचको विषयमा जान्ने कोसिस गर्छौँ जसले गर्दा गुरुत्वको आविष्कार गर्नुभयो सर आइजक न्युटनले। गुरुत्व के हो त, अथवा ग्राभिटी भन्नाले के बुझिन्छ? गुरुत्व त्यो बल हो जसले कुनै वस्तुलाई पृथ्वीले आकर्षण गर्छ। आकाशतर्फ फ्याँकेको ढुङ्गा, खेलाडीले उकालो हिर्काएको गोली आदि सबै पृथ्वीमै खस्छन्। चन्द्रमा पृथ्वीको वरिपरि परिक्रमा गर्छन्। पृथ्वीले सम्पूर्ण वस्तुहरूलाई आफूतिर आकर्षित गर्छन्। आजको युगमा गुरुत्व एउटा साधारण कुरो भएको छ, तर धेरै शताब्दी अघि मानिसहरूले वस्तुहरू किन भुइँमा झर्छन्, ग्रहहरू कसरी घुम्छन् भन्ने विषयमा बुझ्न सकेका थिएनन्। न्युटन जन्मनुभन्दा अघि पौराणिक दार्शनिकहरूले पनि गति र प्रकृतिको विषयमा बुझ्न चाहेका कथाहरू लछेप्रै छन्। ग्रिक दार्शनिक एरिस्टोटलले गह्रौँ वस्तुहरू हल्का वस्तुहरूभन्दा छिटो खस्छन् भन्ने विश्वास गरे। 16 औ 17 शताब्दीमा वैज्ञानिकहरूले प्रकृतिलाई राम्ररी अवलोकन गर्ने अर्थात् बुझ्ने कोसिस गरे अनि यस विषयमा कतिपय परीक्षणहरू पनि गरे। यी वैज्ञानिकहरूमा एकजना थिए ग्यालिलियो। उनले पुराना अन्धविश्वासहरूलाई प्रतिरोध गरेका थिए। सबै वस्तुहरू समान गतिको दरले पृथ्वीमा ओर्लन्छन्। यो एउटा क्रान्तिकारी खुड्किलो थियो। ग्यालिलियोले भविष्यमा आउने वैज्ञानिकहरूको निम्ति, जसमा न्युटन लगायत, आधार बनाइदिए। अब हामी यो गुरुत्वको आविष्कारक सर आइजक न्युटनको विषयमा केही जान्नेछौँ। सर आइजक न्युटन, न्युटन बेलायतको उल्सथ्रोप भन्ने ठाउँमा 1642 सालमा जन्मेका थिए। त्यही साल ग्यालिलियोको पनि मृत्यु भएको थियो। न्युटन बाल्यकालमा साह्रै कमजोर थिए। धेरैलाई लागेका थिए कि उनी बेसी दिन बाँच्न सक्दैनन्। शान्त स्वभावका थिए न्युटन। बाल्यकालमा जिज्ञासु अनि गहिरो इच्छा गर्थे कि कसरी यो सम्पूर्ण यो संसाररूपी विषयहरूले काम कसरी गर्छ भन्ने उसलाई जिज्ञासा थियो। उनले सानो यान्त्रिकी उपकरणहरू, विन्डमिल, सनडायलहरू निर्माण गरे। पछि गएर उनले प्रसिद्ध इङ्ल्यान्डको क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गरे र यसरी न्युटन क्याम्ब्रिज विश्वविद्यालयमा भर्ती भए। प्लेग महामारी अनि आइफलको कथा, सन् 1665 कुरो हो। बेलायतमा एउटा डरलाग्दो भयानक प्लेग फैलियो, महामारी फैलियो। त्यो व्यापक रोगले गर्दा क्याम्ब्रिज विश्वविद्यालय पनि बन्द भयो। जताततै मानिसहरूको मृत्यु भयो, जताततै पशु पक्षीहरूको मृत्यु भयो, धेरै धनजनको क्षति भयो। यसरी क्याम्ब्रिज विश्वविद्यालय बन्द हुँदा न्युटन आफ्नै पुरानो घर उल्सथ्रोपमा फर्किए। श्रेणी कक्षाबाट टाढिएर उनले आफ्नो समय, आफ्नो जुन चाहिँ टाइम छ, फुर्सदको टाइममा उनले गणित, प्रकाश, गति औ विश्वको गहिरो अध्ययन अनि सोचाइमा बिताए। एक दिन उनी बगैँचामा बसिरहेका थिए। हावाले हल्लाएर एउटा आइफल रुखबाट भुइँमा झार्यो। उनलाई ठुलो आश्चर्य लाग्यो। आइफल किन उँभो उडेर नगई भुइँमा खस्यो? यही विचारले प्रभावित उनको प्रतिभाशाली मगजमा गुरुत्व आकर्षणको नियम अङ्कुरियो। यो सानो प्रश्नले बिहानलाई नै परिवर्तन गरिदियो। न्युटनले झरेको आइफलदेखि अब अरू विषयहरू सोच्न थाले, अध्ययन गर्न थाले। यदि पृथ्वीले आइफल आफूपट्टि तान्न सक्छ भने के यसले चन्द्रमालाई तान्न सक्दैन? उनको मनमा यस्तो विचार आउन थाल्यो। यो एउटा प्रगतिशील विचार थियो। उनलाई लाग्न थाल्यो जुन बलले पृथ्वीले कुनै वस्तुलाई आकर्षण गर्न सक्छ कि त्यही बलले गर्दा चन्द्रमा त पृथ्वीको वरिपरि परिक्रमा गरेको होइन? यो प्रश्न उनको मनमा आयो। चन्द्रमा अन्तरिक्षतिर उडेर नगएर पृथ्वीतिर नै आकर्षित भइरहेको उनले देखे। अनि उनले दुईवटा कुरोहरू जोड्ने कोसिस गरे। एउटा पृथ्वीमा घटित घटना अनि आकाशमा हुने घटना,
अरू वैज्ञानिकहरूले भन्थे कि पृथ्वीमा जुन घटना हुन्छ त्यो अरू ग्रहहरूमा सम्भव छैन। तर न्यूटनले यसको खण्डन गर्दै भने कि पृथ्वी र अन्य ग्रहहरूमा घटित घटनाहरू एउटै हुन्। यो एउटा क्रान्तिकारी आविष्कार अथवा विचार थियो। अब हामी गुरुत्व आकर्षणको नियमतर्फ जानेछौँ। धेरै वर्षको सङ्घर्ष साथै अध्ययनपछि न्यूटनले गुरुत्व आकर्षणको नियमको प्रस्ताव राखे। संसारको एउटा वस्तुले अर्को वस्तुलाई आकर्षित गर्छ जसलाई हामी गुरुत्व ग्राभिटी भन्छौँ। अर्थात् पृथ्वीले हामीलाई आकर्षण गर्छ, हामीले पनि पृथ्वीलाई आकर्षण गर्छौँ। सूर्यले अरू ग्रहहरूलाई आकर्षण गर्छ अनि ग्रहहरूले उपग्रहहरूलाई आकर्षण गर्छ। जस्तै उपग्रह भन्दा हामी यहाँ उदाहरणको रूपमा चन्द्रमालाई लिन सक्छौँ। यसरी गुरुत्व आकर्षण नियमको आविष्कार भयो।

नियम यस्तो छ, पदार्थको हरेक टुक्राले विश्वमा जति नै टाढामा अवस्थित भए पनि हरेक अर्को टुक्रालाई आकर्षित गर्छ। औ त्यो आकर्षणको बल तिनीहरूलाई जोड्ने सरल रेखामा तिनीहरूको द्रव्यमान मासको गुणनफलको समानुपाती डाइरेक्टली प्रोपोर्सनल दूरीको वर्गको प्रतिलम्ब अनुपाती इन्भर्सली प्रोपोर्सनल हुन्छ। अब यो नियमको गणितीय रूप मानिलिउँ, म एक र म दुई पदार्थको टुक्राहरूको द्रव्यमान भए अनि द दूरी भए, ब आकर्षणको बल भए, ब चाहिँ समानुपाती हुन्छ म एक गुना म दुई अनि विलोम समानुपाती हुन्छ एक बटे द स्क्वायर, अर्थात् ब समानुपाती हुन्छ म एक गुना म दुई बाई द स्क्वायर, अर्थात् ब बराबर ग गुना म एक गुना म दुई द स्क्वायर, जहाँ ग एउटा स्थिरांक हो, कन्सट्यान्ट हो, यसलाई गुरुत्वाङ्क अथवा ग्राभिटेसनल कन्सट्यान्ट भनेर भनिन्छ। न्युटनको आविष्कार किन महत्त्वपूर्ण छ? आइफल झरेर गुरुत्वको आविष्कारमा मात्र न्युटन सीमित छैन, उनले अरू कुराहरू पनि व्याख्या गर्यो, ग्रहहरूको परिक्रमा गति, प्लानेटरी मोसन, समुद्रको ज्वार भाटा ओसन टाइड्स, कमेटहरूको चलन गति मुभमेन्ट अफ कमेट्स, अनि धेरै प्राकृतिक घटनाहरू। न्युटनको विचार उत्कृष्ट भौतिकी क्लासिकल फिजिक्सको आधारशिला हो। 1687 प्रकाशित उनको पुस्तिका प्रिन्सिपिया म्याथमेटिका एक अति नै प्रसिद्ध पुस्तक मान्न सकिन्छ आजसम्मको लिखित वैज्ञानिक किताबको इतिहासमा। प्रिन्सिपिया म्याथमेटिका यो पुस्तकको लेखक थिए सर आइजक न्युटन। उक्त पुस्तकमा उनले के व्याख्या गरे त? उनले व्याख्या गरे गतिका नियम, लज अफ मोसन, गुरुत्व, ग्राभिटी अनि ब्रह्माण्डमा घटित गणितीय सिद्धान्तहरू, म्याथमेटिकल प्रिन्सिपल्स गभर्निङ द युनिभर्स। यति महत्त्वपूर्ण विषयहरू समावेश गरेर उनले यो पुस्तक प्रकाशित गरे। अरू वैज्ञानिकहरूको प्रभाव, न्युटनले यी पुराना शोधकर्ता वैज्ञानिकहरूबाट धेरै कुराहरू सिके, जसमा हामी नाम लिन सक्छौँ ग्यालिलियो, जोन केप्लर, अरू गणितज्ञ र ज्योतिर्विद एस्ट्रोनमरहरूको पनि हामी नाम लिन सक्छौँ। जोन केप्लरले अघिबाटै ग्रहहरूको गति सम्बन्धी नियम प्लानेटेरी मोसनको लजहरू आविष्कार गरिसकेका थिए। न्युटनले ग्रहहरू किन परिक्रमा गर्छ सो गुरुत्वद्वारा बुझाएका थिए। पृथ्वी पश्चात गुरुत्व, ग्राभिटी बियोन्ड अर्थ, न्युटनका नियमले मानिसले अन्तरिक्षको अन्वेषण गर्न सफल भए अथवा स्पेस एक्सप्लोरेसन गर्न सफल भए। आधुनिक सेटेलाइट, आधुनिक कृत्रिम उपग्रहले अघि पाइला सार्न सके गुरुत्वको कारणले। चन्द्रमा र मङ्गल ग्रह मार्सको अन्तरिक्ष प्रचार स्पेस मिसन गुरुत्व आकर्षण नियमले गर्दा सम्भव भएको हो। जब एस्ट्रोनोट्सहरू अन्तरिक्षमा यात्रा गर्छन् तब तिनीहरूलाई पृथ्वीको गुरुत्वले पृथ्वीपट्टि लगातार आकर्षित गरिरहेका हुन्छन्। करिब 200 वर्षको बादमा न्युटनको पछि अर्का वैज्ञानिक प्रसिद्ध अल्बर्ट आइन्स्टाइनले अझ राम्रोसँगले गुरुत्वको अध्ययन गरेका इतिहास हाम्रो अघि छ। अल्बर्ट आइन्स्टाइनको रिलेटिभिटीको सिद्धान्त अनुसार गुरुत्व एउटा बल मात्र होइन तर यसले अन्तरिक्ष विषयमा धेरै महत्त्वपूर्ण ज्ञान दिन सफल भए। रकेट अन्तरिक्षमा पठाउनुदेखि लिएर पुल निर्माण गर्नु समेत न्युटनको गुरुत्व आविष्कारले आधुनिक सभ्यताको जग बसालेका छन्। न्युटनको कथाबाट पाएका पाठ, लेसन फ्रम न्युटन्स स्टोरी, न्युटनले जुन चाहिँ आविष्कार गर्यो त्यो आविष्कारबाट हामीले सिक्नुपर्ने कुराहरू के छ, युवावर्गले सिक्नुपर्ने के कुराहरू छ, त्यो विषयमा हामी चर्चा गर्नेछौँ। एक नम्बर, उत्सुकताले विश्वमा परिवर्तन ल्याउँछ। उत्सुक छ अथवा जिज्ञासु छ भने त्यसले विश्वमा परिवर्तन ल्याउन सक्छ। प्रश्नहरूबाट विज्ञान सुरु हुन्छ अथवा विज्ञानको स्टार्टिङ पोइन्ट चाहिँ क्वेसनिङ हो। ठुल्ठुलो आविष्कारहरू निरीक्षणद्वारा, अब्जर्भेसनद्वारा भएको हो। धैर्य र सहनशीलता र सोचाइ, न्युटनले गुरुत्व विषयमा धेरै वर्ष धैर्य अनि सोचाइ गरे जसको फलस्वरूप उनले गुरुत्वको आविष्कार गरे। समयको अन्तरालपछि ज्ञानको उत्पत्ति, पहिला पहिलाका वैज्ञानिकहरूले यस विषयमा कस्ता कस्ता विचारहरू गरेका थिए।

ती पूर्व विचारहरूबाट न्युटनले पाठ सिकेका थिए र प्रत्येक वैज्ञानिकले पूर्व विचारकहरूबाट पाठ सिकेको हुनुपर्छ। अब दैनिक जीवनमा डेली लाइफमा गुरुत्वको महत्त्व कस्तो छ? गुरुत्वद्वारा नै हामी नदी ओह्रालो बगेको देख्छौँ, हामीलाई उकालो हिँड्दा साह्रो पर्छ, आकाशबाट पानी पर्छ गुरुत्वद्वारा नै, समुद्र पृथ्वीमा बस्छ, हामी सजिलै हिँड्न सक्छौँ गुरुत्वले गर्दा। त्यति मात्र होइन, हाम्रो वायुमण्डल एटमोस्फियर पृथ्वीको वरिपरि रहन्छ यही गुरुत्वले गर्दा, जुन चाहिँ वायुमण्डलमा बादल पानी सबै कुराहरू सीमित भएको हुन्छ, समावेश भएको हुन्छ। साधारण भाषामा भन्नु हो भने गुरुत्व छ र नै जीवन सम्भव छ, अर्थात् जीवनको अस्तित्व एक्जिस्टेन्स छ गुरुत्वले गर्दा। अब हामी चन्द्रमापट्टि जाउँ। चन्द्रमाको गुरुत्व आकर्षण मुन्स ग्राभिटेसन। चन्द्रमा पृथ्वीको एकमात्र उपग्रह हो औ यही बाहिरी जगत हो जहाँ मानिस पुग्न सफल भएका छन्। चन्द्रमामा न हावा छ न पानी छ, यसकारण त्यहाँ खोला नाला रुखपात झार जङ्गल जीव जन्तु केही छैनन्। चन्द्रमामा पहाड पर्वत समतल भूमिहरू भने छन्। ती पर्वतहरू टाकुराहरू समतल भूमिदेखि 8 किलोमिटरसम्म अग्ला छन्। चन्द्रमाको व्यास 3478 किलोमिटर छ। यो पृथ्वीदेखि 3,84,400 किलोमिटर टाढो छ। चन्द्रमाको ओजन पृथ्वीको ओजनको 1/80 भाग र यसको गुरुत्व पृथ्वीको 1/6 भाग छ। चन्द्रमाको गुरुत्व 1/6 भएकोले चन्द्रमाको सतहमा हाम्रो ओजन 1/6 हुन्छ। अर्थात् जसको ओजन पृथ्वीको सतहमा पृथ्वीमा 60 केजी छ, उसको ओजन चाहिँ चन्द्रमामा 10 केजी हुन्छ, अर्थात् 1/6 भाग। जुन मानिस पृथ्वीमा 5 फिट उभो उप्रन सक्छ, त्यो मान्छे चन्द्रमाको सतहमा एउटा फुटबलको मैदान नाघ्न सक्ने उसको क्षमता हुन्छ। पृथ्वीको वरिपरि चन्द्रमा 29.5 दिनमा 1 पल्ट घुम्छ। यसरी घुम्दा अपकेन्द्र बल सेन्ट्रिफुगल फोर्सको सृजना हुन्छ। यस बलले वस्तुलाई केन्द्रबाट टाढो लैजाने प्रयास गर्छ। यो बल पृथ्वीको गुरुत्वाकर्षण बलको बराबर र विपरीत दिशामा हुन्छ। यसै कारण चन्द्रमा पृथ्वीमा नखसी आफ्नो कक्षामा पृथ्वीको वरिपरि घुमिरहन सक्छ। पृथ्वीको वरिपरि बाहेक चन्द्रमा आफ्नो अक्षमा पनि फनफनी घुम्छ, तर यसको अक्ष परिभ्रमणकाल कक्ष परिभ्रमणकालको बराबर भएको हुनाले पृथ्वीबाट हेर्दा चन्द्रमाको जहिले पनि एउटै अनुहार देखिन्छ। ज्वारभाटा, टाइड्स र गुरुत्व आकर्षण। चन्द्रमाको आकर्षणले पृथ्वीमा ज्वारभाटाको जन्म हुन्छ। यसको गुरुत्व आकर्षणले पृथ्वीको सतहमा रहेको समुद्रको पानीमा असर गर्छ। चन्द्रमापट्टि फर्केको पृथ्वीको भागमा आकर्षणको बल ज्यादा हुन्छ र त्यहाँ समुद्रको पानी तातिएर जम्मा हुन्छ। यसलाई ज्वार अथवा हाइटाइड भनिन्छ। चन्द्रमाको विपरीत दिशामा रहेको भागमा आकर्षण सबभन्दा कम्ती हुन्छ। सबैतिरको पानी तातिँदा त्यहाँको पानी नतातिँदा त्यहाँ पनि पानी जम्मा भएर अर्को ज्वारको जन्म हुन्छ। दुई ज्वारको बिचमा रहेको समुद्रको भागमा पानी कम भएर सतह तह झरेको हुन्छ। यसलाई भाटा अथवा लोटाइड भन्दछन्। समुद्रको किनारमा बसेर हेरे ज्वारमा पानी किनारतिर बढेर आएको र भाटामा चाहिँ किनारबाट टाढो बगेर गएको देख्छौँ। पृथ्वी आफ्नो दूरीमा 24 घन्टामा 1 पल्ट घुम्छ। यसरी पृथ्वीको कुनै पनि भागमा दिनमा 2 पल्ट ज्वार आउँछ। 1 पल्ट जब यो चन्द्रमाको सामु हुन्छ, अर्कोपल्ट चाहिँ जब चन्द्रमाको विपरीत दिशामा हुन्छ। चन्द्रमा भन्दा सूर्य धेरै टाढामा अवस्थित भएकोले ज्वारभाटामाथि सूर्यको असर एकदमै नगण्य थोरै हुन्छ। महिनामा 2 पल्ट अमावस्या र पूर्णिमाको बेलामा भने जब सूर्य चन्द्रमा र पृथ्वी एउटै सरलरेखामा हुन्छन्, तब चन्द्रमाको आकर्षणलाई सूर्यको आकर्षणको सहायता प्राप्त हुन्छ। त्यस बेला पूर्ण ज्वार स्प्रिङ टाइडको जन्म हुन्छ। पूर्ण ज्वारमा सधैँभन्दा बढ्ता ज्वार हुन्छ। अब अन्तमा युवा श्रोताहरूको निम्ति यो केही सोचाइ, केही अभिव्यक्तिहरू। हामीलाई वैज्ञानिक रूपले सोच्नको निम्ति कुनै प्रयोगशालाको आवश्यकता पर्दैन, किनभने न्युटनले जुन चाहिँ सुरुवात एउटा आइफल रुखबाट झरेकोबाट गुरुत्वको
आविष्कार गरे त्यसबाट हामी यो कुरा बुझ्न सक्छौँ। न्युटनको प्रेरणा मोटिभेसन प्रकृतिको निरीक्षणबाट सुरु हुन्छ, अब्जर्भेसन अफ नेचर। उत्सुक मन नै आविष्कारको पहिलो सिँढी हो। अन्तमा यसको यसरी उपसार दिन सक्छौँ, गुरुत्वको आविष्कार एउटा अचानक भएको आश्चर्य होइन, यो एउटा उत्सुकता, निरीक्षण, गणित र गहिरो सोचको परिणाम हो। उसको कार्यले विज्ञानलाई सदाको निम्ति परिवर्तन गर्यो। आधुनिक भौतिकी, मोडर्न फिजिक्स, एस्ट्रोनोमी, अन्तरिक्षको अन्वेषण अथवा स्पेस एक्सप्लोरेसनको ढोका खोलिदियो। धन्यवाद श्रोतावर्ग, भविष्यमा यस्तै अन्वेषण र आविष्कारको कथाहरू सुन्न पाउने हुनेछ भन्दै कुरा राख्दै मेरो आजको यो विषय यही अन्त गर्छु। धन्यवाद।

आदरणीय श्रोता मानुभवहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले गुरुत्व आकर्षणको खोज, यसको महत्व र मानव जीवन तथा ब्रह्माण्डमा यसले पार्ने प्रभावबारे जानकारी प्राप्त गर्यौं। विज्ञानका यस्ता महान खोजहरूले प्रकृतिका रहस्य बुझ्न र मानव जीवनलाई अझ सहज बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। जिज्ञासा, अनुसन्धान र निरन्तर अध्ययनले नै नयाँ खोज र आविष्कार सम्भव हुन्छ भन्दै अर्को कार्यक्रममा यस्तै विज्ञानकै अर्को रोचक खोज र आविष्कारसँग फेरि भेट हुने नै छौँ। तबसम्मलाई म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि आजको शिक्षा ज्योति कार्यक्रमबाट विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ पोडकास्ट श्रृङ्खला अन्तर्गत प्रकृति की बात आकाशवाणी के साथको पाँचौँ भाग।

0: खरसाङ
1: विज्ञापनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
2: श्रोताहरू, अब प्रस्तुत छ फिल्म संगीत, त सुनहोस् बाबुल सुप्रियो अनि अलका याग्निकको युगल आवाजमा हम तुम फिल्मबाट।

र श्रोताले सुन्नुभयो बाबुल सुप्रियो अनि अल्का याग्निकको युगल आवाजमा हम तुम फिल्मबाट हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम कर्सिङ कलिङ अल चिल्ड्रेन।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्री आर्थिक सल्लाहकार परिषदका सदस्यहरूका साथ बैठकको अध्यक्षता गर्नुभयो। प्रधानमन्त्री अनि परिषदले वैश्विक उथलपुथलको दौरमा भारतको आर्थिक वृद्धिलाई अझ बढावा दिनका लागि कयौं विचार अनि उपायहरूमाथि चर्चा गर्नुभयो। बैठकमा जीवनयापन अनि व्यापारलाई सुगम बनाउनका लागि विभिन्न सुधारहरूमाथि पनि विचार विमर्श गरियो। सदस्यहरूले भारत अनि विश्वमा पश्चिम एसिया सङ्घर्षको कारण पर्न सक्ने प्रभावको पनि आकलन प्रस्तुत गरे। प्रधानमन्त्रीले सुधारहरूका यात्रालाई अझ गति दिन अनि जीवनयापन तथा व्यापारमा सुगमता सुनिश्चित गर्नका लागि पनि आफ्नो विचार साझा गर्नुभयो। युवा कार्य अनि खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले भन्नुभएको छ कि युवा राष्ट्रको साँचो शक्ति हुन् अनि विकसित भारतको सपनालाई साकार गर्ने प्रेरक शक्ति हुन्। नयाँ दिल्लीमा आयोजित मेरा भारत युवा सम्मेलनलाई सम्बोधित गर्नुहुँदै डाक्टर मान्डवियाले भन्नुभयो, देशको 65% आबादी 35 वर्षभन्दा कम आयुका छन्। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार राष्ट्र निर्माण अनि भारतलाई एक विकसित राष्ट्रमा परिवर्तनको लक्ष्यको दिशामा युवाहरूका ऊर्जा अनि क्षमतालाई सही दिशा दिनका लागि निरन्तर प्रयासरत रहेको छ। कौशल विकास तथा उद्यमशीलता मन्त्री जयन्त चौधरीले आज नयाँ दिल्लीको कौशल भवनमा कर्मचारीका बालबालिकाका लागि नयाँ शिशु सदन केन्द्रको उद्घाटन गर्नुभयो। मन्त्रालयको यो पहलले थप समावेशी र जनकेन्द्रित कार्य वातावरणलाई बढावा दिने दिशामा एक महत्त्वपूर्ण कदम चालिएको बताइएको छ। लगभग 600 वर्गमिटरमा फैलिएको यस केन्द्रले बालबालिकालाई अनुकूल, सुरक्षित र पालन पोषण गर्ने वातावरण प्रदान गर्नेछ, जसले उनीहरूको समग्र विकासको लागि सहयोगको साथै सिक्ने, खेल्ने र आराम गर्ने सुविधाहरू प्रदान गर्नेछ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले आज मराठा शासकको राज्याभिषेकको वार्षिक उत्सवको अवसरमा नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा छत्रपति शिवाजी महाराजको 20 फिट अग्लो मूर्तिको अनावरण गर्नुभयो। यस अवसरमा उहाँले यो दिन हिन्दवी स्वराजको विश्वव्यापी मान्यताको प्रतीक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, राज्य सरकारले नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थललाई श्री डिबी पाटिलको नाममा राख्न केन्द्रलाई प्रस्ताव पेश गरिनेछ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन आज झारखण्डको 2 दिने भ्रमणमा राँची पुग्नुभयो। विमानस्थलबाट उहाँ स्वर्गीय कर्पूरी ठाकुर चोक पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभयो। पछि श्री नवीनले भगवान बिरसा मुन्डाको प्रतिमामा पुष्पहार अर्पण गर्नुभयो। कार्यक्रममा बोल्नुहुँदै उहाँले झारखण्ड आफ्नो जन्मस्थान र आफ्नो दोस्रो घर भएको टिप्पणी गर्नुभयो। केन्द्रीय मन्त्री अन्नपूर्ण देवी, अन्य पार्टी पदाधिकारी र कार्यकर्ताहरूले श्री नवीनको भ्रमणलाई सङ्गठनको लागि महत्त्वपूर्ण बताएका छन्। चीनले आज ताइवानको राजधानी ताइपेईका अधिकारीहरूलाई दुर्लभ रातो पाण्डाको एक जोडी हस्तान्तरण गरेको छ। यो 1 दशकभन्दा बढी समयपछि दुई देशबीच पहिलो पटक वन्य जन्तुको आदान प्रदान हो। 3 वर्षका भाले र 2 वर्षकी पोथी पाण्डाहरूलाई 1 महिनाको लागि आइसोलेसनमा राखिनेछ। त्यसपछि तिनीहरूलाई ताइपे चिडियाखानामा सारिनेछ। यी पाण्डाहरूको बदलामा ताइपेईले सेतो हात भएका गिबनहरू चीन पठाउनेछ। केन्द्रीय सञ्चार तथा ग्रामीण विकास राज्यमन्त्री डाक्टर पेम्मा शनि चन्द्रशेखरले आज आन्ध्र प्रदेशको गुन्टुर जिल्लाको नार्कदुरु गाउँमा समृद्धि केन्द्रको उद्घाटन गर्नुभयो। यो गाउँहरूलाई डिजिटल इको सिस्टममा रूपान्तरण गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। केन्द्र सरकारको भारत नेट उद्यमशीलता पहल अन्तर्गत यो केन्द्र स्थापना गरिएको थियो। यससँगै नार्कदुरु भारतको तेस्रो र तेलुगु भाषी राज्यहरूमा एकीकृत ग्रामीण विकास मोडेल अपनाउने पहिलो गाउँ बन्यो। 1,16,00,000 रुपियाँको लागतमा निर्मित समृद्धि केन्द्रले एउटै छानामुनि स्वास्थ्य जाँच, टेलिमेडिसिन, माटो परीक्षण, सिप विकास कार्यक्रम, उच्च गतिको इन्टरनेट र निशुल्क वाइफाई सहित 11 आवश्यक सेवाहरू प्रदान गर्दछ। यसको उद्देश्य गाउँलेहरूलाई सहर वा सहरहरूमा यात्रा नगरी प्रमुख सेवाहरू र अवसरहरूमा सजिलो पहुँच प्रदान गर्नु हो। आकाशवाणीबाट समाचार पूरा भयो।

0: नमस्कार है साइली बुहारी, आइपुगे है म पनि।
1: नमस्कार वीर दाजु, नमस्कार, आइपुग्नु भयो?
0: हजुर हजुर, ठिक समयमा आए जस्तो लाग्यो मलाई त।
1: हजुर, म त हेर्नु न अघि नै आएर बसिरहेको छु। आज को आउनुहुन्छ सभामा भन्दै थिए, तपाईँ आइपुग्नु भएछ, खुसी लाग्यो।
0: हजुर हजुर साइली बुहारी, भन्दा पनि आज चाहिँ हाम्रो छटपटे बा आउने दिन।
1: ए हजुर हजुर,
0: उहाँ चाहिँ अलिक अवेर गरेर आउनुभयो, के भएको नि?
1: हजुर,
0: आउनु हुँदै होला बाटोमा है।
1: हजुर,
0: यसो गरौँ न, उहाँ नाइन्जल चाहिँ हामी एउटा गीत सुनेर आनन्द लिँदै गरौँ।
1: हुन्छ, सुन्दै
0: तिनजेलसम्म चाहिँ पर्खौँ न।
1: हुन्छ हुन्छ, पर्ख्यौँ।

0: নমস্কার হয় সাইলিবাড়ি আপনি ভাই হয় আইপিএল মাপন
1: নমস্কার নমস্কার
2: নমস্কার ছটপটে বা
0: ভয় বাসে হয় বাসে ম
1: হুন্ছ নি
0: কি না দগ্ন আছো কি আর ম প ঢিলো ভাই কি আও
1: হাজুর হাজুর অলিকিতি ঢিলো হুনু ভ তপাইলাই পরখিন্দাই আমিলে এউটা গীত তো শুনি সকিউ
2: হাজুর
0: মাইলে একদমই ভুল গাড়ো শুনেও ঢিলো আর গীত শুনি সকছন
2: তপাই ঢিলো গর্নু ভয় আমিলে তো গীত পনি শুনি সকিউ নি ছটপটে বা
1: হো নি হো নি অনি অব यसरी भेटघाट भएपछि हामी केही न केही कुराकानी काम लाग्ने कुराकानी त गर्नै पर्यो
2: हजुर गर्नै पर्यो
1: आज चाहिँ साइली बुहारीले के सोध्ने विचार गर्दै हुनुहुन्छ कुनी
2: आज चाहिँ नि बिरे दाजु मैले त्यो गाउँघरमा कम खर्चको सिसा घर खेती गरिन्छ नि दाजु
1: हजुर
2: त्यो विषयमा पो जानकारी पाऊ कि भनेर आएको नि
1: साह्रै राम्रो विचार गर्नुभएछ साइली बुहारी
2: हजुर
1: किनभने बेमौसमी साग सब्जीको खेती चाहिँ यो सिसा घरभित्र गर्यो भने है भाइ दोब्बर दाम पनि पाइने तपाईँले राम्रो विचार गर्नुभएछ अनि अब यो विषयमा कुरा गर्नु पर्दाखेरि चाहिँ हाम्रो भारत देशमा विभिन्न ठाउँमा भिन्न भिन्नै प्रकारको मौसम छ जस्तै गरम चिसो होइन ती विभिन्न मौसममा विभिन्न खेतीबालीहरूको उत्पादन गरिन्छ तर साग सब्जीको खेती चाहिँ एकदमै समयमा साथै जहाँ जहाँ साग सब्जीको खेती हुन्छ नि त्यो इलाकाहरूमा चाहिँ गरिन्छ अनि साग सब्जीको उत्पादन धेरै बढे तापनि खेती गर्ने पद्धति र तरिका चाहिँ अझै पनि पुरानै प्रकारले चाहिँ गरिरहेको पाइन्छ जसले गर्दाखेरि कम उत्पादन कम गुण भएको साग सब्जी साथै बजारको माग जुन परिणाममा छ त्यसलाई हामी बेर्न सक्दैनौँ के र साग सब्जीको उत्पादन बढाउनु हो भने चाहिँ हामीले सिसा घर खेतीमा विभिन्न मौसममा चाहिँ गर्न सक्छौँ
2: ए हजुर दाजु त्यही भएर त दाजु मैले यो विषयमा जानकारी आज पाउँछु कि भन्ने सोचेरै आएको नि सभामा छटपटे बा यो सिसा घर खेतीको फाइदाहरू चाहिँ के छन् त्यो बताइदिनुहोस् न
0: अब सिसा घरमा अब फसल लगाएपछि
2: हजुर
0: फाइदै फाइदा नि अब साग सब्जी फसलको खेती
2: हजुर हजुर
0: अब खेती गर्दाखेरि चाहिँ कुनै पनि अब समयमा त्यो खेती हुँदैन भने पनि अनुपयोगी कृषि जलवायुमा पनि गर्न सकिन्छ अब साधारण रूपमा भन्नु पर्दा चाहिँ त्यो सिजन होइन अरे त्यो सागपात लाउने तर पनि सिसा घरमा बेमौसममा पनि त्यो साग सब्जी लगाउन सकिन्छ राम्रो प्रकारले गर्न सकिन्छ बेमौसममा साग सब्जीहरू कुनै कुनै साग सब्जी फसलहरू चाहिँ सारा वर्षभरि नै कुनै पनि जमिनमा गर्न सकिन्छ अनि सिसा घरको सब्जी फसलको उत्पादन बाहिर जमिनमा गरेको खेती भन्दा धेरै बढी हुन्छ ज्यादा हुन्छ त्यो चाहिँ फाइदाहरू अब साग सब्जीको गुणस्तर पनि धेरै राम्रो हुन्छ अनि सठिक खर्च प्रयोग गर्न सकिन्छ यत्रो सिसाको घर छ हामी यस्तो प्रकारले खर्च गरौँ भने एउटा सठिक खर्च हुन्छ अनि अब किराहरू रोगहरू साथै झार जङ्गलको व्यवस्थापना खुबै राम्रो प्रकारले गर्न सकिन्छ अनि अब प्रति एकाइ जग्गामा उत्पादन पनि बढ्छ अनि साग सब्जी निर्यातमा सिसा घर खेतीले एउटा सुनौलो मौका दिएको छ कृषकहरूलाई अनि साथसाथै सिसा घरमा चाहिँ यो शङ्कर प्रजातिका साग सब्जीहरू खेती गर्न धेरै उपयोगी हुन्छ
2: कुन प्रजाति भन्नुभयो छटपटे बा
0: शङ्कर प्रजाति
2: शङ्कर प्रजाति ए मैले लेख्दै पनि छु नि त बाकी बिरे दाजु
1: हजुर
2: यो सिसा घरको खर्चलाई ध्यानमा राखेर चाहिँ यो सिसा घर कस्तो प्रकारले चाहिँ बनाउन सकिन्छ त्यो पनि बताइदिनुहोस् न
1: साह्रै राम्रो प्रश्न गर्नुभयो साइली बुहारी
2: हजुर हजुर
1: अब यसमा चाहिँ के छ भन्दाखेरि
2: हजुर
1: कम खर्चमा बनाइने सिसा घर एउटा भयो
2: हजुर
1: अनि धेरै खर्चमा बनाइने सिसा घर यो चाहिँ दुई प्रकारको छ भनेर चाहिँ बुझौँ न है
2: ए हजुर हजुर कम खर्च र अलिकति बेसी खर्च है
1: हजुर हजुर
2: ए भनेपछि दाजु यो कम खर्चमा बनाइने सिसा घर चाहिँ कस्तो प्रकारले बनाउन सकिन्छ
1: हजुर हजुर हामी यो विषयमा पनि अवश्य कुरा गर्ने नै हो
2: हजुर
1: तर त्यो भन्दा अगाडि चाहिँ यहाँ हाम्रो छटपटे बाला पनि एउटा गीत सुनेर आनन्द गराइदिउँ न हौ
2: हुन्छ हुन्छ
0: बडा राम्रो कुरा गरेसो आउनु बित्तिकै घाट सुकिरहेको थियो र पनि यसो दुई चारवटा प्रश्नको जवाब त दिए तर अब चाहिँ एकदमै मनोरञ्जन पनि गर्ने, यसो घाँटो सुकेको छ त्यसलाई पनि आराम हुने,
2: छटपटे बालाई पनि आराम हुने। सुनाउ न त गीत।
1: सुनाउ सुनाउ।

0: Baba malo baba malo ananda ayo एकदमै यो स्वर थाकेको थियो त्यो पनि एकदम आराम भयो
1: हो नि अब हामी विषय वस्तुपट्टि नै लागौँ होइन छटपटे बा
0: एकदमै एकदमै
1: अनि यहाँ हाम्रो साइली बुहारीले अघि गीत सुन्न अगाडि कम खर्चमा सिसा घर चाहिँ कसरी बनाउँछ भन्ने जुन प्रश्न गर्नुभएको थियो अब यो प्रश्नको उत्तर सुन्नुहोस् है साइली बुहारी अब सिसा घर चाहिँ खाँचो अनुसार सानो मध्यम अनि ठुलो आकारको बनाउन सकिन्छ अनि यो साधारण प्रकारको सिसा घर बनाउनुको निम्ति हामीले के गर्ने के प्रयोग गर्ने भन्दाखेरि चाहिँ बाँसको प्रयोग गरेर यसको ढाँचा चाहिँ गोलाकार निर्माण गर्नुपर्छ बुझ्नुभयो अनि धुरीको उचाइ चाहिँ 10 देखि 12 फिट चाहिँ हुनु एकदमै जरुरी छ हौ साइली बुहारी
2: 10 देखि 12 फिट भन्नुभयो हजुर
1: अनि दुई छेउको उचाइ चाहिँ 7 देखि 8 फिटसम्म अग्लो हुनुपर्छ अनि जुन मैले भने अब सिसा घरको आकार चाहिँ गोलाकार हुनु आवश्यक छ भनेर है छानामा प्रयोग गरिने सिसा चाहिँ धेरै प्रकारको हुन्छ
2: ए हजुर
1: तपाईँले बजारमा किन्न जानुभयो भने तपाईँले चाल पाउनुहुन्छ अनि जुन हामीले छानोमा प्लास्टिक अथवा सिसा प्रयोग गर्छौ नि यसको चाहिँ मोटाइ अनुसार हिसाब हुन्छ के साइले बुहारी यो चाहिँ 90 देखि 125 जी

0: घरमा चाहिँ हामीले अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ भित्र पस्ने दैलोको व्यवस्था पनि हामीले बनाएको हुनु पर्यो। भित्र बाहिर त गर्नु पर्यो नि, त्यो भएर दैलो बनाएको चाहिँ राम्रो। अनि त्यसरी नै अब यो त तपाईँको खर्च कम छ भने यो बाँसको प्रयोगद्वारा बनाइने सिसा घर हो है। अनि तपाईँले अझै पैसा खर्च गरेर यसलाई धेरै वर्षसम्म खेती गर्न चाहन्छु भन्नु हो भने चाहिँ फलामको पनि बनाउन सकिन्छ कि।
1: ए हजुर हजुर,
0: फलामको पोस फलामकै वरिपरि लगाएर है, अहिले त अब पानीको पाइपहरू हालेर पनि के रडभित्र पानीको पाइपहरू हालेर पनि माथि छानोको व्यवस्थाहरू मिलाएर चाहिँ गर्न सकिन्छ। तर यसमा चाहिँ हामीले जो बाँसको प्रयोग गर्दा चाहिँ खर्च कम्ती भयो,
1: ए हजुर,
0: अनि यो फलामहरूको प्रयोग गर्दा चाहिँ अलिकति खर्च चाहिँ बेसी हुन्छ।
1: हजुर हजुर, भन्नुहुँदै थियो नि दाजुले कम खर्च र अलिकति बेसी खर्च लाग्ने भनेर, त्यही दुई प्रकारको है,
0: दुई प्रकारको चाहिँ हामीले बनाउन सक्छौँ साइलीभरि।
1: ए हजुर हजुर, छटपटे बा, यो सिसा घरभित्रको जुन खेतीपाती हुन्छ नि त्यो खेती के कस्तो प्रकारले गरिन्छ त्यो पनि बताइदिनुहोस् न अलिकति।
2: अब विशेष गरेर अघि यहाँ बारे पनि भनिहालेँ, अब विभिन्न प्रकारको साग सब्जी साथै फुलहरू चाहिँ सिसा घरभित्र उत्पादन गर्न सकिन्छ। अब साग सब्जीमा चाहिँ टमाटर भयो, फुल भयो, बन्दकोपी भयो होइन, फुलकोपी बन्दकोपी भयो, पालक भयो, ब्रोकली भयो, खोर्सानी भयो, काँक्रा भयो, करेला भयो, इत्यादि साग सब्जीहरू लगाउन सकिन्छ सिसा घरभित्र। अनि फुलहरूमा चाहिँ जरबेरा भयो, कार्नेसन भयो, एन्थोरियम भयो, सुनखरी भयो, यो इत्यादि फुलहरू लगाउन सकिन्छ सिसा घरभित्र।
1: अलिक बिस्तारै भन्नुहोस् न, म लेख्दै पनि छु नि।
2: ल, जरबेरा, कार्नेसन, एन्थोरियम, सुनखरी, यो अरू पनि छ फुलहरू होइन, इत्यादि फुलहरू चाहिँ लगाउन सकिन्छ सिसा घरभित्र। जुन चाहिँ साग सब्जीहरू साथै फुलहरूको खेती गरिन्छ त्यो एकदमै सीमित हुन्छ होइन, त्यसले गर्दा फसल छनौट गर्दा आय बेसी दिने फसल चाहिँ छान्नु पर्यो, कुन चाहिँ लगाउँदा चाहिँ एकदमै आय राम्रो हुन्छ, अलिक धेरमा बिक्री हुन्छ, सोचेर सम्झेर बुझेर चाहिँ लगाउनु पर्यो। विशेष गरी शङ्कर प्रजातिको फसलहरू उत्पादन गर्न सके धेरै लाभ उठाउन सकिन्छ।
0: अनि यहाँ तपाईँको कुरामा अझै कुरा के थप्छु भने, अब हिजो आज अब यो फुल खेतीको कुरा हुँदैछ है, अब फुल खेतीमा पनि अहिले अब नयाँ नयाँ प्रकारको फुलहरू आउँछ नि त बजारमा, अब तपाईँले बजारमा माग कुन चाहिँ छ भनेर चाहिँ त्यो अनुसार तपाईँले त्यो सिसा घरभित्र खेती गर्नुभयो भने चाहिँ फाइदा छ, नोक्सानी चाहिँ छैन हौ, बुझ्नुभयो?
1: ए हजुर हजुर, फुल खेतीमा चाहिँ झन् बेसी फाइदा छ नि दाजु।
0: हो नि
1: बिरे दाजु,
0: हजुर,
1: यो सिसा घरभित्र कुन महिनामा कुन खेतीहरू कुन अथवा कुन फुलहरू लगायो भने चाहिँ उपयुक्त होला त्यो पनि बताइदिनुहोस् न।
0: आहा, न पनि नहुने प्रश्न गर्नुभयो साइलीभरि। अब यो सिसा घरभित्र चाहिँ तपाईँले कुन समयमा के खेती गर्ने भन्दाखेरि चाहिँ साग सब्जीमा चाहिँ हामीले फरवरीदेखि अप्रेल महिनासम्म चाहिँ टमाटर र क्याप्सिकमको खेती चाहिँ हामी गर्न सक्छौँ
1: फरवरीदेखि
0: अप्रेल महिनासम्म। अनि मईदेखि जुलाई महिनासम्म चाहिँ टमाटर, पालक, रायो साग आदि खेती चाहिँ हामीले गर्न सक्छौँ। अनि अगस्तदेखि अक्टोबर महिनासम्म चाहिँ फुलकोपी अथवा ब्रोकली अथवा टमाटर अथवा पालकको खेती पनि हामीले त्यो सिसा घरभित्र गर्न सक्छौँ। अनि नोभेम्बरदेखि जनवरीसम्म चाहिँ बन्दकोपी, फुलकोपी, टमाटरको खेती चाहिँ हामी गर्न सक्छौँ। अनि सिसा घर बनाएपछि चाहिँ वर्षभरि नै हामी कुनै न कुनै खेती चाहिँ हामीले गर्न चाहिँ सक्छौँ है साइलीभरि।
1: त्यस्तै प्रकारले नि छटपटे बा, यो सिसा घरभित्र खेती त हामीले गर्छौँ है, त्यो खेती गर्दा के कस्ता कुराहरूमा ध्यान दिनुपर्ने हो त्यो पनि बताइदिनुहोस् न।
2: ल, ठिकै छ, अब सिसा घरमा खेती गर्ने नै भयो नि साइली बाजे त।
0: हो नि हो नि,
2: अब सिसा घर खेतीमा विशेष ध्यान दिनुपर्ने कुरो चाहिँ यो हो कि बिरुवाको तयारी फसल कटाई भन्दा अघि नै गर्नुपर्छ, साथै सिसा घरमा लगातार खेती गर्नु पर्यो होइन। सिसा घरको सीमित जमिनमा असल फसल बेमौसममा उत्पादन गरेर कृषक दाजुभाइहरूले धेरै आर्थिक नाफा उठाउन सक्छन्। साथसाथै बजारको बजारमा के माग छ त्यो पनि केही हदसम्म पूर्ति गर्न सक्छन्। अब बारीमा लगाउँदा त यो सिजनमा यो खेती मात्रै हुन्छ, अर्को सिजन

0: 하고 걔들마다 운자 맞네 운자.
1: 사실.
0: 따라 시사가 맞아. 군아이번이 매마우선마. 군아이번이 웃받는 거나 사킨자. 요새 대한민국 번에 군아루.
1: 사실.
0: 아니 아버 시사. 얼마 개들 나오네네 봐요 먼저 그 다음에 냔뿌라라 남로성을 나오네 아니 아버 아수업번을 벌어서 근데 이 사람들 그 다음에 아주 소소주 시사가 얼마 나오는 뻔해요 뭐는 라요 페리 누이짜르마이 나봐도 무대나라에서 뭐는 뛰어 아다걸 줘서 나가네 액땀 냔뿌르바 가네
2: 원이 원이
1: 네 아주 아주 아다걸 줘 가는 바에 나 거리버시 딜라이 니란터다 디누 파리요
2: 원이 아니 얼코 쿠로제 के भने साइले बरी हामीले सिसा घर बनाउँदाखेरि चाहिँ स्थानको छनावट चाहिँ राम्रोसँगले गरेको हुनु पर्यो हो है घाम राम्रो लाग्ने ठाउँ पानीको सुविधा भएको समथर वा हल्का भिरालो जमिनमा पनि गर्न सकिन्छ
1: ए हजुर दाजु
2: अनि त्यसरी नै अब सिसा घरभित्र हामीले सिँचाइको व्यवस्थापन मिलाउनु पर्यो मलको व्यवस्थापन मिलाउनु पर्यो अनि विशेष गरेर तपाईँलाई चाहिँ म के सुझाव दिन्छु भने यो सिसा घरभित्र चाहिँ रासायनिक औषधिहरू रासायनिक मलहरू प्रयोग नगर्नुहोस् जति सक्दो जैव तरिकाले खेती गर्नुहोस् जस्तै अब जैव तरिकामा अब गोबरको मल कम्पोस्ट मल भर्मी कम्पोस्टहरू मलहरू प्रयोग गरेर चाहिँ हामी खेती गर्न सक्छौँ नि अनि रोग तथा किरा लागिहालेमा है यसको व्यवस्थापन पनि
1: गर्नु पर्यो
2: व्यवस्थापनको लागि चाहिँ अब विभिन्न प्रकारको उपायहरू छ जस्तै अहिले बजारमा विभिन्न प्रकारको जैव औषधिहरू पाइन्छ के जस्तै निमको तेलहरू भयो है अब यस्तो औषधिहरू व्यवहार गरियो भने चाहिँ हाम्रो शरीरलाई पनि नोक्सान नहुने साथसाथै पर्यावरणको पनि रक्षा हुने अनि अर्को कुरो हाम्रो दार्जिलिङ पहाडी खेतीमा सिसा घर खेतीको चाहिँ धेरै सम्भावना छ है त्यसले गर्दाखेरि हामीले अब यसलाई चाहिँ अगाडि बढायौँ भने चाहिँ फाइदा छ नोक्सान चाहिँ छैन है
1: हजुर त्यही त आज यो अब कम खर्चमा सिसा घरको खेती गर्यो भने चाहिँ हामीलाई फाइदै हुने रहेछ अनि यो बेमौसमी सागसब्जीहरू पनि हामीले गरेर आयस्रोत पनि बढाउन सक्ने रहेछौँ भन्ने कुरो आज मैले हजुरहरूबाट जानकारी पाएँ धेरै खुसी लाग्यो धेरै कुराहरू सिक्न पाएँ त्यस्तै प्रकारले कतिवटा कुराहरू बुझ्नु छ भने म तपाईँहरूसँग फेरि सोध्नेछु नि
2: अवश्य अवश्य हामी पनि तपाईँको कुरा तपाईँले सोध्नु भएको जुन प्रश्नहरू छ है त्यसलाई हामीले जाने जति कुरा चाहिँ बताउँला नि त होइन
0: हो एकदम अब सोधेको कुरा बताउनु पर्यो फेरि एकै तालमा हामीले दिएको जानकारीहरू घरमा गएर भुलिन्छ के हुन्छ फेरि पछि भेटघाट हुँदा फेरि सोद्धा भयो नि त
2: हजुर
0: हामी बताइदिन्छौँ
1: त्यही त छटपटे बा कतिवटा कुरा त मैले लेखेर त लगेको छु कि र पनि कतिवटा अब मैले बिर्सेको कुराहरू फेरि सम्झेर फेरि सोध्छु नि
0: हुन्छ
2: अनि अब कुनै प्रकारको समस्याहरू भए हामीलाई फोन गर्नुहोस् हामी आइदिउँला नि त होइन
0: पक्का पक्का
2: अनि अब हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ यहाँ फेरि हाम्रो छटपटे बा रौसे मान्छे हुनुहुन्छ कि एउटा गीत सुनाइदिउ
1: न छटपटे बा नाच्नु हुँदै थियो
0: अब यसो समय रहेको छ भने यसो गीत सुनेर जानुपर्छ नि अघि पनि एउटा गीत त अब तिमीहरू मात्र सुन्यौ एक्लै सुन्यौ अब यो त मलाई सुनाऊ न
1: हुन्छ सुनाऊ छटपटे बा

0: Aha, bana lobananda. एकदमै रमाइलो गीत
1: हो नि। अनि आज हामीले हाम्रो सभामा धेरै कुराकानी पनि गर्यौँ, अनि यसरी गीतहरू पनि सुन्यौँ बेला बेलामा है। अनि यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ घरतिर लाग्नु पर्छ होला
0: हौ।
2: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अबको केही क्षणमा नै आकाशवाणीको गान्तोक केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौँ।

0: पाकिम जिल्लामा मतदाताहरूको विशेष गहन संशोधन एसआईआरको तेस्रो चरण अन्तर्गत गणना विवरण फारम वितरण कार्यक्रम हालसम्म लगभग 67% प्रगति भएको छ। जिल्लाका पाँचवटा विधानसभा क्षेत्रमा रहेका 83,111 जना मतदाताहरूमध्ये हालसम्म 55,824 जनालाई गणना विवरण फारम वितरण गरिएको छ। सबैभन्दा बढी प्रगति छुजाचिन निर्वाचन क्षेत्रमा भएको छ, जहाँ 75% भन्दा अधिक फारम वितरण गरिएको छ। यसै गरी नाम्चेबुङ निर्वाचन क्षेत्रमा 73 भन्दा अधिक, नाथाङ माचोङमा 69 भन्दा अधिक र रिनाक निर्वाचन क्षेत्रमा लगभग 66% फारम वितरण भएको छ। पश्चिम पाण्डाममा भने हालसम्म लगभग 50% फारम वितरण भएको छ। जिल्ला प्रशासनका अनुसार बुथ स्तरीय अधिकारीहरूले घर दैलो अभियान मार्फत फारम वितरण कार्यलाई तीव्रता दिइरहेका छन् अनि मतदाता संशोधन प्रक्रिया समयमै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। यसै क्रममा नाम्ची जिल्लामा एसआईआर प्रक्रिया शुरू भएको आठौं दिन आज जिल्लाभरि 7,637 गणना विवरण फारम वितरण गरियो। बुथ स्तरीय अधिकारीहरूले घर दैलो अभियान मार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क गरी नाम, उमेर, ठेगाना, तस्विर र मतदाता परिचय पत्र सम्बन्धी विवरण अध्यावधिक गर्ने कार्य गरिरहेका छन्। मतदाता नामावलीलाई शुद्ध, अध्यावधिक र समावेशी बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। निर्धारित समय अनुसार घर दैलो सत्यापन तथा फारम संकलन कार्य आगामी 28 जूनसम्म जारी रहनेछ। यस प्रक्रिया अन्तर्गत आज गान्तोक र मंगन जिल्लामा पनि विभिन्न निर्वाचन क्षेत्रका मतदाताहरूबीच गणना विवरण फारम वितरण गरियो। सिङताम डिक्चु सड़क मार्गको मरमत कार्य शुरू हुने भएकाले भोलि 7 तारीक बिहान 8 बजीदेखि 21 जूनको राति 11 बजीसम्म यो मार्ग सम्पूर्ण सवारी साधनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासनको अनुरोधपछि सिक्किम पुलिसले यस मार्गमा आवागमन प्रतिबन्ध सम्बन्धी एउटा आदेश जारी गरेको छ। यस अवधिभरि यात्री तथा सवारी चालकहरूलाई रालेबाट अप्पर सामदोङ हुँदै मूल सड़कमा जोड़िने वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। मंगन जिल्लाको लाचेन स्थित थाङ्गु सेतोक गुम्पामा 5 जून राति लगभग 11 बजी विद्युत सर्ट सर्किट हुँदा आगलागी भएको समाचार प्राप्त भएको छ। आगलागीबाट 1965 निर्माण गरिएको यो गुम्पामा रहेका बहुमूल्य धार्मिक सामग्री, पूजा आजा सम्बन्धी वस्तु र अन्य संरचनामा ठूलो क्षति पुगेको छ। आगोका कारण नजिकै रहेका दुईवटा घर समेत प्रभावित भएका छन्। धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने गुम्पामा भएको यस घटनाले यस स्थानका वासिन्दामा चिन्ता बढेको छ। यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। सड़क परिवहन तथा राजमार्ग राज्य मन्त्री अजय टामटाले सिक्किम भ्रमणका क्रममा राष्ट्रिय राजमार्ग 10 र राष्ट्रिय राजमार्ग 510 हुँदै विभिन्न पूर्वाधार तथा विकास योजनाको प्रगतिको समीक्षा गर्नुभयो। गेजिङ जिल्लाको भ्रमणका क्रममा उहाँले आयुष अस्पताल, कृषि विज्ञान केन्द्र तथा जल जीवन अभियान, प्रधानमन्त्री ग्राम सड़क योजना र प्रधानमन्त्री आवास योजना लगायत विभिन्न केन्द्रीय योजनाको कार्यान्वयन अवस्थाको निरीक्षण गर्नुभयो। उहाँले सड़क तथा राजमार्ग निर्माण योजनाको प्रगतिबारे पनि समीक्षा गर्नुभयो। भ्रमणका क्रममा रिनाक रंगली सड़क राष्ट्रिय राजमार्ग 10 को स्तरोन्नति, रम्फू रोडाथाङ र मल्ली सिङताम वैकल्पिक सड़क निर्माण योजनाबारे जानकारी लिँदै उहाँले सबै योजना द्रुत गतिमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देश दिनुभयो। राज्य मन्त्री श्री टामटाले गान्तोक बाइपास सड़कको प्रगतिको पनि समीक्षा गर्दै आगामी नोभेम्बर महिनाभित्र निर्माण कार्य पूरा गर्ने निर्देश दिनुभएको छ। उहाँले सम्बन्धित निकायलाई निर्देश दिँदै भन्नुभएको छ, पर्यटक सवारी साधन बिसौनीका लागि आवश्यक स्थान निर्माण तथा पहिरो नियन्त्रणका प्रभावकारी उपाय अप्नाइनुपर्छ। यस अवसरमा केन्द्रीय राज्य मन्त्रीले सुदृढ़ सड़क सञ्जालले आर्थिक विकास, व्यापार व्यवसाय, दुर्गम क्षेत्रको पहुँच विस्तार तथा पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै सिक्किमको समग्र विकासका लागि भारत सरकार प्रतिबद्ध रहेको कुरा बताउनुभयो। पाकिम जिल्लाको सामुदायिक भवनमा आज सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमद्वारा आयोजित 52 गोरेटो बिसौनी साहित्यिक कार्यक्रम सम्पन्न भयो। विधायक पामिन लेप्चाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बीबी सुब्बाले भन्नुभयो, गोरेटो बिसौनीले साहित्य, कला र संस्कृतिका प्रतिभाहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। यस अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूले कविता वाचन तथा नेपाली लेप्चा र भुटिया सांस्कृतिक नृत्य प्रस्तुत गरे। कार्यक्रमको एक भागका रूपमा साहित्य, शिक्षा र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने 11 जनालाई सम्मान जनाइयो। साहित्य अकादेमी पुरस्कार विजेता युवा बरालले सम्मान प्रति कृतज्ञता व्यक्त गर्दै प्रतिष्ठानको उज्जवल भविष्यको कामना गर्नुभयो। प्रमुख अतिथि श्रीमती पामिन लेप्चाले साहित्यले समाजलाई सही दिशा दिनुका साथै भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो अनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। समाचार पूरा भयो।
1: समाचारपछि अब श्रोताहरूलाई जानकारी दिइरहेको छौं अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ प्रादेशिक समाचार। साप्ताहिक पत्रोत्तर कार्यक्रम डाकपुतली 7:05, भुटानी कार्यक्रम 7:45, 8 प्रस्तुत गर्नेछौ फिल्म संगीत। समाचार एकांशद्वारा प्रस्तुत कार्यक्रम चर्चा चौतारी 8:30। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ 9:15 स्पोटलाइट, 9:30 साहित्य भारती अनि राति 10 संगीतको अखिल भारतीय कार्यक्रम। भोलि बिहान 6:20 प्रभातकालीन अधिवेशन आरम्भ हुनेछ। 6:30 भक्ति संगीतको कार्यक्रम अर्चना, जसमा जित नारायण छेत्रीबाट वार्ता, विषय रहेको छ पारिवारिक एकता अनि प्रेमवाद। 7:05 शुभ प्रभातमा बिहानी सूचनामूलक जानकारीहरूको साथमा प्रस्तुत गर्नेछौँ आधुनिक गीत। सङ्गीत प्रवाह 7:35, रङ बिरङ्गीको संसार 8:30, 9:35 भानु छेत्रीका मनका कुराहरू प्रस्तुत गर्नेछौँ। 10:05 फोन इन कार्यक्रम कुरै कुरामा, 11 आकाशवाणीको दिल्ली केन्द्रबाट डेलिभरी सुनाउनेछौँ पोस्ट बक्स नम्बर 111। यसरी नै 12:05 फर्मेसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा, मेलोडी टाइम 12:30, 1:05 सदाचाई तिब्बती कार्यक्रम, 2:30 प्रस्तुत गर्नेछौँ लोक तथा आधुनिक गीत, अपराह 3 फिल्म संगीत।

कार्यक्रम विश्वमा हामी 3:20 अपरान्ह 4 बजे सामूहिक गायन अनि पाठ बालबगैचा 4:30 जसमा विज्ञान जगतको वैज्ञानिक एरिस्टोटल यस विषयमाथि द्वारिका बराइली धमाला अनि विद्यार्थीहरू माझको वार्तालाप 5:07 फिल्म सङ्गीतको कार्यक्रम जय जवान इभिनिङ मेलोडिज 5:30 6:10 साप्ताहिक कार्यक्रम बुल्छा चियाबारी जसमा चिया बगानको वर्तमान अवस्था यस विषयमाथि उदय राईसितको वार्तालाप 6:50 प्रादेशिक समाचार 7:05 कथा सारथी 8 बजे प्रस्तुत गर्नेछौ युवावाणी चर्चा चौतरी 8:30 यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ 9:15 स्पटलाइट 9:30 रूपक अनि राति 10 बजे सङ्गीतको अखिल भारतीय कार्यक्रम यी तथ्य अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुन्नुहोस् प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। रेल मन्त्री अश्विनी वैष्णवले पश्चिम बङ्गालमा लामो समयदेखि रोकिएका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको सुरुवात गर्ने बताउनु भएको छ। पश्चिम बङ्गाल सरकारले नागरिकता संशोधन अधिनियम सिएए विरुद्ध 2019 भएको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको कथित क्षति र हिंसाको घटनाहरूको जाँच गर्न आदेश दिएको छ। राज्य सरकारले ग्रामीण आवास योजनाका वास्तविक लाभार्थीहरूको पहिचानलाई अझ पारदर्शी, निष्पक्ष र राजनीतिक प्रभावमुक्त बनाउन स्व सर्वेक्षण प्रणाली लागू गर्ने निर्णय गरेको छ। पश्चिम बङ्गालको सत्तारूढ भारतीय जनता पार्टी सरकारले राज्यका सबै मदरसाहरूको सर्वेक्षण गर्न निर्देश दिएको छ। उत्तर बङ्गाल र सिक्किम क्रीडा भारतीको वार्षिक बैठक सिलगढीको मारवाडी प्यालेसमा आज सम्पन्न भयो र मिरिक खण्डको दुईवटा ग्राम पञ्चायतका प्रधान, उपप्रधान अनि सदस्यहरूले भागो प्रमो अनि आइजीजेएफबाट राजीनामा दिएका छन्। अब समाचार विस्तारमा। रेल मन्त्री अश्विनी वैष्णवले पश्चिम बङ्गालमा लामो समयदेखि रोकिएका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको सुरुवात गर्ने बताउनु भएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग कोलकाताको नवान्नमा संयुक्त पत्रकार सम्मेलनमा श्री वैष्णवले 2026-27 लागि रेलवे बजेटमा पश्चिम बङ्गालको लागि 14,205 करोड रुपियाँ आवंटन गरिएको बताउनुभयो। उहाँले राज्यमा 10 अमृत भारत स्टेशनहरू पहिले नै सम्पन्न भइसकेको, जबकि 9 वन्दे भारत एक्सप्रेस र धेरै अमृत भारत रेलहरू सञ्चालनमा रहेको बताउनुभयो। रेल मन्त्रीले आगामी 5 कोलकाता मेट्रोको लागि 60 नयाँ रेलहरू शुरू गर्ने घोषणा गर्नुभयो। उहाँले प्रस्तावित दिल्ली लखनऊ वाराणसी पटना सिलगढी बुलेट ट्रेन करिडोर र दानकुनी सुरत पूर्व पश्चिम फ्रेट करिडोरको पनि उल्लेख गर्नुभयो। उहाँले यी परियोजनाहरूले राज्यमा आर्थिक र औद्योगिक विकासलाई गति दिने बताउनुभयो। श्री वैष्णवले सिंगरीघाटा मेट्रो परियोजना अघिल्लो तृणमूल काङ्ग्रेस सरकारको सहयोगको अभावमा रोकेको तर नयाँ सरकार गठन भएको 120 घण्टाभित्र पूरा भएको बताउनुभयो। एक रिपोर्ट।
2: मेट्रो के लिए इसकी न्यू ट्रेन्स, नई जनरेशन की ट्रेन्स अगले 5 में इंडक्ट करेंगे। नई जनरेशन की ट्रेन्स आने से कोलकाता के निवासियों को बहुत अच्छी फैसिलिटी मिलेगी, वो भी एक बहुत बड़ा आगे स्टेप लिया जाएगा।
1: यसैबीच मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्र र राज्य सरकारले संयुक्त रूपमा 1,00,000 करोड रुपियाँभन्दा बढीको रेलवे पूर्वाधार परियोजनाहरू कार्यान्वयन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, पश्चिम बङ्गालमा 102 अमृत भारत स्टेशनहरू र 538 फ्लाइओभर र अण्डरपासहरू निर्माण गर्ने योजना रहेको छ। मुख्यमन्त्रीले भन्नुभयो, 61 रेलवे परियोजनाहरूको लागि जग्गा अधिग्रहण प्रक्रिया चलिरहेको छ र तिनीहरूको प्रगतिको निगरानी गर्न मुख्य सचिवको कार्य लेमा एक विशेष सेल स्थापना गरिएको छ। पश्चिम बङ्गाल सरकारले नागरिकता संशोधन अधिनियम सिएए विरुद्ध 2019 भएको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको कथित क्षति र हिंसाको घटनाहरूको जाँच गर्न आदेश दिएको छ। यस सम्बन्धमा राज्यका कार्यवाहक पुलिस महानिदेशक सिद्धनाथ गुप्तालाई निर्देशन जारी गरिएको छ। सरकारी स्रोतहरूका अनुसार मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका विभिन्न भागहरूमा तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा भएको क्षतिको आरोपसहित त्यस समयमा दर्ता भएका सबै उजुरीहरूको विस्तृत जाँच गर्न निर्देशन दिनुभएको छ। यसका लागि राज्य पुलिसभित्र विशेष सेल स्थापना गर्ने निर्णय पनि गरिएको छ।
3: सरकारको निर्णय अनुसार यदि कुनै पनि व्यक्ति विरुद्धको आरोप प्रमाणित भएमा उनीहरूबाट क्षतिपूर्ति असुल गर्न कारवाही गरिनेछ। रेलवे सम्पत्तिसँग सम्बन्धित मुद्दाहरूको जाँचमा रेलवे पुलिसको सहयोग लिने पनि निर्णय गरिएको छ। स्मरण रहोस् 2019 को दिसम्बरमा संसदको दुवै सदनले विधेयक पारित गरेपछि सीएए लागू गरिएको थियो, जसले गर्दा देशव्यापी विरोध प्रदर्शन भएको थियो। विरोध प्रदर्शनका क्रममा पश्चिम बंगालका धेरै ठाउँहरूमा हिंसा र तोडफोडका घटनाहरू पनि रिपोर्ट गरिएका थिए। हालैका घटनाहरूमा मुर्शिदाबाद, हावडाको उल्लुबेरिया र वर्धमान लगायत धेरै जिल्लाहरूमा सरकारी सम्पत्तिमा क्षति पुर्याएको आरोपहरू रिपोर्ट गरिएका थिए। बेलडाङ्गा पुलिस थाना क्षेत्रमा पनि तोडफोड र आगजनीको घटनाहरू रिपोर्ट गरिएका थिए भने उल्लुबेरियामा रेल र स्टेशनको सम्पत्तिमा क्षति पुर्याएको आरोपहरू रिपोर्ट गरिएका थिए। सन्ध्या शर्मा, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बंगाल सरकारले ग्रामीण आवास योजनाका वास्तविक लाभार्थीहरूको पहिचानलाई अझ पारदर्शी, निष्पक्ष र राजनीतिक प्रभावमुक्त बनाउन स्व सर्वेक्षण प्रणाली लागू गर्ने निर्णय गरेको छ। यस नयाँ प्रणाली अन्तर्गत योग्य नागरिकहरू आफैले आवास योजनाको लागि आवेदन दिन सक्नेछन्। जिल्ला प्रशासन र सम्बन्धित विभागहरूलाई जुलाई 20 सम्ममा सम्पूर्ण प्रक्रिया पूरा गर्न आवश्यक निर्देशनहरू जारी गरिएको छ। नवान्न अनुसार सबै जिल्लाका जिल्लापालहरूलाई विस्तृत निर्देशनहरू जारी गरेको छ। निर्देशनहरू अनुसार आवेदकहरूले आफ्नो मोबाइल फोनमा आवास प्लस 2024 र आधार फेस आरडी एपहरू डाउनलोड गर्न पर्नेछ र आधार पहिचान प्रमाणीकरण मार्फत आवेदन दिनुपर्नेछ। सम्पूर्ण सर्वेक्षण र प्रमाणीकरण प्रक्रिया जुलाई 20 सम्ममा पूरा गरिसक्नुपर्छ। जिल्ला प्रशासन र सम्बन्धित विभागहरूलाई तुरन्तै आवश्यक तयारी शुरू गर्न भनिएको छ। पश्चिम बंगालको सत्तारूढ़ भारतीय जनता पार्टी सरकारले राज्यका सबै मदरसाहरूको सर्वेक्षण गर्न निर्देश दिएको छ। नवान्नले सबै जिल्लापाललाई 5 जुलाईसम्म जिल्लागत प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। प्रतिवेदनमा मदरसासँग सम्बन्धित सबै जानकारी उपलब्ध गराउनुपर्ने उल्लेख छ। सरकारले स्पष्ट पारेको छ, यो कदम प्रशासनिक कार्यहरू सुधार गर्ने र मदरसा शिक्षाको योजना बनाउने उद्देश्यले गरिएको हो। प्रतिवेदनको आधारमा विद्यार्थीहरूको सुरक्षा, मदरसा कायम राख्न र शिक्षा प्रणालीलाई सुदृढ पार्न आवश्यक कदम चालिनेछ। सरकारले भनेको छ, यो सर्वेक्षणले कुनै मदरसामा कुनै अनियमितता वा गैर कानूनी गतिविधि भइरहेको छ कि छैन भनेर पनि निर्धारण गर्नेछ। यदि कुनै अनियमितता पत्ता लाग्यो भने नियम अनुसार कारवाही गरिनेछ। यद्यपि राज्य सरकारले यो सर्वेक्षणको आधारमा कुनै पनि मदरसा बन्द गरिने छैन, न त विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित गरिनेछ भन्ने आश्वासन पनि दिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
5: हर घर सूर्य घर।
1: अब रहल समाचार। सिलगढ़ीलाई छुट्टै जिल्ला बनाउँदा दार्जीलिङ पहाड़लाई धेरै असुविधा हुने र गोर्खाल्याण्डको मांगमा धक्का पुग्ने गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले बताएको छ। सिलगढ़ीलाई छुट्टै जिल्ला बनाउने विषयमा खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले यसको विरोध जनाएका छन्। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको तर्फबाट युवा प्रभारी आदर्श मंगर र कोर कमिटी सदस्य दीप राईले पत्रकारहरूलाई सम्बोधन गर्दै मतिकरा नक्सलबारीका विधायक आनन्दमय वर्मनले मुख्यमन्त्रीलाई पत्राचार गरेर सिलगढ़ीलाई छुट्टै जिल्ला बनाउने मांग गरेपछि यसले तुल पक्रेको बताएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको तर्फबाट युवा प्रभारी आदर्श मंगलले सिलगढ़ीलाई छुट्टै जिल्ला बनाई पहाड़लाई के कस्तो असुविधा हुन्छ र पहाड़ले पुराना कुराहरू कसरी दर्शाउन सक्छ, साथै यस विषयमा गोर्खाले के गर्नुपर्ने भन्ने विषयमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले काम गरिरहेको बताउनुभयो। उत्तर बंगाल र सिक्किम क्रीड़ा भारतीको वार्षिक बैठक सिलगढ़ीको मारवाड़ी प्यालेसमा आज सम्पन्न भयो। बैठकमा उत्तर बंगालका दार्जीलिङ, कालेबुङ जिल्ला सहित सबै 8 जिल्लाहरू अनि सिक्किमका सबै जिल्लाहरूबाट आएका झण्डै 250 भन्दा बढी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रख्यात फुटबल खेलाड़ी भाइचुङ भुटिया र हकी खेलाड़ी भरत छेत्री तथा कालेबुङका विधायक पनि यस कार्यक्रममा उपस्थित थिए।
6: बैठकमा उत्तर बंगाल र सिक्किमको प्रदेश समितिको गठन गरियो। भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भुटियालाई प्रदेश अध्यक्ष निर्वाचित गरियो भने भारतीय हकी टिमका पूर्व कप्तान तथा कालेबुङका विधायक भरत छेत्रीलाई प्रदेशको उपाध्यक्ष नियुक्त गरियो। यस बैठकमा अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा जिल्ला स्तरका कैयन खेलाडीहरू उपस्थित थिए। विभिन्न खेल विधाका खेलाडीहरूको उपस्थितिमा एक वर्षको कार्य योजना पनि बनाइयो, जसमा आगामी 21 जुनको दिन अन्तर्राष्ट्रिय योगा दिवस उत्तर बङ्गाल र सिक्किममा भव्य रूपमा पालन गर्ने निर्णय पनि गरियो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: मिरिक खण्डको दुईवटा ग्राम पञ्चायतका प्रधान, उपप्रधान अनि सदस्यहरूले भागो प्रमो अनि आईजीजेएफबाट राजीनामा दिएका छन्। गाउँ स्कूल डाँडा दुई ग्राम पञ्चायतका प्रधान जयन्ती सुब्बा, उपप्रधान किस्मत सुब्बा अनि सदस्यहरू दिपेन्द्र राई, सोनिया तामाङ अनि सुस्मिता देवानले आज सामूहिक राजीनामा दिएका छन्। उनीहरूले उक्त राजीनामा पत्र पार्टी अध्यक्ष अनित थापा समक्ष पठाएको अनि यसको प्रतिलिपि मिरिक महकुमा शासक, खण्ड विकास अधिकारी अनि समष्टि सभासदलाई पनि सुम्पिने बताएका छन्। यसरी नै हिज मिरिक खण्ड अन्तर्गत डुप्तिन ग्राम पञ्चायत प्रधान शर्मिला राई, उपप्रधान मानव सुब्बा, सदस्य दमित लेप्चाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट अनि अर्का पञ्चायत सदस्य जुगल प्रधानले इण्डियन गोर्खा जनशक्ति फ्रन्टको साधारण सदस्यबाट राजीनामा दिएका छन्। यी दुवै पञ्चायतमा हालसम्म भागो प्रमुखको भोट रहेको थियो भने उनीहरूको राजीनामापछि दुवै पञ्चायतमा भागो प्रमुखको भोट ढलेको छ। साहित्य सुनौ परिवार मिरिकले आज कृष्णनगरको एउटा होटलको प्रेक्षागृहमा मासिक कथा तथा कविता वाचनको 124 प्रकरण सम्पन्न गर्यो। संस्थाका सचिव यज्ञनिधि ढकालको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता अमर डुङमालीले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित साहित्यकारहरूले कविता, लघु कथा, मुक्तक अनि संस्मरणहरू वाचन गरेका थिए। यसरी नै वाचन गरेका रचनाहरूको समीक्षा सन्त प्रकाश राईले गर्नुभएको थियो। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा साहित्य सुनौ परिवारका सहसचिव अजम प्रधानले आजको प्रकरणमा उपस्थित सम्पूर्ण साहित्यकारहरूप्रति आभार प्रकट गर्नुहुन्छ। भोलि आइतबारको दिन साहित्य सुनौ परिवारको आयोजनामा स्रष्टा यज्ञनिधि ढकालको सम्मिश्रण कृति लोकार्पण कार्यक्रममा सबैलाई उपस्थित भइदिने अनुरोध गर्नुभयो। सियाराम सनातनी महासभा संगठनका सदस्यहरूले आज मंकुमा पहिलो वार्षिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम मार्फत दार्जीलिङ जिल्लाको नयाँ समिति गठन गरेको जानकारी दिएको छ। राष्ट्रिय स्तरमा सञ्चालन भइरहेको यस संगठनका देशभर शाखाहरू रहेका छन्। संगठनका पदाधिकारीहरूका अनुसार यसको मुख्य उद्देश्य आर्थिक तथा सामाजिक रूपमा पछि परेका सनातनी समुदायका व्यक्तिहरूको संरक्षण गर्नुका साथै सनातन दर्शन र संस्कृतिलाई समर्थन गर्ने व्यक्तिहरूलाई सहयोग तथा प्रोत्साहन प्रदान गर्नु हो। खस भारतीय हितकारी सम्मेलन बिजनबारी आञ्चलिक समितिको तत्परता अनि अप्पर सामसु शाखाको मुख्य आयोजनामा आज गोडधूप अनि उभौली पूजा सम्पन्न गर्यो। स्थानीय पूर्णबहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष मदन मिश्र, केन्द्रीय समिति सदस्य रोशन ठकुरी, बिजनबारी आञ्चलिक सभापति ध्रुव खत्री लगायत बिजनबारी आञ्चलिक समिति अधीनस्थका 26 शाखाका प्रतिनिधिको विशेष रूपमा उपस्थिति रहेको थियो। यसैबीच कार्यक्रममा विविध सांस्कृतिक प्रदर्शनको साथमा खस संस्कारको मुख्य पर्व गोडधूप तथा उभौली पूजाको आयोजना गरियो। अर्कोतिर कार्यक्रमको अवसरमा गाउँका लगभग 2 दर्जन वयोवृद्ध नागरिकलाई नागरिक सम्मान पनि दियो। सिलगढी महकुमाको खोरीबारी क्षेत्रमा अवस्थित पतराम जोत गाउँमा गत राति आएको आँधी र भारी वर्षाको कारण रुखहरू ढलेर कम्तीमा 25 घर क्षतिग्रस्त भएको छ। स्थानीयहरूका अनुसार रुखहरू ढलेर कतिपयको भान्सा कोठाको टिनको छाना भत्किएको साथै कतिपयको घरहरूमा क्षति पुग्यो। आँधीले 10 भन्दा बढी बिजुलीका पोलहरू पनि उखेलेपछि विद्युत सेवा पनि अवरुद्ध भएको छ। घटनाको जानकारी पाएपछि प्रशासन सक्रिय भयो र आज बिहान राहत र सफाई कार्य सुरु गर्यो। प्रशासनले प्रभावित परिवारहरूलाई सबै सम्भव सहयोगको आश्वासन दिएको छ। हाल गाउँहरू प्रशासनिक सहयोग र बिजुली पुनस्थापनाको पर्खाइमा छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुन्छ। अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। रेल मन्त्री अश्विनी वैष्णवले पश्चिम बंगालमा लामो समयदेखि रोकिएका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको शुरूआत गर्ने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले नागरिकता संशोधन अधिनियम सीएए विरूद्ध 2019 भएको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको कथित क्षति र हिंसाको घटनाहरूको जाँच गर्न आदेश दिएको छ। राज्य सरकारले ग्रामीण आवास योजनाका वास्तविक लाभार्थीहरूको पहिचानलाई अझ पारदर्शी निष्पक्ष र राजनीतिक प्रभावमुक्त बनाउन स्व सर्वेक्षण प्रणाली लागू गर्ने निर्णय गरेको छ। पश्चिम बंगालको सत्तारूढ भारतीय जनता पार्टी सरकारले राज्यका सबै मदरसाहरूको सर्वेक्षण गर्न निर्देश दिएको छ र उत्तर बंगाल र सिक्किम क्रीडा भारतीको वार्षिक बैठक सिलगढीको मारवाडी प्यालेसमा आज सम्पन्न भयो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार संस्करणका साथ बेलुकी 7:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 MHz। र अब प्रस्तुत गर्न लागिरहेछौ साप्ताहिक पत्रोत्तर कार्यक्रम डाकपुतली। त्यसअघि सुनोस् यो छोटो व्यापारिक सन्देश।
7: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: 2nd Mile विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। नमस्कार छ है ठुल्दा। नमस्कार
8: सुनिके श्रीबहिनी।
7: आज फेरि हामी यहाँ स्टुडियोमा श्रोताहरूको पत्र बटुलेर आइसकेका छौँ है। र पत्रहरू थुप्रै छ, अवेर नगरौँ, श्रोताहरू पर्खाइमा बसिरहनु भएको होला
8: है। पढ्न सुरु गर्नुहोस्।
7: हजुर, र यो सबैभन्दा पहिलो पत्र मैले उठाएँ। हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ सुखबीर थापाज्यू, सिङ्गुली मिरिकबाट। उहाँले पत्रमा लेख्नु भएको छ, महाशय सर्वप्रथम त हाम्रो डाकुदली कार्यक्रमका सञ्चालक आदरणीय ठुल्दाई अनि सञ्चालिका हाम्रो चेली आदरणीय सुनकिसिरीजी लगायत हाम्रो डाकुदली कार्यक्रमलाई अति नै माया गर्नुहुने, अति नै मन पराउनु हुने हाम्रो आदरणीय समस्त श्रोतावृन्दहरूप्रति नमस्कार, माया, सम्झना सहित सादर प्रणाम।
8: प्रणाम यहाँलाई पनि हाम्रो तर्फबाट।
7: साँच्चै नै हिजोआज हाम्रो डाकुदेली कार्यक्रम दिन प्रतिदिन अत्यन्तै रोचक, चाखलाग्दो कार्यक्रम भएको छ भनी हाम्रो समस्त श्रोतावृन्दहरूले भन्नुहुन्छ। आदरणीय सञ्चालक ठुल्दाए, आज पनि 1-2 प्रश्नहरूको झटारो हानी पठाएको छु, सो कृपया झर्को नमानी सठिक उत्तर दिनुहुन्छ भन्ने आशा साँचेको छु भनेर लेख्नुभएको छ। र उहाँको पहिलो प्रश्न रहेको छ, आकाशवाणी खरसाङ कुन सालमा स्थापित भएको थियो अनि यहाँको प्रथम केन्द्र निर्देशक को हुनुहुन्थ्यो? अनि दोस्रो प्रश्न रहेको छ, खरसाङ रेलवे स्टेशन कुन सालमा स्थापित भएको थियो अनि यसको उचाइ समुद्र तलदेखि कति फिट छ? कृपया झर्को नमानी बताइदिनु हुन्छ कि आदरणीय ठुल्दाई। यसै सिलसिलामा आज पनि बटुल बाटुलबाट केही ज्ञानवर्धक कुराहरू लेखी पठाएको छु, कृपया झर्को नमानी सुनकेसिरीजीले पढेर सुनाइदिनु हुन्छ भने आग्रह गर्दछु भनेर लेख्नु भएको छ है। छोरा र छोरीको विषयमा लेख्नु भएको रहेछ है। छोरा वंश हो भने छोरी अंश हो, छोरा तन हो भने छोरी मन हो, छोरा मान हो भने छोरी सम्मान हो, छोरा संस्कार हो भने छोरी संस्कृति हो, छोरा भाग्य हो भने छोरी विधाता हो, छोरा शब्द हो भने छोरी अर्थ हो, छोरा गीत हो भने छोरी संगीत हो, छोरा सुख हो भने छोरी खुसी हो, छोरा प्रेम हो भने छोरी पूजा हो, छोरा घर हो भने छोरी संसार हो। छोरा र छोरीमा कहिले पनि विभेद नगरौँ। हरेक मानिसहरूले सम्झिनु पर्ने कुराहरू धेरै शक्तिशाली हुन्छन् यी तीन कुराहरू भनेर लेख्नु भएको छ है। समय, भाग्य र कर्म। अर्को छ, कहिले सस्तो हुँदैन यी तीन कुराहरू, शिक्षा, अनुभव र विश्वास। त्यसरी नै अर्को लेख्नु भएको छ, सधैँ सफा राख्नुपर्छ यी तीन कुराहरू, मन, विचार र चरित्र। त्यसरी नै अर्को लेख्नु भएको छ, धेरै खतरनाक हुन्छ यी तीन कुराहरू, झुट, लोभ र घमण्ड। अनि अर्को छ जीवनमा अमूल्य हुन्छन् यी तीन चिजहरू, आमा बुवा र स्वास्थ्य। त्यसरी नै अर्को लेख्नु भएको छ, कहिले फर्केर आउँदैन यी तीन कुराहरू, समय, छुटेको मौका, बोलेको शब्द। यसरी नै अर्को छ, सधैँ सम्मान गर्नुपर्छ यी तीन कुराहरूलाई, आमा बाबुलाई, गुरुलाई र सत्य कुरालाई। त्यसरी नै अर्को लेख्नु भएको छ अन्तिम, सधैँ मानिसले त्याग्नुपर्छ यी तीन कुराहरू, रिस, अहंकार र ईर्ष्या भनेर मजाले लेख्नु भएको छ उहाँले।
8: सुबीर थापाज्यूले हामीलाई सिङ्गुली मिरिकबाट कार्यक्रममा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले के यस्ता कुराहरू लेखेर पठाउनु भएको छ र केही प्रश्नहरू छ, के आफ्नो विचारहरू छ, ती हामीले यहाँबाट प्रश्नहरूको उत्तर दिने कोसिस गर्नेछौँ। र यहाँको जुन प्रश्न छ, प्रथम प्रश्न यहाँले भन्नुभएको छ, आकाशवाणी खरसाङ कुन सालमा स्थापित भएको थियो अनि यहाँको प्रथम केन्द्र निर्देशक को हुनुहुन्थ्यो भनेर भन्नुभएको रहेछ। हामीले यो भन्नु पर्दाखेरि आकाशवाणी खरसाङको स्थापना सन् 1962 जुनको दिन भएको हो आधिकारिक रूपमा, र आकाशवाणी खरसाङको प्रथम निर्देशक रूपमा हुनुहुन्थेछ एएससी बासु, उहाँले यो पद सम्हाल्नु भएको थिएछ। र यसरी अर्को यहाँले दोस्रो प्रश्न गर्नुभएको छ, खरसाङ रेलवे स्टेसन कुन सालमा स्थापित भएको थियो अनि यसको उचाइ समुद्र तटदेखि कति फिट छ भनेर भन्नुभएको रहेछ। र यसमा चाहिँ हामीले यो रेलवे स्टेसनको इतिहासलाई पल्टाएर हेर्दाखेरि पढ्दाखेरि सन् 1980 चाहिँ खरसाङ रेलवे स्टेसन स्थापित भएको हामी भेट्छौँ। त्यसरी नै यो स्टेसन समुद्र तटदेखि कति उचाइमा अवस्थित छ भन्दाखेरि चाहिँ 4,864 फिट उचाइमा छ, मिटरमा हो भनेदेखिलाई 1,482 मिटर समुद्र तटदेखि उचाइमा अवस्थित छ खरसाङको रेलवे स्टेसन। र यसरी नै यहाँले अन्तमा यहाँले भन्नुभएको छ छोरा र छोरीमाथिको जुन केही विशेषताहरू बताउनु भएको छ, यो बडा रोचक लाग्यो। छोरा छोरीको विशेषता के हो, किनभने कतिजनाले हुन त अहिले पनि कतिजनामा त्यस्तो होला, पहिले पहिले धेर थियो कि छोरा र छोरीमा जुन असमानता भन्ने, त्यो हिसाबले हो भनेदेखिलाई यहाँले ती कुरालाई यति मजाले व्याख्या गर्नुभएको छ। छोरा वंश हो भनेदेखिलाई छोरी अंश हो, छोरा तन हो भनेदेखिलाई छोरी मन हो, छोरा मान हो भनेदेखिलाई छोरी सम्मान हो, छोरा संस्कार र छोरी संस्कृति हो, छोरा भाग्य हो भने छोरी विधाता हो। यसरी नै अरू कुराहरू लेख्नु भएको छ। यस्तै सिलसिलामा यहाँले भन्नुभएको रहेछ अन्तमा, मानिसहरूले सम्झिनु पर्ने कुराहरू भनेर, स्मरण शक्तिशील हुन्छ, धेरै राम्रो हुन्छ भन्ने कुरा चाहिँ, समय, भाग्य र कर्म कहिले स्वस्थ हुँदैन, यी तीन कुरा, शिक्षा, अनुभव र विश्वास सधैँ सफा राख्नुपर्छ, यी तीन कुरा, मन, विचार र चरित्र धेरै खतरनाक हुन्छ तीन कुरा, झुट, लोभ र घमण्ड, जीवनमा अमूल्य हुन्छन् तीन कुरा, आमा बुवा र स्वास्थ्य। अनि अर्को भन्नुभएको रहेछ यहाँले, जुन कुरो चाहिँ एकदमै राम्रो लाग्यो, धेरै सम्मान गर्नुपर्ने कुराहरूमा आमा बाबा, गुरु र सत्यलाई भन्ने भन्नुभएको छ, अनि सधैँ मानिसले त्याग्नुपर्ने चाहिँ रिस, अहंकार र ईर्ष्या भन्नुभएको छ। यसरी आफ्नो विचार पनि लेखी पठाउनु भएको छ। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला, यस्तै मिठो कुराहरू पनि लेखेर पठाउँदै गर्नुहोला र प्रश्नहरू पनि लेखेर पठाउँदै गर्नु होला आउने दिनहरूमा पनि। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
7: र यो अर्को पत्र रहेको छ हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, साम्रीपानी 17 नम्बर, भालुखो भट्टीडाँडा, पिओ पोखरीबुङबाट। र उहाँको मोबाइल नम्बर रहेको छ 9733078325। र उहाँले पत्रमा लेख्नु भएको छ, ठुल्दाई नाति एवं सुनकेसरी नातिनी, अशोक हजुरबाबाट शुभ आशिष एवं साथीहरूलाई पनि सम्झना गर्नुभएको रहेछ है। सुदेश तामाङ, दिङ स्वयं, अजय धनुका, माल बजार, सुषमा लाखमती राई, साम्रीपानी 17 नम्बरलाई सम्झी केही कुराहरू लेख्न लागेको छु भनेर लेख्नु भएको छ है। भारतको नामहरू किन धेरै भएको, अर्को छ ट्रमा सेन्टर भन्नाले के बुझिन्छ, अर्को छ सिम कार्डलाई नेपालीमा के भनिन्छ, अर्को लेख्नु भएको छ गत हप्तामा प्रसारण भएको प्रश्नहरूमा केही कुराको उत्तर नमिले जस्तो लागेर फेरि दोहोऱ्याउन मन लाग्यो है भनेर लेख्नु भएको रहेछ है। हुन त यो प्रश्नहरू फनी थियो, कुनै सरले दबाई सधैँ खानु भन्छन् त्यो प्रेसर हो, अर्को छ कुन यारसँग ठट्टा नगर्नु भनेको हतियार हो, हजुर, अर्को छ कुन बार खतरा हुन्छ भनेकोमा तलवार हो, अनि कुन फल नमिठो हुन्छ भनेकोमा राइफल हो, अनि कुन कारमा हिँड्नु हुँदैन भनेकोमा बेकार हो, अनि कुन रायोको सिङ हुन्छ भनेकोमा जरायो हो, अनि कुन कोटको गोजी हुँदैन भनेकोमा पेटीकोट हो लेख्नु भएको छ है। पत्रहरू पढिदिनु भएकोमा फेरि पनि आशीर्वाद एवं धन्यवाद दिए पत्रान्त गर्दछु है भनेर लेख्नु भएको रहेछ।
8: अशोक कुमार खड्काज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा सामरिक पानीबाट पत्र लेखेर पठाउनु भएको छ र पत्रको सुरुवातमा भने यहाँले के स्रोत साथीहरूलाई सम्झना गर्नुभएको छ, जस्तै सुदेश तामाङ, तिन सुवाङ, अजय धनुका, माल बजारका, सुषमा, लाखमती राई साथी समरी पानीको, अनि अरू अरू श्रोता साथीहरूलाई पनि सम्झना भनेर भन्नुभएको छ। र यहाँले केही प्रश्नहरू अनि बितै दिनको प्रश्नको केही जवाबहरू पनि लेखेर पठाउनु भएको छ, त्यो बडा रोचक लाग्यो। पहिला हामी यहाँले पठाउनु भएको प्रश्नको उत्तर दिउँ होला। एक नम्बरमा यहाँले भन्नुभएको छ, भारतको नामहरू किन धेरै भएको भन्ने सन्दर्भमा चाहिँ भारत चाहिँ विभिन्न सभ्यताहरूले यहाँनिर आफ्नो सभ्यताहरू बढाएको देश हो इतिहास अनुसार, त्यसोसले गर्दाखेरि विभिन्न भाषा र विभिन्न सभ्यताहरूले राज गरेको कारणले गर्दाखेरि यहाँनिर सभ्यतै पछिको भाषाहरूको नाममा भारतको नाम भेटिन्छ, त्यसोसले गर्दाखेरि भारतको धेरै नामहरू भएको भन्ने लाग्छ। अनि अर्को चाहिँ यहाँले भन्नुभएको छ, ट्रमा सेन्टर भन्नाले के बुझिन्छ भनेर भन्नुभएको छ। ट्रमा सेन्टर चाहिँ खास गरेर जब कुनै मान्छेलाई त्यस्तो किसिमको त्यो किसिमले रोगै भन्नु पर्ला भन्नु मिल्छ जस्तो लाग्यो, किनभने मान्छे ट्रमामा हुँदाखेरि चाहिँ के हुन्छ भने त्यो खास गरेर मान्छेको जुन चाहिँ हाम्रो गिदी सम्बन्धी जुन चाहिँ रोग हुन्छ भनौँ न, कुनै मान्छे एक्सिडेन्ट भएर पनि हुनसक्छ या कुनै त्यस्तो खालको दुर्घटनाहरूले पनि हुनसक्छ, जब मान्छेको आफ्नो दिमागमा क्षति पुग्छ भनेदेखिलाई त्यो एउटा यस्तो अवस्था हो जुन अवस्थामा चाहिँ मान्छेले धेर कुरोहरू याद राख्नु सक्दैन अथवा एकदमै आतंकित अवस्थामा हुन्छ भनौँ न, त्यो आफ्नो दिमागी अवस्था चाहिँ एकदमै राम्रो नभएको अवस्थामा जुन ट्रिटमेन्टको लागि अथवा त्यो स्वास्थ्य लाभको लागि राखिने ठाउँ हो त्यो चिकित्सालयमा, त्यसलाई हामी ट्रमा सेन्टर भनेर भन्छौँ। र अर्को यहाँ भन्नुभएको छ, सिम कार्ड लाई नेपालीमा के भनिन्छ भनेर भन्नुभएको रहेछ। सिम कार्डलाई नेपालीमा मलाई याद भएअनुसार सिम कार्ड नै भने प्रचलन छ, यद्यपि सिमको फुल फर्म चाहिँ हो सब्सक्राइबर आइडेन्टिटी मोड्युल भनेर हामीले जान्दछौँ, त्यो चाहिँ आजकल भोलि यो टेलिकम्युनिकेसन प्रणालीमा प्रयोग हुने गरेको छ। र यहाँले केही हप्तामा हामीले गत हप्तामा पठाउनु भएको जुन प्रश्नहरूको उत्तर दिएका थियौँ, मलाई जहाँसम्म लाग्छ कुनै पनि प्रश्नको उत्तर सही भएन रहेछ भन्ने लाग्यो, तपाईँले सही उत्तरहरू लेखेर पठाउनु सक्नुभएको छ र यसको निम्ति तपाईँलाई विशेष धन्यवाद पनि भनेर भन्दछौँ। र यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, पत्र लेखिरहनु होला आउने दिनहरूमा पनि, र यसरी नै हाम्रो कार्यक्रमहरू सुन्दै गर्नुहोला, सुनिरहनु होला र पत्र पनि लेख्दै गर्नुहोला आउने दिनहरूमा पनि। कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला, यस्तै रोचक कुराहरू पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढ्ने पालो भएको छ, कसको चाहिँ हेरौँ।
7: र यो अर्को पत्र रहेको छ जगत भट्टराईज्यूको, बाजुभोटे गैरीगाउँबाट, र उहाँले लेख्नु भएको छ, सेवामा डाकुदरीका सञ्चालक ठुल्दाई अनि बहिनी सुनकेसरीमा सादर प्रणाम।
8: प्रणाम।
7: पत्र मित्रलाई छोटो कविता पठाइरहेछु, कृपया पठन गरिदिनु होला भनेर लेख्नु भएको छ। शीर्षक पनि रहेको छ डाकुदलीका पत्र मित्रलाई, र कविता यस प्रकार छ। डाकुदलीका सबै पत्र मित्रलाई नमस्कार प्रणाम छ हजुरहरूलाई। शनिबार 7 बजे तपाईँहरूको रचना लेख सुन्ने गर्छु। यस्ता मीठा रसिला रचना कविता सुन्दा आनन्दमा पर्छु। जीवन भन्दा ठूलो नाम नै अमर हुन्छ, धन सम्पत्तिले मात्र मानिसलाई के हुन्छ। यो सम्पत्ति सब 2 दिनको हातको मैला मात्र हो। आउनुहोस् मित्र, तपाईँ र हामी मित्रता साझा गरौँ, अन्त्यमा डाकुदलीका मित्रलाई भुल्ने नगरौँ भनेर राम्रो कविता लेख्नु भएको छ है।
8: जगत भट्टराईज्यूले हामीले हाम्रो कार्यक्रममा बाँसबोटे गैरीगाउँबाट पत्र लेखेर पठाउनु भएको रहेछ, र पत्र सायद यहाँको निकै दिन पछाडि हामीले हात परेका छौँ र पत्र सामेल भइसकेको छ। र पत्रमा यहाँले आज भने शीर्षक डाकपुतलीका पत्र मित्रलाई भनेर एउटा सानो कविता लेखी पठाउनु भएको छ। ती तमाम पत्र लेख्ने साथीभाइहरू श्रोता साथीहरूलाई सम्बोधन गरेर लेख्नु भएको लागेको छ। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला, तपाईँहरूले यसरी नै कार्यक्रम सुन्नुहोला, तपाईँले पत्र पनि पठाउँदै गर्नुहोला, र कार्यक्रम के कसो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु लाउने दिनहरूमा। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
7: र यो अर्को पत्र रहेको छ प्रकाश कुमार पप्पु, मेन रोड फारविसगंज बिहारबाट, र उहाँले लेख्नु भएको छ, जिस रेडियो स्टेशन को मैं अपने बचपन से नियमित रूप से सुनता आ रहा हूँ और इन्हीं कार्यक्रम में भी भाग लेता आ रहा हूँ। आकाशवाणी खरसांग का आज स्थापना दिवस है। पप्पू श्रोता क्लब परिवार की तरफ से हार्दिक बधाई और ढेर सारे मंगल कामना के साथ आकाशवाणी खरसांग परिवार की उज्जवल भविष्य की कामना करता हूँ। यहाँ के अब तक के सभी केंद्र निर्देशक जी, नए पुराने सभी उद्घोषक भाई, उद्घोषिका बहने और सभी टेक्नीशियन और इस परिवार से जुड़े हुए अपने सम्मानित साथियों को दिल से बधाई शुभकामनाएं देता हूं और आकाशवाणी खरसांग के प्रति आभार प्रकट करता हूं कि आप सब ने सन 1983 से अब तक मुझे एक जैसा सम्मान के साथ सम्मानित किया। आप सभी का दिल से आभार भनेर लेख्नु भएको रहेछ। एकदमै छोटो पत्र, मीठो पत्र वहाँको है।
8: सुनकेसर पनि यो पत्रको उत्तर अलिकति हामी हिन्दीमा दिउँ। प्रकाश कुमार पप्पूजीले हामी मेन रोड फरबिजगंज बिआरसी पत्र लिखाए और इन्होंने ये जानकारी दी कि हमारे कार्यक्रम और हमारे आकाशवाणी खरसाङ को ये बचपन से सुनते आ रहे हैं और आज भी सुनते हैं और इन्होंने खास करके हमारे आकाशवाणी खरसाङ के इस बार के जो 65वां जो इसका स्थापना दिवस हो गया उसके ऊपर में शुभकामना और बधाई भेजा है। हम तहे दिल से आपको भी शुक्रिया अदा करते हैं इस शुभकामना के लिए। और इन्होंने केंद्र के निदेशक, सभी नए पुराने और उद्घोषक उद्घोषिका सभी को और टेक्नीशियन और इससे जुड़े जितने भी श्रोता हैं और बाकी कर्मचारी हैं सभी सभी को शुभकामनाएं भेजा इस पत्र के माध्यम से हमारे आकाशवाणी खरसाङ को। और इन्होंने ये बताया कि इन्होंने 1983 साल से हमारे कार्यक्रम सुनते आए हैं और आज भी सुनते हैं। ये पत्र में पढ़ने के बाद हमें बहुत ही अच्छा लगा, बहुत ही हमें खुशी महसूस हुई और इसी तरह से हमारे कार्यक्रम सुनते रहेगा, आने वाले दिन में भी इसी तरह से पत्र भी भेजते रहेगा। र अब भने अर्को श्रोताको पत्र पढौं कसको छ हेरौं।
7: र यो अर्को पत्र रहेको छ हेमराज शर्मा राङ्गेरुङ चियाबारीबाट। र वहाले लेख्नु भएको छ, महाशय द्वयमा नमस्कार।
8: नमस्कार यहाँलाई पनि हाम्रो तर्फबाट।
7: आज यहाँ एक जानकारीमूलक कुरा लेखी पठाइरहेको छु, कृपया प्रसारण गरिदिनु होला। गत 2 मई 2026 को डाकुदली कार्यक्रममा एक प्रश्नकर्ताले प्रश्न गर्नु भएको थियो, चिन्डे कति प्रकारका हुन्छन् अनि कुन चिन्डे गाउट या बातको रोगमा खानु भनेर। चिन्डे 3 प्रकारका हुन्छन्, कालो, सेतो र भालु चिन्डे। कालो चिन्डे किडनी रोगको निम्ति उपयुक्त औषधि ठानिएको छ। गाउट या बात रोग 2-3 प्रकारको हुन्छ, यदि युरिक एसिड गाउट हो भने रातो लाकुरीको बोक्रा पकाएर सो पानी पिउनु उत्तम हो। अन्तमा यस रोगको प्रश्नकर्तामा बात रोगको समस्या भए प्रशिक्षण गर्नुहोला भनेर लेख्नु भएको रहेछ।
8: हेमराज शर्माज्यूले हामीलाई राङ्गेरुङ चियाबारीबाट कार्यक्रम डाकपोथलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा एकदमै मिठो कुरा लेखेर पठाउनु भएको छ। त्यो के हो भन्दाखेरि, बितेको समयमा कुनै हाम्रो कार्यक्रममा कुनै श्रोताले एउटा चिन्डे बारेमा प्रश्न सोध्नु भएको थियो, त्यो प्रश्नको सही उत्तर चाहिँ यहाँले लेखेर पठाइदिनु भएको छ, त्यसको निम्ति यहाँलाई विशेष धन्यवाद पनि भन्दछौँ। त्यो के हो भन्दाखेरि, चिन्डे कति प्रकारको हुन्छ र कुन कुन चिन्डे कुन कुन रोगमा खाँदाखेरि औषधीय गुणले हामीलाई लाभ पुग्न सक्छ भन्ने यहाँले बताउनु भएको रहेछ। त्यो खासमा यहाँले भन्नुभएको छ, चिन्डे 3 प्रकारका हुन्छन् अनि कालो, सेतो र भालु चिन्डे। कालो चिन्डे चाहिँ किडनीको रोगीको निम्ति राम्रो हुन्छ औषधि गुणको हिसाबले, अनि त्यसरी नै बात रोग 2-3 प्रकारको हुन्छ, बात रोग अनि युरिक एसिडको निम्ति हो भनेदेखिलाई चाहिँ रातो लाकुरे बोक्रा पकाएर त्योसँग पानीसँग उमालेर चाहिँ पानी पिउनु पर्छ भन्ने यहाँले सुझाव पनि दिनुभएको छ। अन्तमा चाहिँ यहाँले के भन्नुभएको छ भन्दाखेरि, प्रश्नकर्तामा यदि बात रोगको समस्या भए परीक्षण होला भन्ने पनि यहाँले एउटा सुझाव पनि लेखेर पठाउनु भएको रहेछ र तपाईँले यो जुन प्रश्नको उत्तर तपाईँले लेखी पठाइदिनु भएकोमा तपाईँलाई विशेष धन्यवाद पनि भन्दछौँ। र यसरी नै अब भने हामी अर्को श्रोताको पत्र पढौँ कसको छ।
7: र यो अर्को पत्र रहेको छ देवकुमारी बस्नेत सादाम दक्षिण सिक्किमबाट। र उहाँले लेख्नु भएको छ, नमस्कार डाकुतरीका दादा दिदीलाई, म नमस्कार र म देवकुमारी बस्नेत सादाम दक्षिण सिक्किमबाट। मलाई आकाशवाणी खरसाङको सबै कार्यक्रमहरू राम्रो लाग्छ, यसको लागि हजुरहरूलाई धन्यवाद। आज मैले एउटा कविता पठाइरहेको छु, सो वाचन गरिदिनु होला भन्ने नम्र निवेदन गर्दछु भनेर लेख्नु भएको छ है। र उहाँको कविताको शीर्षक छ खोक्रो विडम्बना। र कविता यस प्रकार छ, आज भोलि मानिसहरू समाजको उल्टो विकृति प्रति लक्ष्यविहीन भएर जताततै दौडिरहेका छन्। जादुको आँखा जुदाएर रातको सन्नाटामा सिधा सोझाको फाइदा उठाइरहेछन्। घरभित्र पसेर विस्फोटको आगो दन्दनी सल्काउन अग्रसर बसिरहेछन्। हरे यो कस्तो समय साथी, बदनामका कोसेली बोकेर निन्दाका उपहार चढाउँदछन्। निष्फिक्रे कसमको बाजी गर्दै जसलाई देख्यो उसैलाई बदनामको खाल्डोमा झाँकिदिन्छन्। हिज आज कतिपय बुजुर्गहरू पनि गोरेटो कुर्न थालेछन्। आफ्नो इज्जत झोलामा बोकेर बेइज्जतको मेला लगाउन खोज्छन्। तब बर्खे भेल सरह समाजको उल्टो बगाईमा मस्त छन्, व्यस्त छन्। भगवान सबै त्यागेर असत्यको मार्गमा लम्किन थाले, सत्य सबै नाश भइसक्यो। ड्रग्स सेवनको कुलतमा फसेर आमा बाबा सहित बिर्सिए, जिन्दगी बर्बाद पारे, टेलिफोन र मोबाइलमा मस्त छन्। आफ्नो बिरानो चिन्न छोडे साथी, आफ्नो भाषा संस्कृति त्यागेर पश्चिमी ढाँचामा रम्न लागे, विद्यालय जान छोडेर टिकटकमा नाच्न थाले। हरे, यो कस्तो भ्रमजाल खोक्रो धमासले बनाउँछन् एक दिन मायाको झुटो जाल। एकदमै राम्रो कविता है उहाँको।
8: देवकुमारी बस्नेतज्यूले हामीलाई सिक्किमबाट कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ, र पत्रमा यहाँलेलाई हाम्रो कार्यक्रम डाकपोतलीमा एउटा कविता पनि लेखी पठाउनु भएको छ, र कविता विडम्बना भन्ने शीर्षकमा लेख्नु भएको जुन कविता छ त्यो एकदमै राम्रो लाग्यो। तपाईँले यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला, यसरी नै हाम्रो कार्यक्रम पनि सुन्दै गर्नुहोला, सुनिरहनु होला आउने दिनहरूमा पनि। कार्यक्रम के कस्तो लाग्छ प्रतिक्रिया पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने
7: हजुर, हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ। कार्यक्रम डाकुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ, हुला खरसाङ, जिल्ला दार्जिलिङ, र पिनकोड संख्या रहेको छ 734203।
8: र अब भने अर्को सप्ताह समग्र यहाँबाट हामी बिदा हुन्छौँ।
7: नमस्कार।
0: अब आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ समाचार।
9: was because of that और उससे ये लाभ हुआ, ये लिंगानुपात तो बढ़ा ही बढ़ा। आप देखेंगे कि महिला नामांकन शिक्षा के क्षेत्र में, चाहे वह स्कूली शिक्षा मात्र इतना ही नहीं है। मैं फिर से याद दिलाऊंगी, जैसा अभी अदिति जी ने कहा कि आप जेई

समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौ भुटानी कार्यक्रम अन्तर्गत केही भुटानी गीतहरू।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय पुरुष अन्डर 18 हकी टोलीलाई एसिया कप जितेकोमा बधाई दिनुभएको छ। रेल मन्त्री अश्विनी वैष्णवले आज दिल्ली, लखनऊ, वाराणसी, पटना र सिलगढीलाई जोड्ने प्रस्तावित उच्च गतिको बुलेट ट्रेन करिडोरको घोषणा गर्नुभयो। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले युवाहरू राष्ट्रको वास्तविक शक्ति र विकसित भारतको सपना साकार पार्ने प्रेरक शक्ति भएको बताउनु भएको छ। केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले जम्मू काश्मीरको डोडो जिल्लाको भरवाह शहरमा रहेको सरकारी डिग्री कलेजमा चौथो ल्याभेन्डर महोत्सवको उद्घाटन गर्नुभयो अनि छत्रपति शिवाजी महाराजको 353 राज्याभिषेक समारोह आज महाराष्ट्रमा पूर्ण उत्साहका साथ मनाइयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय पुरुष अन्डर 18 हकी टोलीलाई एसिया कप जितेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले भन्नुभयो, टोलीले प्रतियोगिताभरि असाधारण सिप र टिमवर्क प्रदर्शन गर्यो, जसको परिणामस्वरूप फाइनलमा अविस्मरणीय जित हासिल गर्यो। उहाँले यसलाई युवा हक्की खेलाडीहरूको उल्लेखनीय उपलब्धि रहेको बताउनुभयो। प्रधानमन्त्रीले भारतीय महिला अन्डर 18 हकी टोलीलाई 2026 अन्डर 18 एसिया कपमा काँस्य पदक जितेकोमा पनि बधाई दिनुभयो। भारतीय अन्डर 18 पुरुष टोलीले जापानको काकामिघारामा भएको एसिया कप हकी प्रतियोगिताको उपाधि आफ्नो नाम गरेको छ। आजको फाइनलमा भारतले जापानलाई 4-1 गोलले पराजित गर्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। प्रधानमन्त्री र परिषदले विश्वव्यापी उथलपुथुलको सामना गर्दै भारतको आर्थिक वृद्धिलाई अझ बढाउन धेरै विचार र उपायहरूबारे छलफल गर्नुभयो। जीवनयापन र व्यवसाय गर्न सहजता सुधार गर्न विभिन्न सुधारहरूबारे पनि छलफल गरियो। सदस्यहरूले भारत र विश्वमा पश्चिम एसियाली द्वन्द्वको प्रभावको आफ्नो मूल्याङ्कन पनि प्रस्तुत गरे। सामाजिक सञ्जालको एक पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, आफूहरूले भारतको आर्थिक रूपान्तरण र दीर्घकालीन विकास प्राथमिकताहरूसँग सम्बन्धित विस्तृत दायराका मुद्दाहरूमा छलफल गरे। साथै उहाँले सुधार यात्रालाई अझ तीव्र पार्ने र जीवनयापन र व्यवसाय गर्न सहजता सुनिश्चित गर्ने बारेमा पनि आफ्ना विचारहरू साझा गरेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले पन्जाबको फिरोजपुर जिल्लामा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। प्रधानमन्त्रीले राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई प्रति व्यक्ति 2 लाख रुपियाँ र घाइतेलाई प्रति व्यक्ति 50,000 रुपियाँ सहयोगको घोषणा गर्नुभएको छ। रेल मन्त्री अश्विनी वैष्णवले आज दिल्ली, लखनऊ, वाराणसी, पटना र सिलगढीलाई जोड्ने प्रस्तावित उच्च गतिको बुलेट ट्रेन करिडोरको घोषणा गर्नुभयो। यो महत्वाकांक्षी बुलेट ट्रेन करिडोरले दिल्ली र सिलगढी बीचको यात्रा समयलाई लगभग 6 घण्टामा घटाउने लक्ष्य राखेको छ।
2: दिल्ली से सिलीगुड़ी 6 घंटे में आप बुलेट ट्रेन में आराम से बैठ के पहुंच जाओगे, ये आने वाले समय में करके दिखाएंगे।
1: सिप विकास तथा उद्यमशीलता मन्त्री जयन्त चौधरीले आज नयाँ दिल्लीको कौशल भवनमा कर्मचारीका बालबालिकाका लागि नयाँ शिशु सदन केन्द्रको उद्घाटन गर्नुभयो। मन्त्रालयले यो पहललाई थप समावेशी र जनकेन्द्रित कार्य पर्यावरण प्रवर्धन गर्ने दिशामा एक महत्त्वपूर्ण कदम भएको बताएको छ। लगभग 600 वर्ग मिटरमा फैलिएको यस केन्द्रले बालबालिकालाई अनुकूल, सुरक्षित र पालन पोषण गर्ने वातावरण प्रदान गर्नेछ। यसले बालबालिकालाई सिक्न, खेल्न, आराम गर्न र विकास गर्न आवश्यक पर्ने सबै सुविधाहरू प्रदान गर्नेछ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले युवाहरू राष्ट्रको वास्तविक शक्ति र विकसित भारतको सपना साकार पार्ने प्रेरक शक्ति भएको बताउनु भएको छ। नयाँ दिल्लीमा मेरा भारत युवा सम्मेलनलाई सम्बोधन गर्नुहुँदै डाक्टर मान्डवियाले देशको 65% जनसङ्ख्या 35 वर्ष भन्दा कम उमेरका रहेको र जसले भारतलाई विश्वको सबैभन्दा युवा देशहरूमध्ये एक बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले राष्ट्र निर्माण र भारतलाई विकसित राष्ट्रमा रूपान्तरण गर्ने लक्ष्यतर्फ युवाहरूको ऊर्जा र क्षमतालाई निर्देशित गर्न निरन्तर प्रयासरत छ।
3: यानी कि देश युवा देश है। ये देश की युवा की शक्ति को विकसित भारत के राह पर ले जाने के लिए संयोजने का काम नरेंद्र मोदी जी ने करा है।
1: उहाँले भन्नुभयो, सम्मेलनले उद्यमशीलता, खेलकुद, मनोरञ्जन र सार्वजनिक सेवाका क्षेत्रका सफल व्यक्तिहरूलाई एकै ठाउँमा ल्याएको छ, जसले युवा सहभागीहरूलाई प्रेरित गर्दछ र देशको विकास यात्रामा योगदान पुर्याउन प्रोत्साहित गर्दछ। यस अवसरमा दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले सम्मेलनले देशका युवाहरूको आकाङ्क्षा, रचनात्मकता र दृढ सङ्कल्पलाई प्रतिबन्धित गर्ने बताउनुभयो। यसले उद्यमशीलता, खेलकुद, मनोरञ्जन र सार्वजनिक सेवा जस्ता विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूको योगदानलाई पनि प्रकाश पारेको छ। उहाँले युवाहरूले कडा परिश्रम, नवीनता र समर्पण मार्फत देशलाई नयाँ उचाइमा पुर्याउने कुरामा विश्वास व्यक्त गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले जम्मू काश्मीरको डोडो जिल्लाको भदरवा सहरमा रहेको सरकारी डिग्री कलेजमा चौथो ल्याभेन्डर महोत्सवको उद्घाटन गर्नुभयो। हाम्रा संवाददाताले बताएअनुसार CSIR इन्डियन इन्स्टिच्युट अफ इन्टिग्रेटिभ मेडिसनद्वारा आयोजित यस महोत्सवको विषयवस्तु ल्याभेन्डर गोज ग्लोबल रहेको छ। दुई दिवसीय महोत्सवले पर्पल रेभोल्युसन र यस क्षेत्रको बढ्दो ल्याभेन्डर उद्योगको उपलब्धिहरू प्रदर्शन गरेको थियो। यसले ल्याभेन्डर खेती र उद्यमशीलताको बढ्दो सफलतालाई प्रदर्शित गर्दछ। ल्याभेन्डर खेतीले जम्मू काश्मीरका किसानहरू र युवा उद्यमीहरूका लागि नयाँ जीविकापार्जनका अवसरहरू सृजना गरेको छ। केन्द्रीय सञ्चार तथा ग्रामीण विकास राज्य मन्त्री डाक्टर पेम्मा शनि चन्द्रशेखरले आज आन्ध्र प्रदेशको गुन्टुर जिल्लाको नार्कदुरु गाउँमा समृद्धि केन्द्रको उद्घाटन गर्नुभयो। यो गाउँहरूलाई डिजिटल इको सिस्टममा रूपान्तरण गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। केन्द्र सरकारको भारत नेट उद्यमशीलता पहल अन्तर्गत यो केन्द्र स्थापना गरिएको थियो। यससँगै नार्कदुरु भारतको तेस्रो र तेलुगु भाषी राज्यहरूमा एकीकृत ग्रामीण विकास मोडेल अप्न्याउने पहिलो गाउँ बन्यो। 1,16,00,000 रुपियाँको लागतमा निर्मित समृद्धि केन्द्रले एउटै छानामुनि स्वास्थ्य जाँच, टेलिमेडिसन, माटो परीक्षण, सिप विकास कार्यक्रम, उच्च गतिको इन्टरनेट र निशुल्क वाइफाई सहित 11 आवश्यक सेवाहरू प्रदान गर्दछ। छत्रपति शिवाजी महाराजको 353 राज्याभिषेक समारोह आज महाराष्ट्रमा पूर्ण उत्साहका साथ मनाइयो। 6 जुन 1674 भएको छत्रपति शिवाजी महाराजको ऐतिहासिक राज्याभिषेकको सम्झनामा रायगढ जिल्लाको महर तालुकस्थित रायगढ किल्लामा मुख्य कार्यक्रम आयोजना गरिएको थियो। समारोहमा छत्रपति शिवाजी महाराजको प्रतिमालाई सुनको सिक्काले अभिषेक गर्ने परम्परा पनि समावेश थियो। युवराज सम्भाजी राजे, छत्रपति र शाहजी राजेको उपस्थितिमा समारोह सम्पन्न भएको थियो। छत्रपति शिवाजी महाराजको विरासतमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रममा महारा

देशका विभिन्न संघ संस्थाका प्रतिनिधि इतिहासकार र लाखौं भक्तजनको सहभागिता रहेको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय पुरुष अन्डर 18 हकी टोलीलाई एसिया कप जितेकोमा बधाई दिनुभएको छ। रेल मन्त्री अश्विनी वैष्णवले आज दिल्ली, लखनऊ, वाराणसी, पटना र सिलगढीलाई जोड्ने प्रस्तावित उच्च गतिको बुलेट ट्रेन करिडोरको घोषणा गर्नुभयो। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले युवाहरू राष्ट्रको वास्तविक शक्ति र विकसित भारतको सपना साकार पार्ने प्रेरक शक्ति भएको बताउनु भएको छ। केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले जम्मू काश्मीरको डोडो जिल्लाको भरवाहा सहरमा रहेको सरकारी डिग्री कलेजमा चौथो ल्याभेन्डर महोत्सवको उद्घाटन गर्नुभयो अनि छत्रपति शिवाजी महाराजको 353 राज्याभिषेक समारोह आज महाराष्ट्रमा पूर्ण उत्साहका साथ मनाइयो। आकाशवाणीबाट समाचार पूरा भयो। समाचार लिएर बिहानीको 7:05 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौ फिल्म संगीतको कार्यक्रम. त प्रथममा सुन्नुहोस् शैलेन्द्र सिंहको स्वरमा खेल खेलमी फिल्मबाट संगीत आरडी बर्मनको अनि शब्द गुलसन बाहुराको.

श्रोताले सुन्नुभयो विविध कलाकारहरूको स्वरमा विविध फिल्मका गीतहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ फुलछिरिङ लेप्चाको स्वरमा लेप्चा गीत।

बोलिरहेछौ। समय अहिले रातिको 11:10 भयो। यसको साथै अब आजको हाम्रो सम्पूर्ण कार्यक्रम यही समाप्त हुन्छ। भोलि बिहान 6:20 पुनः उपस्थित हुनेछौँ FM 103.5 MHz प्रभातकालीन अधिवेशन लिएर।